0: मानिकेज मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-481-44-935, 98-582-39, 98-580-40-792 र 98-448-61-175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
6: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
7: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
6: यो सोलर बलियो र भइपर्दछ।
5: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
8: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
3: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-59-960 र 97-678-84-566। डिजिटल ठगीबाट बचौ।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
4: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
9: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
9: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
10: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
11: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
10: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
11: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
10: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
11: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
10: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
11: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
10: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
11: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
12: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
13: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
12: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
13: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
14: नेपाल टेलिकम, राष्ट्रको सञ्चार। के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
15: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
14: हाम्रा सेवाहरू
15: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ। यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
14: हाम्रा सेवाहरू
15: ग्यास्ट्रिक, अल्सर, गानोबोला।

0: आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ।
3: रेडियो भेरी एफएम
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: काया कैरन का साथमा
7: किसान पाइप प्रोडक्ट्स प्राली
6: राष्ट्रको शान किसान
7: A complete piping solutions.
8: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
9: प्रमुख प्रशासन केन्द्र सिंहदरबारकै जग्गा अतिक्रमण जग्गा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन हुन सकेन।
8: प्रधानमन्त्रीको कार्यशैलीले छोटो समयमै सरकार आलोचित बन्दै न्यूनतम राजनैतिक संस्कार देखाउन राजनैतिक विश्लेषक बरालको सुझाव।
10: न्यूनतम संस्कार चाहिँ निर्माण गर्नु पर्यो, देखाउनु पर्यो, स्थायित्व दिनु पर्यो उहाँको पार्टीलाई या सरकारलाई गर्न खोज्नु भएको छ त्यसलाई राम्रोसँगले अगाडि बढाउनुहोस् भन्ने हाम्रो त विचार त्यही हो।
9: तत्काल चिनीको अभाव नहुने मौजदात 8 महिनालाई पुग्ने भारतको अवरोधले 2 हप्तादेखि चिया निकासी ठप्प।
8: हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने इरानको तयारी एसियाली देशहरू सबैभन्दा धेरै प्रभावित हुने।
9: र विश्वकप क्रिकेट लीग 2 नेपालले अमेरिकालाई 9 विकेटले हरायो, कुशल भुर्तेलको शतक। आईपीएल क्रिकेटमा गुजरात कोलकातासँग पराजित।
11: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
12: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
11: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
12: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
14: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
15: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
14: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
16: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
17: फोन 056-494-333, 493-555।

0: काया कैरनमा अब खबरको सिलसिला। खोला नाला नदी र सड़क किनारका मात्र नभई देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मिचिएको अर्थात अतिक्रमणमा परेको पाइएको छ। सड़क विस्तार गर्दा दुवैतिरबाट जमीन लिनुपर्ने भए पनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खालभित्रैबाटै मिचेर अतिक्रमण गरिएको हो। अनाम नगरतर्फको सड़क निर्माण गर्दा सिंहदरबारको 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। सिंहदरबारतिरबाट मात्र एकतर्फी जमीन लिएर सड़क विस्तार गर्दा सिंहदरबारको जग्गा अतिक्रमणमा परेको हो। काठमाडौँ महानगरभित्र सरकारी सार्वजनिक र गुठी जग्गाको अतिक्रमण अध्ययन र छानबिन गर्ने उद्देश्यसहित तत्कालीन सरकारले 2049 सालमा गठन गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात रावल आयोगको प्रतिवेदन अनुसार सिंहदरबारको जग्गा अतिक्रमणमा परेको पाइएको हो। सरकारी जग्गा हिनामिनाबारे छानबिन गर्न गठित रामबहादुर रावल नेतृत्वको आयोगले जग्गा अतिक्रमण भएको ठहर गर्दै फिर्ता गराउन सिफारिश समेत गरेको थियो। कुल 693 रोपनी 9 आना क्षेत्रफलको सिंहदरबारबाट 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा औल्याइएको छ। सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन कार्यान्वयनको अवस्था भने निराशाजनक छ। दशकौंसम्म पनि यो प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। झण्डै 3 दशकदेखि यो प्रतिवेदन सरकारी दराजमा थन्किएको छ। सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीमा अभाव देखाएर कालोबजारी गर्नेलाई कार्यवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा पर्न सक्ने प्रभावबारे मन्त्रालयले अस्ति शुक्रबार सरकारवाला निकायबीच छलफल गरेको थियो। 8 महिनाको बजारमा धान्ने चिनी मौजदात रहेकाले तत्काल अभाव नहुने मन्त्रालयले जनाएको छ। भारत सरकारले आन्तरिक बजारमा चिनीको बढ़दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन आउँदो सन् 2026 सेप्टेम्बर 30 सम्मका लागि चिनी निर्यातमा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाएको भारतीय संचार माध्यमले जनाएका छन्। मन्त्रालयका अनुसार नेपालका चिनी उद्योगमा रहेको उत्पादन साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग रहेको मौजदातले आउँदो 8 महिनासम्मको आन्तरिक माग सहजै पूरा हुने भएकाले बजारमा अभाव हुने छैन।
0: चिनीपछि अब चियाको प्रसंग। गएको मे 1 देखि भारतको टी बोर्डले लागू गरेको नयाँ नियम स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडियर एसओपी का कारण नेपाली चिया निकासीमा 2 हप्ता यता अवरोध छ, जसका कारण निकासीका लागि तयार लाखौं किलो नेपाली चिया गोदाममै थन्किएको छ। सामान्य अवस्थामा पूर्वको काँकड़भिट्टा नाकाबाट दिनको 2 देखि 3 ट्रक चिया भारत निर्यात हुने गरेको थियो, तर वैशाख 18 यता निर्यात प्रक्रिया अवरूद्ध भएपछि चिया गोदाममै थन्किएको हो। उद्योगहरूमा उत्पादन थन्किएर बसेको छ। इलामको बर्जु टी स्टेटका संचालक बुद्ध तामाङ भन्नुहुन्छ, बगानबाट चिया टिप्न सकिएको छैन। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम अनुसार अब नेपालबाट भारत प्रवेश गर्ने हरेक चिया कन्साइनमेन्टको विस्तृत विवरण पहिले अनलाइन पोर्टलमा दर्ता गर्नुपर्छ। प्रयोगशालामा परीक्षण अनिवार्य हुने र परीक्षण रिपोर्ट नआएसम्म गोदाममै होल्ड गर्नुपर्ने हुन्छ। पहिले भन्साल क्लियरेन्स भएर ट्रक सिधै गोदाममा पुग्ने गरेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ता बताउनुहुन्छ। भारतको अवरोधले 2 हप्तादेखि चिया निकासी ठप्प शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: सरकारले नून आयातमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्ड बमोजिम आयोडिनको मात्रा नभएको नून व्यापक रूपमा बिक्री वितरण हुँदा केही वर्षपछि नेपालमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या जटिल रूपमा देखिने खतरा बढ़ेको छ। नेपालमा सन् 1965 भन्दा अघिसम्म 2 जना मध्ये 1 जनालाई आयोडिनको कमीले हुने विभिन्न किसिमका रोग लाग्ने गर्दथ्यो। सरकारले 5 वर्ष लगाएर गरेको अनुसन्धानले 55% मानिसलाई गलगाँड भएको पुष्टि भएपछि सन् 1973 अनिवार्य रूपमा आयोडिन भएको नूनको आयात गर्न निर्देशन दिएको थियो। सन् 1965 शुरू भएको अनुसन्धान सन् 1970 सकिएको थियो भने आयोडिनयुक्त नूनको प्रयोग सन् 1973 पछि मात्र शुरू गरिएको थियो। त्यसपछि क्रमशः आयोडिनको कमीले हुने समस्या घट्दै गएको हो। सरकारले आयोडिनको मात्रा भएको नून खरिदका लागि साल्ट ट्रेडिङ कर्पोरेशनलाई मात्र निर्देशन दिएको थियो। त्यसपछि आयोडिनको कमीले हुने सुस्त मनस्थिति, गलगाँड, गर्भवती महिलाको बच्चा खेर जाने समस्या, अल्छी लाग्ने, पढ़ाई लेखाईमा कमजोर, शारीरिक तथा मानसिक समस्या जस्ता रोग घट्दै गएको हो। तर पछिल्लो समय बजारमा आयोडिनको मात्रा नभएको नुन व्यापक रूपमा बिक्री वितरण भइरहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बजारमा आयोडिन नभएको नुन बिक्री वितरण भइरहेको जानकारी आफूलाई प्राप्त भए पनि त्यसलाई नियन्त्रण गर्ने निकाय आफू मातहत नरहेको बताउनुभयो। साधारण नुनका हकमा भने जलांश, सोडियम क्लोराइड र अन्य घुलनशील पदार्थको सीमा तोकिएको छ। सरकारले नुनको गुणस्तर कायम राख्न तथा जनस्वास्थ्य संरक्षणका लागि यी मापदण्ड लागू गरेको हो। बजारमा आयोडिन नभएको नुन जनस्वास्थ्यमा गम्भीर खतरा, आजको गोर्खापत्रमा खबर छ।
0: कायाकैरनमा प्रधानमन्त्रीको कार्यशैलीले छोटो समयमै सरकार आलोचित बन्दै गएको बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फंड को आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को ढिलोमा जेठ 12 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फंड को आईपीओ खुल्दैछ है। इकाईमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतै रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारकै जग्गा अतिक्रमण जग्गा संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन हुन सकेन, तत्काल चीनीको अभाव नहुने, मौजदात 8 महिनालाई पुग्ने, भारतको अवरोधले 2 हप्तादेखि चिया निकासी ठप्प, बजारमा आयोडिन नभएको नुन, जनस्वास्थ्यमा जोखिम लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। सर्वोच्च अदालतले झण्डै 1 हप्ताभित्र सरकारका 4 महत्वपूर्ण निर्णय विरूद्ध अन्तरिम वा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यान्वयनमा रोक लगाइदिएको छ। यसअघि पनि बालेन्द्र शाह नेतृत्वको सरकारले चालेका केही कदममा अदालतले प्रश्न उठाउँदै रोक लगाएको हो। यसबाट सरकारले प्रक्रिया नपूर्या निर्णय गरिरहेको छ कि न्यायिक सक्रियता एकाएक बढ़ेको हो भन्ने बहस पनि चलिरहेको छ। सर्वोच्च अदालतले पछिल्लो पटक जेठ 1 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार शुल्क लिने सरकारको कदममा रोक लगाउने अन्तरिम आदेश गरेको छ। त्यसअघि सोमबार सर्वोच्चका छुट्टा छुट्टै इजलासले कर्मचारी ट्रेड युनियन खारेजी र विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध सम्बन्धी सरकारको निर्णयमा अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए। यस्तै वैशाख 25 सुकुमवासी र अव्यवस्थित बसोबासीलाई प्रक्रिया नपुर्याई नहटाउन अन्तरिम आदेश जारी गरिएको थियो। सरकारको निर्णयमा अदालतको रोक, प्रक्रियामा त्रुटिकी न्यायिक सक्रियता कान्तिपुर दैनिकमा खबर छ।
2: आर्थिक पारदर्शिता, मितव्ययिता, सार्वजनिक जमीन संरक्षण अभियान, प्रशासनिक सुधार र सुशासनको नारासहित शुरू भएको बालेन शाह नेतृत्वको सरकार छोटो समयमै चर्चामा रहँदा पछिल्ला दिनमा आलोचित पनि बन्दै गएको छ। संसदप्रतिको उत्तरदायित्व, राष्ट्रपतिप्रति गरेको व्यवहार, अध्यादेश मार्फत शासन सञ्चालन र अदालतले केही निर्णय रोकेपछि देखिएको विवादले कतिपयले सरकारको कार्यशैलीमा प्रश्न उठाइरहेका छन्। सामग्री।
3: प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर अहिले सर्वत्र आलोचना भइरहेको छ। सार्वजनिक जवाबदेहिता नहुनु, कम बोल्नु, संवैधानिक संस्थाहरूप्रतिको अवमूल्यनले सरकार आलोचित मात्रै नभई नागरिकमा एक किसिमको निराशा छाएको छ। धेरै ठूलो आशा र अपेक्षाका साथ झण्डै 2/3 नजिकको सरकारले छोटो समयमा केही परिणाममुखी काम गरे पनि प्रधानमन्त्रीको कार्यशैली र सरकारको काम गराएको प्रक्रियामा भने प्रश्न उठेको छ। राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल:
4: संसदीय व्यवस्था चाहिँ प्रधानमन्त्री भनेको चाहिँ एउटा अङ्ग हो संसदको, जनतासँग सधैँ डे टु डे घटनासँग संवादमा हुनुपर्छ। उसले संसदमै उहाँ जुन देखियो, राष्ट्रपतिले बोल्दा बोल्दै आफ्नै भाषण, उहाँले दिएको भाषण पढ्दा पढ्दै उहाँ उठेर हिँडिदिनुभयो, त्यो मर्यादा एकदम विपरीतको कुरा हो, एकदम ज्यादै अशोभनीय। त्यस्ता कुराहरू अब सांसद नै आउँदै नआउने, कुरै नसुन्ने, सार्वजनिकमा उहाँले गरेको त्यो राम्रो भएन। त्यो मात्रै भएन कि उहाँ संसदमा नआएको पनि राम्रो भएन। यो संसदीय व्यवस्था हो कि होइन भन्ने प्रश्न पो यहाँ आइरहेछ। सिस्टम चलाउने कुरामा चाहिँ एकदम डरलाग्दो छ। प्राइम मिनिस्टरको यो सिस्टम हो, प्राइम मिनिस्टर आउनै पर्छ, उहाँले बोल्नै पर्छ भन्ने कुरा नराम्रो होइन। उहाँ नआए पनि अरूलाई हराए पनि हुन्छ भन्नुभयो। अनि राष्ट्रपतिबाट उठेर जाने त्यो कहीँ त्यो कानुनमा छ, त्यो मर्यादा क्रम हो। मर्यादा क्रम पनि चाहिन्छ, प्रक्रिया पनि चाहिन्छ, त्यो कुरा बुझिनु पर्यो नि त।
3: सरकारको परिणाम दिने चाहना सकारात्मक भए पनि आम नागरिकप्रति जवाबदेही नभन्दा अन्यलको अवस्था सृजना भएको छ। संसद, अदालत, राजनैतिक दल र प्रशासनसँग समन्वय नगरी अघि बढ़दा राज्य संयन्त्र निरंकुश बन्न खोजेको टिप्पणी भइरहेको छ। प्रधानमन्त्रीको मौनता वा कम बोल्ने आफ्नै स्वभाव भए पनि लोकतान्त्रिक प्रणालीमा संवाद संसद र आम नागरिकप्रति भने उत्तरदायी हुनै पर्ने विश्लेषकहरूको भनाइ छ।
4: पोलिटिकल लिडरसिपमा संवाद पनि नभए हुँदैन, संवादै विहीन भइदियो भने त्यो लिडरै हुँदैन। आफ्नो कुरा लानु पर्यो, उसको कुरा सुन्नु पर्यो, ल्याउनु पर्यो। प्रधानमन्त्री भइसकेपछि उहाँ फाइनेन्सियल सिस्टम हो, यो त्यो कुरा बुझिनु पर्यो नि त, क्याबिनेट सिस्टम हो। त्यस कारणले उहाँले बोल्नै पर्छ भन्ने कुरा नराम्रो होइन।
3: प्रधानमन्त्री शाहको आगामी दिनमा यस्तै शैली रह्यो भने व्यक्तिगत छविसँगै संस्थागत रूपमा यसको असर सत्तारूढ़ दल रासपालाई समेत पर्ने देखिन्छ। यस्ता घटनाक्रमले वैकल्पिक राजनैतिक शक्तिहरूप्रति आम नागरिकको जनविश्वास घट्ने देखिन्छ। यसका लागि प्रधानमन्त्री स्वयंले पनि आफूलाई परिस्थिति अनुकूल सार्वजनिक रूपमा जवाबदेही बनाउँदै कसरी अघि बढ़ने त फेरि एकपटक प्राध्यापक डाक्टर लोकराज बरालको सुझाव
4: न्यूनतम म्याक्सिमम भन्दैन न्यूनतम ती संस्कार चाहिँ निर्माण गर्नु पर्यो देखाउनु पर्यो अनि यो स्थायित्व दिनु पर्यो उहाँको पार्टीलाई या सरकारलाई र उहाँको जुन मिसन छ यो गर्ने गर्न खोज्नु भएको छ त्यसलाई राम्रोसँगले अगाडि बढाउनुहोस् भन्ने हाम्रो त विचार त्यही हो।
2: राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बरालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
3: बिचौलिया दीपक भट्टमाथि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि छानबिन अघि बढ़ाएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टमाथि सीआईबीले थप 3 वटा कसुरमा छुट्टा छुट्टै छानबिन अघि बढ़ाएको हो। ब्यूरोका अनुसार भट्ट विरूद्ध बीमा सम्बन्धी कसुर धितोपत्र सम्बन्धी कसुर र बैंकिङ कसुरमा अनुसन्धान भइरहेको छ। उहाँलाई सीआईबीले नै गएको चैत 19 सम्पत्ति शुद्धिकरणको कसुरमा पक्राउ गरी विभागमा बुझाएको थियो। विभागले भट्टमाथिको अनुसन्धान अन्तिम चरणमा पुर्याइसकेको छ। सीआईबीको अनुसन्धान भने अहिले चलिरहेको एआईजी मनोज केसीले बताउनुभयो। भट्टसँगै शंकर ग्रुपका व्यवसायी सुलभ अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। ती कसुरमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोड़िएका अन्य व्यक्तिमाथि पनि छानबिन भइरहेको सीआईबीले जनाएको छ। बिचौलिया भट्टमाथि 3 कसुरमा छानबिन गर्दै सीआईबी आजको नयाँ पत्रिकामा खबर छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
2: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।

0: Extreme energy drink.
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: चरीचरणको अभाव, वन विनाश र सरकारको उपेक्षाका कारण सर्लाहीमा मौरीपालक किसान वर्षेनी घट्दै गएका छन्। दुई दशकअघिसम्म 300 हाराहारीमा मौरीपालक किसान रहेको सर्लाहीमा अहिले अधिकांश किसान यो पेशाबाट पलायन भइसकेको अवस्था छ। सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 22 वर्ष अघि 10 घरबाट व्यावसायिक मौरी पालक बन्नुभएका बडालले बीचमा 60-70 पुर्याएर अहिले फेरि 30 घर मात्र राख्नु भएको छ। उहाँ भन्नुहुन्छ, चराउने ठाउँको अभाव, बाली नालीमा बढ़दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलिया हावी हुँदा अब त मौरी पालन गर्न पनि जाँगर छैन। सिसौ र रौदिलोको बिरूवा रहेको ठाउँमा जति मौरी चर्न पाउँछन् त्यति नै बढ़ी मह उत्पादन हुने किसानको भनाई छ। तर हिजो आज वनमा यी दुवै बोट बिरूवा मासिएका छन्। स्थानीय स्तरमा चरीचरणको अभाव भएपछि किसानले बाहिरी जिल्लामा समेत मौरी चराउन पुर्याउँछन्। प्युठान, परासी, चितौन, बारा लगायत अन्यत्र मौरी चराउन लैजाँदा स्थानीय तह, वन कार्यालय र वन समूहले अवरोध गर्दा मार परिरहेको लालबन्दी नगरपालिका 1 नवलपुरका मौरी पालक किसान रवि भण्डारीको गुनासो छ। उपेक्षामा मौरी पालन, किसान पलायन, घट्दै मह उत्पादन गोर्खापत्रमा खबर छ।
7: अब विदेशको खबर। इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ। जहाजहरूले अनुमति, दर्ता र कार्गो विवरण बुझाउनु पर्ने नयाँ नियम इरानले ल्याउँदैछ। यसलाई अमेरिका र इजरायलमाथि दबाव सिर्जना गर्ने इरानको रणनीतिक कदमका रूपमा बुझिएको समाचार संस्था अल जजिराले जनाएको छ। यसले गर्दा तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग भएकोले विश्व बजारमा मूल्य वृद्धिको पनि सम्भावना बढ़ेको छ। विश्वको झण्डै 20% तेल आपूर्ति यही मार्ग भएर जान्छ। कतार, साउदी अरब, यूएई, कुवेत, इराकको तेल तथा एलएनजी यही मार्गबाट निर्यात हुन्छ। चीन, भारत, जापान, दक्षिण कोरिया जस्ता एसियाली देशहरू सबैभन्दा बढ़ी प्रभावित हुने देखिन्छ। तेहरानमा युद्धपछि मूल्य वृद्धि अत्यधिक बढ़ेको छ भने बजारमा ग्राहक घटेका र व्यापार ठप्प जस्ती बनेको खबरमा उल्लेख छ। इरानले युद्धका कारण बन्द गरेको शेयर बजार आउँदो मंगलबारदेखि फेरि सञ्चालन गर्ने घोषणा गरेको छ।
6: अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत हिजो भएको खेलमा नेपालले अमेरिकालाई 9 हराएको छ। अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 गुमाएर भेटाएको हो। नेपालका कुसर भुर्तेलले शतकसहित 119 रन बनाए। यस्तै आसिफ शेखले 58 रन जोड़े। हिजोको खेलबाट एक दिवसीयमा डेब्यू गरेका ईशान पाण्डेले अभिजित 20 रन बनाए। त्यसअघि त्रिवी क्रिकेट रंगशाला कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिका 43 ओभर 3 बलमा 195 रनमा अल आउट भएको थियो। यो श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। नेपालले आफ्नो तेस्रो खेल भोलि स्कटल्याण्डसँग र चौथो खेल जेठ 8 गते फेरि अमेरिकासँग खेल्नेछ।
7: खेलकै अर्को खबरमा, आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई 29 रनले हराएको छ। हिजो इडेन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले दुई विकेट गुमाएर 247 रन बनाएको थियो। कोलकाताले दिएको 248 रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। अंक तालिकामा गुजरात 13 खेलमा 16 अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने कोलकाता 12 खेलमा 11 अंकका साथ तालिकाको सातौं स्थानमा छ। आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। दिउँसो पौने 4 बजे पंजाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीले खेल्दैछन्। त्यस्तै बेलुका पौने 8 बजे राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले खेल्नेछन्। अब केही खबर संक्षेपमा। आजदेखि मलमास अर्थात अधिक मास शुरू भएको छ। आउँदो असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
8: आज दिउँसो सबैजसो प्रदेशमा वर्षा र बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भूभागमा तापक्रम बढ़ने सम्भावना छ। रातको समयमा कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराईका थोरै ठाउँहरूमा हावाहुरी चल्ने अनुमान छ।
7: चालू आर्थिक वर्ष 82-83 वैशाखमा 3,52,30,22,000 बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको देखिएको छ। वैशाखमा 113 परियोजनामा त्यस बराबरको लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्क छ। यो चालू आर्थिक वर्षको असोजताकै उच्च हो। यद्यपि गएको आर्थिक वर्षको वैशाखको तुलनामा भने कम हो। गएको आर्थिक वर्षको वैशाखमा 9,09,22,00,000 वैदेशिक लगानी प्रतिबद्धता आएको थियो।
8: भारत सरकारले नेपाल भारत सीमा नाकाबाट हुँदै आएको सहज आवागमनमा कड़ा निगरानी बढ़ाउन थालेको छ। त्यसका लागि नाकाका मुख्य मार्गमा आधुनिक एवं उच्च प्रविधियुक्त जाँच प्रणालीहरू जडान गरिएका छन्। ती अत्याधुनिक उपकरणको आवत जावत प्रक्रियालाई पहिलेको तुलनामा बढ़ी निगरानीयुक्त र झन्झटिलो बनाएको यात्रुहरूको गुनासो छ। भारतले सीमा नाकामा सहज आवजाव नियन्त्रण गर्ने गरी फेस र आईडी स्क्यानर जडान गरेको छ। ती स्क्यानरले यात्रुको अनुहार र परिचय पत्रको तस्विर खिचेर प्रमाणीकरण गरेपछि मात्र अगाडि बढ़न अनुमति दिने गरेका छन्। त्यसका साथै यात्रुहरूका सामानको समेत एक्सरे स्क्यान गर्न थालिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
7: प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत हिजो शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याकचित सहितको तस्विर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहले से चीज डीडीसीको चीज भन्दै आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा तस्विर सार्वजनिक गरेपछि स्वदेशी उत्पादन प्रवर्धनमा ठूलो मद्दत पुग्ने बुझाई बनेको हो। डीडीसीले उच्च पहाड़ी क्षेत्रमा पालिने चौरीको दूधबाट उच्च गुणस्तरको याकचीज उत्पादन गर्छ। वार्षिक रूपमा 36,000 किलो याकचीज उत्पादन गरिँदै आएको डीडीसीले जनाएको छ। डीडीसीका अनुसार देशभरका 14 चीज उत्पादन केन्द्रबाट चीजको उत्पादन हुँदै आएको छ। यीमध्ये 8 केन्द्रबाट याकचीज उत्पादन हुने गरेको डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमले जानकारी दिनुभयो।
8: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरूपयोग गरी दैलेखको दुलु नगरपालिका 13 वडा सचिव कमल भण्डारीलाई धम्क्याउने र अमर्यादित शब्द प्रयोग गर्ने व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले परिसरको टोलीले सुर्खेत घर भई काठमाडौँको शंखमूल बस्ने 22 वर्षीय प्रकाश खड्कालाई हिजो पक्राउ गरेको जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट बोलेको भन्दै वडा सचिव भण्डारीलाई फोन मार्फत उनले धम्की दिएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति निकाल्दै सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानूनी प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभएको थियो। छाता ओढ्नु घाममा हिरा फोड्नु काममा
7: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
8: प्रमुख प्रशासन केन्द्र सिंहदरबारकै जग्गा अतिक्रमण जग्गा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन हुन सकेन।
7: प्रधानमन्त्रीको कार्यशैलीले छोटो समयमै सरकार आलोचित बन्दै न्यूनतम राजनैतिक संस्कार देखाउन राजनैतिक विश्लेषक बरालको सुझाव।
8: तत्काल चीनीको अभाव नहुने मौजदात 8 महिनालाई पुग्ने भारतको अवरोधले 2 हप्तादेखि चिया निकासी ठप्प।
7: हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने इरानको तयारी एसियाली देशहरू सबैभन्दा धेरै प्रभावित हुने।
8: र विश्वकप क्रिकेट लीग 2 नेपालले अमेरिकालाई 9 विकेटले हरायो कुशल भुर्तेलको शतक। आईपीएल क्रिकेटमा गुजरात कोलकातासँग पराजित।
7: र अन्त्यमा आजको कार्टुन। अविनले बनाउनु भएको कार्टुन बालेन नेतृत्वको सरकारले गरेका कतिपय निर्णय र त्यसमा अदालतबाट भएका फैसलासँग सम्बन्धित छ। यहाँ प्रधानमन्त्रीको कार्यालय छ। कार्यालयमा एकजनाले सर्वोच्चका विभिन्न आदेशहरू हेर्दैछन् अनि उनी भन्दैछन् यो नगर भनेर आ, यो छाड भनेर, यो रोक भनेर, धन्न बोल भनेर आदेश आ रहेन छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
9: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
10: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेश सरकार को बेरुजु बढ़े 4 अरब 73 करोड़ नाग्यो, बजेट कार्यान्वयन पनि कमजोर।
1: मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय पर्यटक को संख्या बढ्दै, हुम्लाका व्यवसाय उत्साहित।
0: दैलेखको दुल्लु नगरपालिका 13 का वडा सचिव कमल भण्डारीलाई फोनबाट धम्की दिने प्रकाश खड्का पक्राउ, थप अनुसन्धान हुँदै।
1: र आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले अमेरिकालाई 9 विकेटले हरायो। आईपीएल क्रिकेटमा कोलकातासँग गुजरात पराजित।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com, मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी र जाजरकोटको रेडियो हाम्रो पाइलाका साथै बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारको बेरुजु बढ़ेर 4 अर्ब 73 करोड़ 56 लाख नागेको छ। लेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्ष 81-82 मात्रै 77 करोड़ 35 लाख 62 हजार रूपियाँ बेरुजु थपिएको उल्लेख छ। आर्थिक वर्ष 2080-81 कर्णालीको बेरुजु रकम 4 अर्ब 12 करोड़ 5 लाख 84 हजार रहेकोमा 13 करोड़ 64 लाख 58 हजार रूपियाँ मात्रै असल भएको छ। महालेखाले प्रदेश मन्त्रालय तथा प्रदेश सरकार मातहत निकाय गरी 137 कार्यालयको 37 अर्ब 19 करोड़ 80 लाख 76 हजार रूपियाँको लेखा परीक्षण गर्दा यति बेरुजु रकम कायम भएको हो। कर्णाली प्रदेशमा वित्तीय अनुशासन कमजोर रहेको महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन तथा कर्णाली प्रदेशको 8 औं प्रतिवेदनले देखाएको छ। प्रतिवेदन अनुसार 7 प्रदेशमध्ये कर्णाली प्रदेशको बेरुजु प्रतिशत 2 नम्बरमा उच्च छ भने बजेट खर्च गर्ने क्षमता सबैभन्दा न्यून रहेको छ। वित्तीय कार्य सम्पादनका दृष्टिले पनि कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ। 2081-82 सालमा 31 अर्ब 41 करोड़ बढ़ी कर्णाली प्रदेशको कुल वार्षिक बजेटको रहेकोमा 63.67% मात्रै खर्च गर्न सकेको छ। कारण बमो जिम रित नपुर्याएर कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा विमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकमलाई महालेखाले बेरुजुको रूपमा परिभाषित गरेको छ।
0: उता सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु एक वर्षमै करिब 60.5 करोड़ थपिएको छ। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा प्रदेश सरकारले आर्थिक वर्ष 2081-82 60.48 करोड़ 89 लाख रहेको उल्लेख गरेको छ। यो कुल लेखा परीक्षण गरिएको रकम 39.49 करोड़ 91 लाख 55 हजारले बढ़ी हो। अघिल्लो आर्थिक वर्ष 2080-81 कुल 35.62 करोड़ 59 लाख 77 हजार रूपियाँको लेखा परीक्षण गर्दा कुल 50.06 लाख 93 हजार बेरुजु रहेको थियो, जुन कुल बेरुजु लेखा परीक्षण गरिएको रकमको 1.14% रहेको थियो। यसअनुसार प्रदेश सरकारको बेरुजु दर पनि 0.12% वृद्धि भएको छ। यससँगै सुदूरपश्चिम प्रदेश सरकारको कुल बेरुजु 3 अर्ब 58 करोड़ 89 लाख 9 हजार रूपियाँ पुगेको छ।
1: दैलेखको दुलु नगरपालिका 13 का वडा सचिव कमल भण्डारीलाई धम्की दिने प्रकाश खड्का पक्राउ पर्नु भएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँले भण्डारीलाई पक्राउ गरेको जनाएको छ। सुर्खेतको वीरनगर नगरपालिका 6 वीरेन्द्र चोक घर भई काठमाडौँ शंखरमूल बस्ने 22 वर्षीय खड्कामाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। खड्काले वडा सचिव भण्डारीलाई प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरेर धम्क्याएको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अडियो सार्वजनिक हुनासाथ प्रधानमन्त्री कार्यालयले खड्कालाई तत्काल कानूनको दायरामा ल्याई आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउन सम्बन्धित सुरक्षा निकाय एवं अनुसन्धान निकायलाई कड़ा निर्देशन दिएको थियो।
0: वर्षायाम शुरू भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संख्या सिमकोटमा बाक्लिन थालेको छ। सिजन शुरू भएपछि नेपालगंजबाट हवाई मार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक आउन शुरू भएको, 4 दिनमा मात्र 169 जना हुम्ला पुगेका छन्। हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा 169 तीर्थयात्री पुगेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो। उहाँका अनुसार वैशाख 30 गतेदेखि आउन शुरू गरेका यात्री मध्ये 4 दिनमा भारतीय 147 र अन्य देशका 22 यात्री सिमकोट पुगेका हुन्। प्रतिकूल मौसमका बावजूद हिजो मात्रै 3 उडान भरेको समिट इयरको जहाजबाट 47 तीर्थयात्री सिमकोट पुगेका छन्। हिजो गएका 23 जनामा कैलाश मानसरोवर जाने परमिट नभएका कारण सिमकोटमै बस्नु परेको जनाइएको छ। गत चैत 21 गतेको मन्त्री परिषदको निर्णय अनुसार शनिबार र आइतबार सार्वजनिक विदा भएका कारण परमिट आउन ढिलाइ भएपछि 23 भारतीय तीर्थयात्री सिमकोटमै बस्ने भएका छन्। मानसरोवर कैलाशको दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आवागमन शुरू भएको 4 दिनको संख्या हेर्दा यो संख्या बढ़ने विश्वास गरिएको छ। विक्रम सम्वत 2072 महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय पर्यटक आउन शुरू भएको थियो। बीचमा कोरोना अवधिमा हिल्सा नाका बन्द हुँदा पर्यटक आउन बन्द गरिएको थियो। गत वर्षदेखि चीनले भारतीय पर्यटकलाई हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि गत वर्ष 4 महिनामा 6500 भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिक यात्रा गरेका थिए।
1: कर्णालीको प्रमुख पर्यटक क्षेत्र राणातालमा पछिल्लो 9 महिनामा 13,500 भन्दा बढ़ी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन्। राणा राष्ट्रिय निकुञ्ज कार्यालयले पछिल्लो 9 महिनामा 13,545 जना नागरिकहरू तथा बाह्य पर्यटकले राणा अवलोकन गरेका छन्। यस्तै राणा घुम्ने सिजन शुरू भएसँगै पछिल्ला दिनमा आन्तरिक पर्यटकको चाप पनि बढ़ेको छ। समुद्री सतहदेखि 2,900 मिटर उचाइमा रहेको राणातालमा पछिल्लो समय आन्तरिक पर्यटकको उचाइमा पर्ने गरेको छ। राणातालमा ढुङ्गा व्यवसाय संघका अध्यक्ष विष्णु बहादुर रावलले एक दिनमा 150 आन्तरिक पर्यटकहरू अवलोकनका लागि तालमा आउने गरेको बताउनुभयो। उहाँले बाह्य भन्दा आन्तरिक पर्यटकको बढ़ी रोजाई राणाताल भएको बताउनुभयो। पछिल्ला दिनमा यसलाई राणा क्षेत्रमा स्थापना गरेका होटलहरू पनि भरिभरा हुने गरेको उहाँको भनाइ छ। राणा प्रवेश मार्गबाट 80 घोड़ाको व्यवस्था गरिएको र यसले गर्दा यो स्थानबाट राणातालसम्म पर्यटकहरूलाई पुग्न सहज हुने गरेको अध्यक्ष रावलले बताउनु भएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई त्यसै छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98582390 98584072 र 98448161175। सिप सिकौं, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा
3: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड़ जोड़नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाघ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353 र मोबाइल नम्बर 9858564555।
5: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0385241414, मोबाइल 9858519960 र 9778 84566।

0: नेपाल पे क्यूआर में आवत हुई क्लॉक आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहज से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: रेडियो भेरी एफएम
2: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले कर्णाली प्रदेश सरकारको बेरुजु बढेर 4,73,00,00,000 नाग्यो, बजेट कार्यान्वयन पनि कमजोर, मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संख्या बढ्दै, हुम्लाका व्यवसायीहरू उत्साहित लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर भेरी कडियर अन्तर्गत पर्ने जाजरको डोल्पा सड़क खण्डमा नयाँ 14 पक्की पुल निर्माण हुने भएको छ। सरकारले यो पुल निर्माण गर्न 1,27,20,00,000 रूपियाँ बराबरको सहमति दिएको छ। अर्थ मन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले सड़क योजना अन्तर्गत बाँकी पुल निर्माण कार्य अघि बढ़ाउन सहमति प्रदान गरेको भेरी करिडोर कार्यालयका प्रमुख नरेश प्रसाद केसरीले बताउनुभयो। पासागारदेखि डोल्पाको दुनैसम्म पर्ने 24 पुलमध्ये निर्माण हुन बाँकी रहेका 14 पुल निर्माणको लागि सरकारले बजेट सुनिश्चित गरेको छ। सरकारबाट सहमति प्राप्त भएसँगै अब योजना कार्यान्वयन र खरिद प्रक्रिया अघि बढ़ाइने करिडोर कार्यालयले जनाएको छ। अर्थ मन्त्रालयले भने सहमति प्राप्त आर्थिक वर्षभित्र खरिद प्रक्रिया अघि नबढ़ाएर स्रोत सहमति निष्क्रिय हुने चेतावनी दिएको छ। मन्त्रालयले समयमै प्रक्रिया पूरा गरी निर्माण कार्य अगाडि बढ़ाउन सम्बन्धित निकायमा निर्देशन दिएको छ। जाजरकोटदेखि डोल्पासम्म जोड्ने भेरी करिडोर सड़कलाई कर्णाली प्रदेशकै रणनीतिक महत्वको परियोजनाका रूपमा हेरिएको छ। डोल्पा 2075 सालमै राष्ट्रिय सड़क सञ्जालसँग जोड़िए पनि तल्लो बगरदेखि दुनैसम्मका विभिन्न खोल्सामा पुल नहुँदा वर्षायाममा यातायात सञ्चालन प्रभावित हुँदै आएको छ। यस्तै करिडोर अन्तर्गत पर्ने दुनै मरिम तीनजे धो सड़क खण्डको निर्माण कार्य वर्षौंदेखि शुरू हुन नसक्दा माथिल्लो डोल्पाका स्थानीयवासी थप समस्यामा परेका छन्। हाल पुल निर्माण शुरू भएका 10 3 पुल निर्माणको जिम्मा पुल सेक्टर सुर्खेतले र अन्य 7 पुल निर्माणको जिम्मा करिडोर कार्यालय आफैले गरिरहेको छ। करिडोर कार्यालयका अनुसार निर्माणाधीन पुल मध्ये 3 र ठहरे पुल अन्तिम चरणमा पुगेका छन् भने बाँकी पुलको काम प्रारम्भिक चरणमा रहेको छ। पुल सेक्टर सुर्खेतले हेरिरहेका पुल मध्ये जाजरकोटको तल्लो बगर स्थित भेरी नदीमा पुल निर्माण भइरहेको छ।
2: नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पार्टीलाई फुटाउने वा जुटाउने मुख्य जिम्मेवारी नेतृत्वकै काँधमा रहेको बताउनु भएको छ। कर्णाली प्रदेशमा शुरू भएको कांग्रेसको वृहत एकता तथा भावी कार्यदिशा सम्बन्धी कार्यक्रममा बोल्दै नेता खड्काले पार्टी अहिले गम्भीर मोडमा रहेको बताउनुभयो। खड्काले पार्टी विभाजनको डीलमा रहेको भन्दै आफू त्यो बाटोमा जानु हुँदैन भन्ने पक्षमा रहेको दावी पनि गर्नुभएको छ। खड्काले गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको तर्क गर्नुभयो। आफूलाई भेट्न आएको बेला सभापति थापालाई सम्पूर्ण पार्टीको नेतृत्व सम्हाल्ने गरी अघि बढ़न सुझाव दिएको उहाँको भनाइ छ। विगत स्मरण गर्दै खड्काले तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाकै कारण पार्टी फुटेको र पुनः एकीकरण पनि उहाँकै पहलमा सम्भव भएको बताउनु भएको छ।
3: धनगढ़ीमा सुदूरपश्चिम कचहरी 2083 शुरू भएको छ। सुदूरपश्चिम विकास फाउण्डेशनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा शुरू भएको 2 कार्यक्रमको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्नुभयो। मुख्यमन्त्री शाहले समृद्ध सुदूरपश्चिम निर्माणका लागि युवालाई रोजगारी र आय आर्जनसँग जोड्ने आवश्यक रहेको उल्लेख गर्दै प्रदेशमा भएका सम्भावनालाई उपाय गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले सीमित स्रोत साधनका बावजूद जनताका आवश्यकतालाई सम्बोधन गर्न स्पष्ट र कानून योग्य जरूरी रहेको पनि बताउनु भएको छ। प्रदेशमा गरीबी बेरोजगारी कमजोर पूर्वाधार शिक्षा तथा स्वास्थ्य क्षेत्रमा असमान पहुँच युवा पलायन तथा नीति कार्यान्वयनमा चुनौती अझै कायम रहेको उहाँको भनाइ छ। यो छलफल र त्यसको निष्कर्षले सरकारलाई नीतिगत सुधारका विषयमा सुझाव दिने विश्वास लिएको मुख्यमन्त्री शाहले बताउनुभयो। पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले सुदूरपश्चिममा पर्याप्त सम्भावना हुँदाहुँदै पनि प्रदेश समृद्धितर्फ अघि बढ़न नसकेको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले प्रदेशको सम्भावना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने मद्दत पुग्ने पनि विश्वास लिएको बताउनुभयो। पूर्व मन्त्री नरेश शाहले कार्यक्रमको उद्देश्य सुदूरपश्चिमको स्वाभिमान ऐतिहासिक विरासत र पहिचानलाई उजागर गर्नु रहेको बताउनु भएको छ।
2: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम। भर्ना सम्बन्धी सूचना
4: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
2: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
4: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
2: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।

0: बीमा को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनोस् सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: के तपाईलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हात जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
2: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
1: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
2: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
1: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 081538150 र 081535151।
2: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खी। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: रेडियो भेरी एफएम।
7: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेला हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन्। कृष्णपुर र शुक्ला फाटा नगरपालिकाले स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन्। कृष्णपुर नगर कार्यपालिकाको बैठकले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने गरी निर्णय गरेका हुन्। नगर प्रमुख हेमराज ओझाले पाठ्य घण्टा नघट्ने तथा नगरभरिका विद्यालयमा एकरूपता कायम हुने गरी व्यवस्था लागू गरिएको बताउनु भएको छ। शुक्ला फाटा नगरपालिकाले पनि बढ़दो गर्मीका कारण यही जेठ 4 गतेदेखि बर्खे विद्यासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको छ।
8: सरकारले प्रशासनिक सुधार, मितव्ययता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयको संख्या घटाएको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित कुल 18 मन्त्रालय मात्रै कायम गरिएको छ। वैशाख 30 गते बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको नयाँ कार्य विभाजन तय गरेको हो। नयाँ संरचना अनुसार प्रधानमन्त्री कार्यालय सहित 9 मन्त्रालय यथावत राखिएका छन् भने समान प्रकृतिका मन्त्रालयहरूलाई गाभेर 8 मन्त्रालय कायम गरेको छ। साथै शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधिको क्षेत्र अलग गर्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिएको छ। मन्त्रालयहरूमा अर्थ, गृह, परराष्ट्र, रक्षा तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय यथावत राखिएका छन्। यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहनेछन्। यसअघि प्रधानमन्त्री कार्यालय सहित 22 मन्त्रालय रहेका थिए।
7: भेरी खबरमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा अमेरिकाले दिएको छयानब्बे रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा एक विकेट गुमाएर भेट्टाएको हो। नेपालका कुशल भुर्तेलले 119 रनको शतकीय पारी खेल्दा आसिफ शेखले 58 रन बनाउनु भयो भने आजको खेलबाट डेब्यू गरेका ईशान पाण्डेले अभिजित 20 रन बनाउनु भयो। टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट हुन पुग्यो। अमेरिकाका समित पटेलले 83 र सुहान जय सूर्यले 50 रन बनाउँदा नेपालका दिपेन्द्र सिंह ऐरीले 4 विकेट लिनुभयो। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 26 खेलमा 20 अंकसहित 7 स्थानमा छ भने अमेरिका 26 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
8: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको छ। कोलकाता 29 रनले विजय भएको छ। इडेन गार्डेन्समा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 2 विकेट गुमाएर 247 रन बनाएको थियो। कोलकाताको जितमा फिन एलनले उत्कृष्ट ब्याटिङ गर्दै 35 बलमा 93 रन जोड्नुभयो। अंग क्रिस रघुवंशीले 44 बलमा 82 रनमा अभिजित रहनुभयो। क्यामरन ग्रिसले भने 28 बलमा अभिजित 52 रन जोड्नुभयो। कोलकाताले दिएको 248 रनको लक्ष्य पछाएको गुजरातले 4 विकेट गुमाएर 218 रन मात्रै बनाउन सकेको हो। गुजरातका कप्तान शुभमन गिलले 49 बलमा 85 रन बनाए पनि जिताउन सक्नु भएन। आईपीएल क्रिकेटको अंक तालिकामा गुजरात 13 खेलमा 16 अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने कोलकाता 12 खेलमा 11 अंकका साथ तालिकाको सातौं स्थानमा छ। आईपीएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। दिउँसो 4:15 बजे पंजाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरू खेल्दैछ भने बेलुका 8:15 बजे राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले खेल्दैछन्।
7: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
8: कर्णाली प्रदेश सरकारको बेरोजु बढ़ेर 4.73 अर्ब नाग्यो। बजेट कार्यान्वयन पनि कमजोर।
7: मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संख्या बढ्दै हुम्लाका व्यवसायी उत्साहित।
8: दैलेखको दुलु नगरपालिका वडा नम्बर 13 वडा सचिव कमल भण्डारीलाई फोनबाट धम्की दिने प्रकाश खड्का पक्राउ। थप अनुसन्धान हुँदै
7: र आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले अमेरिकालाई 9 विकेटले हरायो। आईपीएल क्रिकेटमा कोलकातासँग गुजरात पराजित। हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित दिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार। र आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले अमेरिकालाई 9 विकेटले हरायो। आईपीएल क्रिकेटमा कोलकातासँग गुजरात पराजित।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ.
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी.
3: डिजिटल ठगीबाट बचौं.
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्. ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
3: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन.
4: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल.
5: सूचना
6: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
5: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत.
7: फलफुल अनि ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
8: उही बाबु एन्ड साई तरकारी तथा फलफुल थोक पसल.
9: हामी कहाँ फलफुल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह, पार्टी, पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ.
8: सम्पर्क बाबु एन्ड साई तरकारी तथा फलफुल थोक पसल वीरेन्द्रनगर 6 कृषि बजार सुर्खेत. सम्पर्क फोन नम्बर 0385212133, मोबाइल 98585060 र 98681039994.
5: ओहो रामुदाई, कता हिँड्नु भयो?
10: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो. धानको बिउ लिन बजार जान लागेको नि.
5: कुन धान लगाउने विचार गर्नु भयो र?
10: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि.
5: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि.
10: यो धान कस्तो छ नि बहिनी?
5: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि.
10: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु. अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु.
5: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई.
8: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्. मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ.
11: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ. सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत. फोन नम्बर 0385205045.
12: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता.
13: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ.
12: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्. बच्चाहरूमा निमोनिया,
13: झाडा पखाला,
12: डाबिरा,
13: पोलियो,
12: कुपोषण,
13: एनिमिया,
12: मम्स,
13: दम,
12: टाइफाइड
13: र पिलिया. नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्.
12: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता. एचसीआरसी अस्पताल,
13: चार बाहिनी रोड, नेपालगंज, बाँके. सम्पर्क नम्बर 081538150, 081535151.

0: me a extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: रेडियो भेरी एफएम

0: के तपाई आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
3: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु,
2: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर
3: सुरजन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
3: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
5: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।

जय नेपाल सत्य सेवा सुरक्षण कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 4 भैरव स्थान नजिकै स्कूटरले पैदलातुलाई ठक्कर दिँदा पैदलातु गम्भीर घाइते भएकी छन्। हिजो दिउँसो 3 बजेको समयमा भैरव स्थानदेखि मूलपानी चोकतर्फ जाँदै गरेको भे 3P7305 नम्बरको स्कूटरले पैदलातु सुर्खेत वीरेन्द्रनगर नगरपालिका 4 बस्ने वर्ष 65 कि रम्बा कुमारी चलाउनेलाई ठक्कर दिँदा घाइते भएकी हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। स्कूटर चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 3 बस्ने वर्ष 18 कमल रोका उपचारमा संलग्न रहेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 4 कर्णाली केर अगाडि स्कूटरले पैदलातुलाई ठक्कर दिँदा पैदलातु घाइते भएका छन्। हिजो साँझ 6:20 समयमा मूलपानी चोकदेखि एरी चोकतर्फ आउँदै गरेको कर्णाली प्रदेश 02001P1185 नम्बरको स्कूटरले पैदलातु सुर्खेत वीरेन्द्रनगर नगरपालिका 4 बस्ने वर्ष 18 देवी भवन कोइरालालाई ठक्कर दिँदा घाइते भएका हुन्। घाइतेको कर्णाली केर सुर्खेतमा उपचार भइरहेको छ। स्कूटर चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 12 बस्ने वर्ष 20 प्रकाश विक उपचारमा संलग्न रहेका छन्। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा गत वैशाख महिनामा ट्राफिक कार्यवाहीमा 2995 जना सवारी चालक ट्राफिक कार्यवाहीमा परेका छन् भने 27,56,500 राजस्व संकलन भएको छ। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा गत वैशाख 1 गतेदेखि 31 गतेसम्मको सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने 102 सवारी साधनहरू दुर्घटना भएका छन्। वैशाख महिनामा 11 जनाको मृत्यु भएको छ भने 220 जना घाइते भएका छन्। कर्णाली प्रदेशको जिल्लागत रूपले हेर्ने हो भने सुर्खेतमा सबैभन्दा बढ़ी 63 सवारी साधनहरू दुर्घटना भएको छ। त्यसै गरी रूकुम पश्चिममा 11, दैलेखमा 6, जुम्लामा 7, सल्यानमा 7, हुम्लामा 2, डोल्पामा 2, जाजरकोट मुगुमा 3-3 गरी जम्मा 102 सवारी साधनहरू दुर्घटना भएका छन्। कर्णाली प्रदेशमा सवारी दुर्घटना हुनुको प्रमुख कारण भनेको तीव्र गति, सड़कको अवस्था, चालकको लापरवाही र सवारी साधनको एन्टिक अवस्था ठिक नभएको कारणले सवारी दुर्घटना बढ़ेको पाइएको छ। ट्राफिक कार्यवाहीमा परे 98 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 98 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध।
पैदल यात्रुले बाटो काट्दा जेब्रा क्रसिङको प्रयोग गरौं। एम्बुलेन्स र दमकल जस्ता आपतकालीन सवारी साधनहरूलाई प्राथमिकता दिने गरौं। सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैँ साथमा लिएर हिँड्ने गरौं। सुरक्षित स्थानमा र दाहिने तर्फबाट मात्रै ओभरटेक गर्ने बानी बसालौ। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउ। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाऊ। घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडि बाटो काट्ने नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौं। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बो।
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पीड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पीडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
7: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
8: लोक सेवा आयोगका किताबहरू,
7: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
9: सुपथ मूल्य सेवाका लागि एक मात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर छ बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521

0: 6.9 डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
3: के भन्ने सोच्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नुहोस्, इलाइट CA CA फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट CA?
3: एक्सपिरियन्स CA फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-8465-37। लिमिटेड चिज, ढिला नगर्नुहोस्।
4: इलाइट CA, तपाईँको सफलताको सही सुरुवात।
1: विद्यार्थी चढ्ने सवारी साधन सञ्चालन गर्दा ध्यान दियौ। सवारी साधनमा सिट भन्दा बढी विद्यार्थी नराखौ। तीव्र गतिमा सवारी साधन नचलाऊ। तोकेको समयमा तोकेको स्थानमा सवारी साधन पुर्याऊ। सवारी साधन चलाउनु अगाडि चेक जाँच गरौ। तोकेको स्थानमा मात्र विद्यार्थी चढाउने र ओराल्ने गरौं। सवारी साधन पूर्ण रूपमा रोकिसकेपछि मात्र विद्यार्थीहरूलाई चढाउने र झार्ने गरौं। विद्यार्थीहरू सिटमा बसिसकेपछि मात्र सवारी साधन गुडाऊ। विद्यार्थीहरूले शरीरका अङ्गहरू सवारी साधन बाहिर निकालेका छन् कि ध्यान दिऊ। सवारी साधनमा सहचालक अनिवार्य राखौं।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत,

0: मानिसको स्वतन्त्रता र पृथ्वीको स्वास्थ्य बीचको सम्बन्ध के हो? के हामीले प्रगति र विकासको नाममा प्रकृतिलाई विनाशको बाटोमा लगिरहेका छौं? आजको अंकमा हरि शर्मा सुनिल अमृतद्वारा लिखित पुस्तक द बर्निङ अर्थ अ हिस्ट्री को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले विगत 500 वर्षको मानव इतिहासलाई वातावरणीय परिप्रेक्ष्यबाट हेरिरहेको छ, जहाँ साम्राज्यवादी आकांक्षाहरू, ऊर्जाको खोजी र आधुनिक विश्वको निर्माणसँगै पृथ्वीको विनाश कसरी जोडिएको छ भन्ने उजागर गरिएको छ। अब हरि शर्माबाट द बर्निङ अर्थ अ हिस्ट्री पुस्तकको विस्तृत चर्चा सुन्नुहोस्।
1: नमस्कार, यस पटकको किताब चर्चामा म सुनिल अमृतले लेख्नु भएको द बर्निङ अर्थ अ हिस्ट्री को बारेमा चर्चा गर्न गइरहेको छु। सुनिल अमृतले विभिन्न विश्वका प्रसिद्ध विश्वविद्यालयहरूमा अध्ययन, अनुसन्धान र अध्यापन गर्नुहुन्छ। उहाँले किङ्स कलेज लन्डन, हार्वर्ड युनिभर्सिटी र अहिलेको समयमा यो बर्निङ अर्थ भन्ने पुस्तक लेखिदाको समयमा उनी एल युनिभर्सिटीको एन्भाइरोमेन्टल हिस्ट्री प्रोग्राममा छन्। र यो उनले पुस्तकको शुरूमै भन्छन् कि अल हिस्ट्रीज आर एन्भाइरोमेन्टल हिस्ट्री। कुनै पनि इतिहासकोलाई हामीले हेर्यौं भने त्यसको शुरूआत नै वातावरणको इतिहासबाट शुरू हुन्छ। पोलिटिकल क्लाइमेट, नेचुरल क्लाइमेट, टेरेनहरू कस्तो छ, जियोग्राफी कस्तो छ, र ठूला ठूला राजाहरूले जुन कन्क्वेस्ट गर्छन् त्यो साधन स्रोतकै लागि गर्छन्। त्यो साधन स्रोत भनेकै नेचुरल स्रोतहरू हुन्छ, होइन, प्राकृतिक स्रोतहरू हुन्छ, चाहे त्यो बन्ने स्रोत होस्, चाहे त्यो खाद्यान्नको स्रोत होस्, आफ्नो जनतालाई अथवा आफ्नो भूभागलाई कसरी सुरक्षित राख्ने भन्नको निम्ति छ। त्यही भएर यो किताबमा बडा इन्ट्रेस्टिङ रूपमा अल हिस्ट्रीज आर इन्भाइरोमेन्टल हिस्ट्री भन्ने चाहिँ मलाई बडा क्याची लाग्यो र सम्झेर लिएर आउँदा यो पुस्तकमा पनि आउँछ। र बेसिकली यो पुस्तकमा के छ, कसरी च्याप्टराइजेसन गरेको छ, म ब्रिफली कुरा गर्नेछु। तर यो मैले किन पिकअप गरेँ त भन्ने, वातावरण अहिले हाम्रो समयको सबैभन्दा ठूलो महत्वपूर्ण चुनौती हो। 15-20 दिन अगाडि डोनाल्ड ट्रम्प, संसारको सबैभन्दा शक्तिशाली राष्ट्रको राष्ट्रपतिको हैसियतले, अमेरिकाले अब कुनै पनि किसिमको वातावरणको चाहिँ क्षेत्रमा काम गर्न चाहिँ गर्ने छैन, र एन्भाइरोमेन्टल क्लाइमेटको जुन निगोसिएसन्सहरू भएको छ त्यसबाट विड्र गरे, र अमेरिकाभित्र पनि जुन किसिमको चाहिँ स्ट्रिन्जेन्ट एन्भाइरोमेन्टल लज पोलिसिजहरू छ त्यसलाई पनि उनले खुकुलो बनाउँदै गएका छन्। र उनी राष्ट्रपति भएकै दिन, एक्जिक्युटिभ अर्डर गरेकै दिनबाट अमेरिकाको प्राइम एजेण्डा अब एन्भाइरोमेन्ट छैन भनेर भने, र ड्रिलिङ जुन समुद्री तटहरूमा जुन तेलको उत्खननलाई उनले तीव्रता दिएको छन्, अलास्कामा त्यो शुरू गरेका छन्। र हाम्रो समयको महत्वपूर्ण वातावरणीय पक्ष, वातावरणको चुनौतीहरू पनि हामीले भोगिरहेका छौं। यता कता पेपरहरूमा देखिन्छ पोखरा जाने टुरिस्टहरू, सैलानीहरू, युवाहरूले माछा पुछ्रे कालो भयो भनिरहेछन्, मुस्ताङमा पानी बढी पर्यो भन्न थालेका छन्, होइन, नपर्ने सिजनमा पानी पर्यो भन्छ, काठमाडौँमा अहिलेसम्म हिउँदको पानी पर्न सकेको छैन भन्दा दिनानुदिनको अनुभव त छ। वातावरण परिवर्तन हाम्रो समयको सबैभन्दा महत्वपूर्ण चुनौती हो भन्दा भन्दै पनि यो मानिसहरूलाई विभाजन गर्ने एक किसिमको राजनीतिक चिन्तनको रूपमा पनि भएको छ। वातावरण परिवर्तनको जुन साइन्स र विज्ञान छ त्यो इम्परफेक्ट छ, त्यसले गर्दाखेरि एउटा यो होक्स हो भन्ने ट्रम्प जस्तो मानिसहरू पनि इमर्ज गरिरहेका छन्। इण्डियामा पनि हामीले नरेन्द्र मोदी देखिरहेको छौं कि उनी वातावरण त्यति सिरियस विषय होइन, उमेर बुढो भएपछि जाडो बढी लाग्छ, पोहोर भन्दा अहिले बढी जाडो हुन्छ भन्ने किसिमको चाहिँ केटाकेटीहरूको बीचमा, स्कूलका बच्चाहरूको बीचमा उनले बोलेको कुराले पनि हामी बताउँछौं। एक किसिमको विश्वव्यापी वातावरण परिवर्तनलाई हेर्ने दृष्टिकोणमा हामी निकै ठूलो चाहिँ विभाजन हामी पाउँछौ, तर दिनानुदिनको चाहिँ हाम्रो अनुभवहरूले के देखाएको छ भने वातावरण परिवर्तन, जुन जलवायु परिवर्तन, हाम्रो निम्ति निकै ठूलो चुनौती हो, यसको राजनीतिक विभाजनहरू छ। सुनिल अमृतको यो पुस्तकले एउटा एकदम सटीक भाषाको प्रयोगमा निकै ठूलो पुस्तक छ यो। करिब करिब 418 पेजको यो पुस्तक छ। यसमा धेरै एनेक्डोट्सहरू छन्, हिस्ट्री छ, र उनले के भन्छन् भने कि संसारमा अझै पनि हामी देख्छौँ मंगोलिया सबैभन्दा खाली ठाउँ हो, जनसङ्ख्या र जमिनको अनुपातमा जमिन ठूलो छ, मानिस थोरै छ, तर कुबलाई खाँ अथवा चंगेज खाँको चाहिँ जुन जुन विश्वव्यापी विजय यात्रा थियो त्यो के प्रकृतिसँगकै लडाईँ थियो होइन। मानिसले जहिले पनि विकास भनेकै प्रकृतिसँगको लडाईँ भन्ने कुरामा चाहिँ हामीले गर्छौँ। मैले सुरुको एपिसोडहरूमा पनि हिस्ट्री अफ फ्युचरमा कुरा गर्दाखेरि पनि वातावरणको कुरा मैले गरेको थिएँ। मानिसले जहिले पनि आफूलाई साइन्सको इन्स्ट्रुमेन्ट लिएर अथवा साइन्सको हतियार लिएर प्रकृतिमाथि विजय गर्ने होइन, त्यही भएर शब्दहरू पनि के छ, हिमाल आरोहण गर्नु भनेको चाहिँलाई पनि हामीले विजय प्राप्त गर्ने होइन, कन्क्वेस्ट भन्ने शब्द प्रयोग गर्छौँ नि, कन्क्वेस्टिङ माउन्टेन्स। एचआईभी एड्स बिरामीहरूदेखि लिएर महामारीमा हामी के गर्छौँ भने लडाईँको बिम्बहरू प्रयोग गर्छौँ, किनभने हामीसँग ह्युमन बिइङको एउटा ऱ्यासनल छ, लजिक छ, हामीसँग त्यो किसिमको उपाय र साधन छ जसले हामीले प्रकृति र प्रकृतिबाट उत्पन्न हुने सबै कुराहरूलाई विजय गर्छौँ र हाम्रो वर्चस्वशाली कायम वर्चस्व कायम गर्छौँ भन्छौँ। डेभलपमेन्ट र इन्भाइरोमेन्ट सँगसँगै जान सक्छ कि सक्दैन भन्ने ठूलो डेभलपमेन्ट छ होइन, कुनै पनि डेभलपमेन्टको निम्ति डिस्ट्रक्सन चाहिन्छ भन्ने मनस्थितिबाट मोडर्न साइन्टिफिक टेम्परामेन्ट गुज्रिरहेको छ होइन। अब यहाँ प्रश्न चाहिँ सुनिल अमृतको के छ भने, अब पुस्तकमा जाउँ, यिनले 500 वर्षको इतिहासलाई वातावरण सम्बन्धी जुन विकासक्रम छ, वातावरणबाट आएको विनाश, यो कसरी आरोह अवरोह उथल पुथलबाट चाहिँ पृथ्वी गुज्रेको छ भन्दाखेरि, कुनै साइन्टिफिक टेम्परेचरको लिएर अथवा के अरे साइन्टिफिक अनुसन्धानलाई लिएर उनले कुरा गरिराखेका छैनन्। अहिले सबैभन्दा ठूलो वातावरण अध्ययनमा चाहिँ विश्वको पृथ्वीको तापमान बढ्ने भन्ने छ, त्यो खालको डेटा यसमा छैन। यसमा ह्युमन इन्टरेक्सनका कुराहरू छन्, रुलर एक्सपिडिसन, कन्क्वेस्ट, कोलोनियलिजम, इकोनोमिक प्रोडक्सन, यस्तो कुरालाई लिएर उनले बताए। बडा इन्ट्रेस्टिङ छ, किनभने सामान्य मान्छेलाई साइन्टिफिक डेटाहरूको बारेमा पढ्न रमाइलो पनि त होला कसैलाई, तर कतिलाई त्यो बोरिङ हुन सक्छ। तर यसमा चाहिँ के छ भने एनेक्डोटल छ किताबै, हुन त सुनिल अमृत आफै पनि दक्षिण पूर्वी एसियाका, सिङ्गापुर मलेसियाका मानिस हुन्, मलेसियन ओरिजिन, सिङ्गापुर इन्डियन ओरिजिन, मलेसियन सिङ्गापुर ब्याकग्राउन्डको हो। उनले चौफाया रिभरमा 2011 आएको बाढी, त्यसपछि विभिन्न किसिमको क्लाइमेटका कारण चाहिँ पानीको प्रकोप जुन चाहिँ उनले दक्षिण एसियामा देखे, त्यो अनरुली रिभर्स भन्ने उनको एउटा किताब छ, जसले उनले चाहिँ दक्षिण एसियाको चाहिँ रिभर सिस्टम र मनसुनले कसरी सेभ गर्यो भन्ने छ। त्यसै गरेर उनको अघिल्लो किताब चाहिँ द क्रसिङ द बे अफ बङ्गाल भन्ने किताब छ। त्यही भएर उनले लङ हिस्ट्रीमा लेख्छन्, लामो इतिहासमा, तर के भने मानिस बसाइसराई होइन, त्यसपछि गभर्मेन्ट ट्रेड को विषयहरूलाई उनले चाहिँ समात्छन्। कसरी वातावरणले मान्छेको बसाइसराईमा परिवर्तन आएको छ, कसरी मान्छेको सांस्कृतिक परिवेशमा परिवर्तन आएको छ, र यदि अन्धाधुन्ध सम्पत्ति अथवा चाहिँ समृद्धिको खोजीमा अथवा आफ्नो वर्चस्वको खोजीमा मानव मानिसहरू लागेका हुन्, सरकारहरू लागेका हुन्, संस्थाहरू लागेका हुन् भने एकअर्कासँग भनेर हेर्नुपर्छ भन्ने यो किताबको आग्रह हो होइन। फर इक्जाम्पल, उनले यो मंगोलियाबाट यो किताब सुरु गर्छन् र मलाई रमाइलो के लाग्यो भने हामी सबै को आग्रह चाहिँ अब कहीँ यसो भेटघाट भयो भने भात खाने भनेर भन्छौ नि, होइन, त्यो राइससँग अथवा चाहिँ तपाईँको धानसँग हाम्रो आग्रह छ, त्यो हिस्टोरिकल आग्रह हो। अनि यो राइस खेती चाहिँ दक्षिण एसिया, दक्षिण पूर्वी एसिया र दक्षिण एसियामा धान खेतीले जुन किसिमको टेरेसहरू निर्माण गर्न पर्यो, इरिगेसन सिस्टमहरू क्रिएट गर्न पर्यो, यत्रो मान्छेलाई खुवाउनको निम्ति एग्रिकल्चर, अहिले हामीले सस्टेनेबल भन्दा भन्दै पनि सुरुवाती दिनमा आउने कृषिको विकासले होइन, धान सबभन्दा पानी कन्ज्युम गर्ने फसल हो। फेरि मलाई बडा अचम्म लाग्यो, एउटा धानको खेतीलाई लिएर चाइनिज साम्राज्यले वातावरणलाई कसरी परिवर्तन, ल्यान्डस्केप कसरी चेन्ज हुँदै गयो। हालाकि अहिले गरागराहरू भएको, टेरेस भएको, बालीमा भनौँ, नेपालमा भनौँ, हुम्लामा भनौँ, देख्दा हामीलाई रमाइलो लाग्छ, तर आली खन्दाखेरि कति माटो बग्यो होला भन्ने कुरा हामीसँग क्यालकुलेसन छैन। तर के छ भने त्यो सस्टेनेबल यस लागि थियो कि त्यसको उत्पादनले त्यही सामान्य रूपमा त्यो समुदायमा बस्ने, त्यो परिवेशमा बस्ने मान्छेहरूलाई पुग्ने थियो। त्यसपछि सुनिल अमृतले एग्रिकल्चरको सेक्टरबाट पक्रेर के लिएर जान्छन् भने कि ठूलो ठूलो जब कोलोनियलिजम मान्छे एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गरेर गयो, अथवा बसाइसराई होइन साधन स्रोतको खोजीमा जान थाल्यो, त्यसले वातावरणमा निकै ठूलो परिवर्तन लिएर आयो। किनभने इन्डस्ट्रियल डेभलपमेन्टसँग एग्रिकल्चर प्रडक्ट पनि त्यही अनुसार बढ्न पर्ने भयो। त्यसले जुन किसिमको जमिनमा प्रभाव लिएर आयो, फर्टिलाइजर्सहरूदेखि लिएर मान्छेलाई खुवाउनु पनि पर्यो होइन, त्यसपछि स्पेसलाइज प्रडक्टहरू डेभलप हुन थाले। तर अहिले अहिले अहिले हेर्दाखेरि के देखिन्छ भने एग्रिकल्चर प्रडक्ट, इन्डस्ट्रियल प्रडक्ट सबैमा कम्पिटिसन छ हाम्रो, र यो सबैको कतै न कतै यो अननेसेसरी जुन फ्रिडमको खोजीमा मैले गर्न पाउनुपर्छ, मेरो स्वतन्त्रता छ, मैले साधन स्रोतलाई एक्सप्लोइट गर्न पाउनुपर्छ भन्दा भन्दै चाहिँ तपाईँको त्यो सँगसँगै लोभ, ग्रिड होइन, सैद्धान्तिक रूपमा स्वतन्त्रता कसरी तपाईँको लोभसँग जोडिन्छ भन्ने कुरा यो पुस्तकले जोडेर लिएर आउँछ। यो यो चाहिँ सिभिलाइजेसनको डेभलपमेन्ट, आधुनिक सिभिलाइजेसनको डेभलपमेन्ट, साइन्स एन्ड टेक्नोलोजीको डेभलपमेन्ट, पुँजीवादको विकास, उपनिवेशसँग कसरी जोगिन्छ, इम्पेरियलिजमसँग कसरी जोडिन्छ भन्दाखेरि भ्यालु एट द सेन्टर, आफ्नो ह्युमन एस्पिरेसन्सलाई छोडिदिने हो। तर ह्युमन एस्पिरेसनले मात्रै पुग्दैन, त्योसँग लोभ र ग्रिड जोडिएको छ। र अहिलेको क्लाइमेट डिस्ट्रक्सनको, वातावरणको जुन किसिमको अन्धाधुन्ध क्षयीकरण भएको छ, त्यससँग के भन्छ भने प्रगति, स्वतन्त्रता मात्रै जोडिएको छैन, ग्रिड जोडिएको छ, लोभ जोडिएको छ, लोभको अन्त्य छैन भन्ने छ। बडा अचम्म के छ भने कि अहिलेको विश्वव्यापी वातावरणको डिबेट जुन छ, जलवायुको डिबेट जुन छ, एकातिर प्रोग्रेसको कुरा गर्ने, साइन्टिफिक कम्युनिटीका कुरा गर्ने, साइन्टिफिक डेभलपमेन्टको कुरा गर्ने मान्छे, यदि तीहरू क्यापिटलिस्ट डेभलपमेन्टको पक्षधरहरू छन् भने इनभेरिएबली तिनीहरूको लोभ हामी देख्छौँ। जस्तो फर इक्जाम्पल एलन मस्क, उसले मार्ससम्मको कुरा गरिरहेछ, तर एकातिर उसले के गर्छ भने व्यक्तिगत स्वतन्त्रताको रहेछ, फ्रिडम अफ स्पिचसँग। यो यो किताबले सिधै त्यो कुरा भन्दैन, तर जोड्न मलाई के पढ्दा मैले अनुभव गरेको कुरा के भने, जो मान्छे प्रोग्रेसको कुरा गरिरहेछ, स्वतन्त्रताको कुरा गरिरहेछ, त्यो मान्छे जुन प्रतिनिधि पात्रहरू छन् तिनीहरू लोभले पनि गाँजिएका छन् होइन, ह्युमन ग्रिड। त्यही भएर विभिन्न पुस्तकहरूको संयोजनबाट यो पढ्दै गर्दाखेरि मलाई के लाग्यो भने कि वातावरणको बारेमा कुरा गर्नेमा लोभको ठूलो भूमिका छ, ह्युमन ग्रिडको, चाहे त्यो ठूलो मुलुक किन नहोस्, सानो मुलुक किन नहोस्, अर्कालाई विकासमा हामी पछाडि पर्यौं, वातावरणको प्रयोग गरेनौं, हामीसँग भएको साधन स्रोत प्रयोग गरेनौं भने हामी त्यहाँ पुग्न सक्दैनौं भन्छ। आफूसँग भएको साधन स्रोतलाई कसरी अधिकतम सदुपयोग गरेर त्यहाँ पुग्ने भन्ने छ, एक किसिमको दौड छ, तर त्यो धान्न सकिन्छ कि सकिँदैन, त्यसले कस्तो किसिमको चाहिँ आन्तरिक विस्थापन लिएर आउँछ होइन। त्यही भएर सिम्पल लाइनमा त डेभलपमेन्ट र डिस्ट्रक्सनको रिलेसन त हामीले धेरै पहिलादेखि कुरा गर्दै आएको, तर लोभको कुरा चाहिँ बडा रमाइलोसँग यिनले कसरी विभिन्न एपिसोडहरूको कुरा गर्छन्। त्यसले गर्दाखेरि यो आधुनिक विकासको सन्दर्भमा वातावरण स्वतन्त्रताका निम्ति हो भन्दा भन्दै पनि यदि त्यो लोभसँग जोडियो भने यसले एक किसिमको विनाश, पृथ्वीलाई जलाउने काम गर्दछ। लोभले मानिसलाई पनि जलाउँछ, ईर्ष्याले मानिसलाई पनि जलाउँछ, जुन किसिमको चाहिँ वातावरण दोहमा, प्रगतिको नाउँमा, प्रस्पेरिटीको नाउँमा हामी जति लोभी भएका छौं, देशहरू कर्पोरेसन्सहरू होइन त्यसले पनि एक किसिमको जलन यो किताबले सिधै त त्यो टेम्परेचरलाई जुन आजभोलि डिबेटमा चलेको छ मैले यसलाई मेटाफिजिकली जोड्न खोजेको किन पृथ्वी जलिरहेको छ भन्दाखेरि लोभका कारण जलिरहेको छ हाम्रो जुन चाहना छ त्यो असीमित चाहनाका कारण चाहिँ पृथ्वी जलिरहेको जस्तो छ र यो किताबमा एनेक्डोटल्सहरू प्रशस्त छन् दोस्रो च्याप्टरमा उनले त्यो सहरहरू कसरी बने खेतीमा चाहिँ नाइट्रोजनको प्रयोग कसरी बढ्दै गयो पृथ्वीसँग हामी आफ्नै पृथ्वीसँग लडाईँ कसरी गर्यौं किनभने यसलाई प्रकृतिलाई जित्नु छ भन्छ भने तेस्रो च्याप्टरमा चाहिँ के भने यो सबै हुनुको कारण चाहिँ के भने मानव जातिले आफूलाई एक्सेप्सन सक्थ्यो अरू पशु पनि त छन् नि अरू पनि पशुहरू पनि त जंगलमा छन् प्रकृतिमा छन् उनीहरू पृथ्वीमै आश्रित छन् तर उनीहरूले त्यसरी दोहन गर्दैन उनीहरूको नेचुरल सेलेक्सनको प्रोसेस छ केही कारणले जिराफले घाँसपात पाएन घाँसे मैदानमा भने त्यो एक्सटिङ्क्ट भएर जान्छ तर हामीलाई एक्सटिङ्क्ट हुन मन छैन हामी हाम्रो एक्सेप्सन छ हामी अरू पशु वन्य जन्तुहरूभन्दा एनिमल किङडममा हामी एक्सेप्सन छ ह्युमन बिइङ किनभने यसको रिजन छ यसको लजिक छ यसले यसले आफूलाई डिफाइन गरेको छ प्रोग्रेस प्रगतिको लागि डिफाइन गरेको छ र यसमा एउटा बडा रमाइलो च्याप्टर चाहिँ यो च्याप्टर चाहिँ लागेको छ फाइनल च्याप्टर मलाई चाहिँ त्यसमा चाहिँ उनले इक्जाम्पल गर्दाखेरि एउटा ह्युमन कन्डिसन भन्ने हाना रेन्ट जर्मन रिफ्युजी हुन् नाजीहरूको विरूद्ध निस्केको तीनटा प्रतिनिधि महिला पात्रहरूलाई लिएर कथा बुनेका छन् एउटा हाना रेन्ट रेचल कार्सन र इन्दिरा गान्धी यो पुस्तकको चाहिँ कथा बुनाईमा चाहिँ यो तीनटा महिलाहरूलाई उनले प्रतिनिधि पात्रको रूपमा जसले विभिन्न दृष्टिकोण राखेर हाम्रो कन्साइन्सलाई हाम्रो दिमागलाई वातावरण सम्बन्धी विषयहरूमा सजग बनाउनलाई प्रयोग गर्छन् र आइरनी पनि छ यिनीहरूको लाइफमा मलाई मन परेको च्याप्टर चाहिँ त्यो अब रेचल कार्सनको चाहिँ साइलेन्ट स्प्रिङ भन्ने उनी अमेरिकन एक्टिभिस्ट हुन् साइन्स ब्याकग्राउण्डको मान्छे र यो पुस्तकमा के भन्छन् भने उनले यो फेमिनिस्ट पर्सपेक्टिभबाट यो फर्टिलाइजरको म्यासिभ युज साइन्स एण्ड टेक्नोलोजीको युजबाट अर्थ कसरी सिद्धिएको छ भन्ने कुरा बताउँछिन् भने हाना आरेन्टले अब्सुट पावरको ग्रिडले गर्दाखेरि उनी नाजी जर्मनीबाट भागेर आएको हुनाले नरसंहार गर्नको निम्ति ग्यास च्याम्बरहरूको प्रयोगको ब्याकड्रपमा उनले ह्युमन एजेन्सीको कुरा गर्छिन् परिवर्तनको सन्दर्भमा ह्युमन एजेन्सीको रोल के छ भन्छ भने इन्दिरा गान्धीले थर्ड वर्ल्डको एउटा रिप्रेजेन्टेटिभ त्यो बेलाको क्यारेक्टरले लुसाका नन एलाइनमेन्ट कन्फरेन्स 1972 चाहिँ स्टकहोम इन्भाइरोमेन्टल कन्फरेन्समा वातावरण र विकासको चुनौतीमा उनले कुरा गरेपछि त्यो जुन अहिले हामीले डेभलपिङ कन्ट्रीजहरूको पोजिसन हामीले देख्छौ त्यो चाहिँ इन्दिरा गान्धीको लुसाका नन एलाइनमेन्ट कन्फरेन्स र 1972 स्टकहोम इन्भाइरोमेन्टल कन्फरेन्सबाट आएको देखिन्छ उनले के भन्छन् भने इन्दिरा गान्धीले अरू दुईटाको चाहिँ फिलोसफिकल कन्ट्रिब्युसन छ इन्दिरा गान्धीको चाहिँ इन्भाइरोमेन्टल स्टडिजमा इन्भाइरोमेन्टल मुभमेन्टमा यो डेभलपिङ वर्ल्ड भर्सेस रेस्टको कुरा पनि त्यहाँबाट त्यसको रिप्रेजेन्टेसन त्यहाँबाट आउँछ र उनले कोलोनियलिजम यो किताबको मेजर आर्गुमेन्ट कोलोनियलिजम साइन्टिफिक टेक्नोलोजी क्यापिटलिजमले कसरी इन्भाइरोमेन्ट र पृथ्वीलाई जलाउने काम गरेको छ भन्ने कुरा चाहिँ मिसेस गान्धीको लुसाकाको स्पिच र उनले के भन्छ भने संसारभरि मान्छे धेरै भइराखेको छ उनलाई खुवाउनु पनि पर्छ साइन्सको प्रब्लम त्यो पनि हो वेलबिङ पनि हेर्नुपर्छ तर त्यो एक्सप्लोइट त हामीले गरेको होइन नि त त्यो एक्सप्लोइट त तपाईँ डेभलप कन्ट्रिजहरूले पहिले गरिसक्नु भएको हो अर्थलाई बिगार्ने काम त तिमीहरूले गर्नुभएको होइन नो अनसर्टेन टर्म ब्ल्याङ्क पोइन्ट ब्ल्याङ्क रूपमा मिसेस गान्धीले स्टकहोम कन्फरेन्समा 1972 गरेको छ बडा रमाइलो लाग्यो 72 जब 92 रियो समिट भयो त्यो धार पक्रिरहेकै थियो डेभलपिङ कन्ट्री पोल्युटर्स पे भन्ने प्रिन्सिपलको चाहिँ सुरुको चाहिँ जुन चाहिँ प्रिन्सिपल हो त्यसको जेनेसिस चाहिँ मैले धेरै कहाँबाट आएछ यो भन्दाखेरि मलाई जहिले पनि लाग्थ्यो कि साइन्टिफिक कम्युनिटिजहरूले गर्यो भन्दा त्यसलाई थर्ड वर्ल्ड त्यसमाथि नन एलाइन कन्ट्रिजहरूबाट चाहिँ मिसिरहन्छ तर आइरनी के छ भने त्यो स्पिचेसहरूमा कुरा गर्दा म इन्दिरा गान्धीले पपुलेसन एकदम बढी छ यसलाई खुवाउनुपर्छ हामीलाई साइन्स पनि चाहिन्छ टेक्नोलोजी पनि चाहिन्छ तर हामी विनाश गर्न सक्दैनौँ हाम्रो डिलेमा हो त्यस कारण तिमीहरूले हामीलाई हेल्प गर्नुपर्छ भनेर उनीहरूसँग कुरा गरिराखेकी छन् तर 75 इमर्जेन्सी 70s जब इन्डियामा इमर्जेन्सी लाग्यो जनसङ्ख्या नियन्त्रणको लागि उनको छोरा सञ्जय गान्धीले फोर्स स्टेरिलाइजेसन अथवा जबरजस्ती परिवार नियोजन गर्ने कार्यक्रमहरू पनि गरे भन्दा हाम्रो टेन्सन छ नेचरलाई हेर्नेमा विज्ञानलाई कसरी प्रयोग गर्ने भन्ने टेन्सन छ किनभने एउटा इम्पेरिटिभ के छ भने मान्छे जनसङ्ख्या बढ़िरहेको छ बसोबासका लागि हामीलाई ठाउँ चाहिएको छ साइन्टिफिक डेभलपमेन्टको लागि हामीलाई ठाउँ चाहिएको के विकास र विज्ञान र विकास बिना हामीले हाम्रो सम्पूर्ण कुराहरूलाई हाम्रो चाहिँ जुन पछौटेपन छ त्यसलाई हामी निराकरण गर्न सक्दैनौ भन्ने कुरा एकातिर छ विकास र विज्ञानलाई हाम्रो विकासको निम्ति प्रयोग गर्नुपर्छ प्रोग्रेसको निम्ति प्रयोग गर्नुपर्छ भन्ने छ भन्दा त्यो डिलेमाबाट हामीहरू एकदम गुज्रिरहेका छौँ हामीलाई राम्रो बाटो पनि चाहिएको छ होइन हामीलाई बिजुली पनि चाहिएको छ हामीलाई सबै थोक चाहिएको छ किनभने अब हिजोको जस्तो आजभन्दा चाहिँ 500 वर्ष जस्तो अगाडि समाज छैन त्यो समाजको आफ्नै व्यथा कथा थियो होला खाद्यान्नको कुरा थियो त्यही भएर इरिगेसन आयो होइन मान्छेको जुन मासुप्रतिको आग्रह त्यही भएर हन्टिङहरू आयो होला मासुले चाहिँ मासुप्रति खाद्यान्नप्रतिको आग्रहले चाहिँ फार्मिङ्सहरू आयो होला लार्ज स्केल फार्मिङ्सहरू आयो होला ट्रेडका कुराहरू आयो त्यो आफ्नो ठाउँमा छ अहिलेको हाम्रो चाहिँ के हो भने जनसङ्ख्या र जनसङ्ख्यालाई हेर्नुपर्ने दृष्टिकोण त्यसको निम्ति विकास र विज्ञानलाई कसरी प्रयोग गर्ने भन्ने टेन्सनको बीचमा अबको बाटो के भनेर भन्दाखेरि चाहिँ यो किताब चाहिँ बडा डिफिकल्ट छ एउटा हिस्ट्रीलाई न्यारेट गरेर त लिएर आउँछौ हाउ डु वी अराइभ एट द बर्निङ अर्थ होइन भित्रभित्र जलिरहेको मान्छे जस्तै यो पृथ्वी किन जलिरहेको छ होइन भन्ने कुरा चाहिँ अब एकदम स्पष्ट आउँछ अबको बाटो के भन्दाखेरि चाहिँ अलिकता स्पष्ट छैन किनभने यो सारा यति व्यापक रूपमा साइन्स टेक्नोलोजी ह्युमन डेभलपमेन्ट जोडिएको छ मानवीय विकास सामाजिक विकासहरू जोडिएको छ कि एउटा सानो ठाउँबाट कहाँबाट सुरु गर्ने हो भन्ने कुरा चाहिँ यो किसिमको पोलिसी अब निगोसिएसन्सहरू क्लाइमेट निगोसिएसन्सहरू चलिराखेको छ माछापुछ्री हाम्रो कारणले कालो भयो कि दक्षिण एसियाको अरू ठाउँबाट आएको पोल्युसनका कारण अन्धाधुन्ध जुन किसिमको उपभोक्तावादी समाज संसारभरि विकास भएको छ प्लास्टिक हामीले नियन्त्रण गरेर हुन्छ कि कसले नियन्त्रण गर्ने भन्दाखेरि हाम्रो समयको चाहिँ सबैभन्दा चुनौती चाहिँ के हो भने कहाँबाट सुरु गर्ने त्यही भएर यो वातावरणको प्रभावलाई रोक्ने हो कि त्यसमा एडप्टेसन अथवा त्यसमा अनुकूलित आफूलाई त्यो अनुकूल बनाउँदै लिएर जाने हो होइन अब बाढी पहिरोहरू त रोक्नै पर्यो तर बाढी पहिरो रोक्ने भनेर ठूला ठूला पहिरोहरूमा जुन रोक्नमा हाम्रो जुन खर्च लाग्छ त्यो सम्भव छ कि छैन भन्दा बसाइसराई गरेर अर्को ठाउँमा जाने हो कि घर बाटो बनाउने अथवा चाहिँ घर बनाउने खेतीपातीको तौर तरिका बदल्ने हो कि सदियौंदेखि गर्दै आएको तौर तरिकालाई बदलेर एड्याप्टिभ प्रिन्सिपल्सहरूमा आफू अनुकूलन हुने प्रिन्सिपलमा कसरी जाने हो त्यो साह्रो डिबेट छ हाम्रो समयको सबैभन्दा ठूलो डिलेमा के हो भने हामी रोकथामतिर जाने हो या आफूलाई परिवर्तन गर्न जाने मान्छे सधैँ हिस्ट्रीमा के देखाएको छ भने मान्छेले रोकेको होइन आफूलाई परिवर्तन गरेको देखेको छ किनभने त्यसैबाट इनोभेसन आएको छ त्यसैबाट चाहिँ प्रगतिका कुराहरू भएका छन् अब एउटा कता कता चाहिँ सिधै त भन्दैनन् लेखकले तर भन्दै गर्दाखेरि भने हरेक एफर्ट चाहिँ सानो ठाउँबाट सुरु गर्नुपर्ने हुन्छ भन्छ अब यो यो यो कहाँबाट चाहिँ यत्रो ठूलो विहङ्गम प्रभाव भएको विषयहरूमा चाहिँ हामी हेर्न सक्छौ भन्दाखेरि गान्धीले जब साम्राज्यवादसँग लडे परिवर्तन आफैमा सुरु गर भने होइन मान्छेले जिस्काए पनि गान्धीलाई मान्छे हजारौं लाखौं मान्छेलाई लुगा लाउनु पर्ने हुन्छ फ्याक्ट्री चाहिन्छ के चाहिन्छ तपाईँ चर्खा चाक काट्ने कुरा गर्नुहुन्छ भनेर भन्ने डिलेमा हामीलाई छ सानोबाट सुर्यो भने यो लाखौंको चाहना कसरी पूरा हुन्छ लाखौं त्यो अभियानमा कसरी संलग्न हुन्छन् त्यो पनि आफ्नो सोच्छ युवाल नुहा हरारीले आफ्नो विभिन्न पुस्तकहरूमा आर्गुमेन्ट गर्दाखेरि ब्याक टु चाहिँ तपाईँको स्पिरिचुअल वर्ल्डमा जाउँ क्रिटिक नयाँ किसिमले त्यसलाई चाहिँ हामीले विचार पुनर्विचार गरौं मानवीय मूल्यहरूको खोजी गरौं भनेर भनेको छ तर पहिरोमा बसेको मान्छेले मानवीय मूल्यको खोजी गर्ने हो कि होइन पानी सुकेको मुहानमा बसेको मान्छेले के को मूल्य खोज्ने हो सर्भाइभलको खोजी गर्नु पर्यो मलाई लाग्छ हरेक कालखण्डको आफ्ना आफ्ना चुनौतीहरू हुन्छन् हाम्रो कालखण्डको चुनौती चाहिँ निश्चय पनि वातावरण परिवर्तन जलवायु परिवर्तन हो त्यसमा आफ्नो समुदायले आफ्नो परिवेशमा हामीले के गर्न सक्छौं लोकल इनिसिएटिभ हुनुपर्छ भन्दा भन्दै पनि ग्लोबल म्यापमा नेपाल पनि नेसनल होइन लोकल हुन्छ यो कम्पेरिटिभ छ त्यही भएर हामी यसलाई कसरी पोलिसिजहरूमा कसरी चाहिँ कार्यक्रमहरूमा हामीले सिनर्जी लिएर आउँछौ र जुन किसिमको चाहिँ अन्धाधुन्ध लोभका कारणले ग्रिडका कारणले जुन किसिमको वातावरण विनाश भएको छ त्यसमा हामी ब्रेक लाउन सक्छौ कि सक्दैनौ। यो किताब अलि ठूलो छ तर पढ्दै जाँदाखेरि मैले एकदम इन्जोय गरेँ किनभने यसमा एनेक्डोटल्सहरू छ, कथाहरू छन्, इभेन्ट छन्, इन्सिडेन्ट छन्, क्यारेक्टर्सहरू छन् र एउटा लामो ठूलो कथा बुन्ने प्रयास चाहिँ सुनिल अमृतले गरेका छन्। धन्यवाद।
0: भर्खर तपाईँले सुनिल अमृतद्वारा लिखित द बर्निङ अर्थ अ हिस्ट्री पुस्तकको चर्चा सुन्नुभयो। यस पुस्तकले मानव सभ्यताको विकास र वातावरणीय प्रभाव बारे गहिरो अन्तर्दृष्टि प्रस्तुत गर्दछ। तपाईँको माया र समर्थनले किताब चर्चा निरन्तर अघि बढ़िरहेको छ। सुनेर, लाइक गरेर र सब्सक्राइब गरेर हामीलाई अझ हौसला दिनुहोला। यो पडकास्ट उकालो.com, युट्युब र अन्य धेरै पडकास्ट प्लेटफर्ममा उपलब्ध छ। आउँदो अङ्कहरूमा पनि भेटिरहौं है। यो पडकास्ट उत्पादनमा संलग्न साथीहरू आमोद प्याकुरियल, मनिष पौड्याल, जया लुइटेल, आयाम सहित म मधु आचार्यलाई बिदा दिनुहोस्। अर्को अङ्कमा भेटौँला।

0: यसै उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582 3999, 98582 40792 र 98448 61175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो, दरिलो र विश्वासिलो।

हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा

र 4 अर्ब 73 करोड़ लाग्यो। बजेट कार्यान्वयन पनि कमजोर। मानसरोवर कैलाश दर्शन गर्न पुग्ने भारतीय धार्मिक पर्यटकको संख्या बढ्दै। हुम्लाका व्यवसाय उत्साहित। र आईपीएल क्रिकेटमा कोलकातासँग गुजरात पराजित। आज दुई खेल हुँदै कर्णाली प्रदेश सरकारको बेरोजु बढ़ेर 4 अर्ब 73 करोड़ 56 लाख नागेको छ। महालेखा परिषदको 63 औं वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्ष 81-82 मात्रै 77 करोड़ 35 लाख 62 हजार रूपियाँ बेरोजु थपिएको उल्लेख छ। आर्थिक वर्ष 2080-81 कर्णालीको बेरोजु रकम 4 अर्ब 12 करोड़ 5 लाख 84 हजार रहेकोमा 17 करोड़ 64 लाख 58 हजार रूपियाँ मात्रै असुल भएको छ। महालेखाले प्रदेश मन्त्रालय तथा प्रदेश सरकार मातहत निकाय गरी 137 कार्यालयको 37 अर्ब 19 करोड़ 80 लाख 76 हजार रूपियाँको लेखा परीक्षण गर्दा यति बेरोजु रकम कायम भएको हो। कर्णाली प्रदेशमा वित्तीय अनुशासन कमजोर रहेको महालेखाको 63 औं वार्षिक प्रतिवेदन तथा कर्णाली प्रदेशको 8 औं प्रतिवेदनले औल्याएको छ। प्रतिवेदन अनुसार सातै प्रदेशमध्ये कर्णाली प्रदेशको बेरोजु प्रतिशत दोस्रो नम्बरमा उच्च छ भने बजेट खर्च गर्ने क्षमता सबैभन्दा न्यून रहेको छ। वर्षायाम शुरू भएसँगै मानसरोवर कैलाश दर्शन गर्न पुग्ने भारतीय धार्मिक पर्यटकको संख्या सिमकोटमा बाँकिन थालेको छ। सिजन शुरू भएपछि नेपालगंजबाट हवाई हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्ने पर्यटक पुग्न शुरू गरेका 4 दिनमा मात्र 169 जना भए पुगिसकेका छन्। हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा 169 तीर्थयात्री आएका सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताउनुभयो। उहाँका अनुसार वैशाख 30 गतेदेखि साउन शुरू आउन शुरू गरेको यात्रीहरू 4 दिनमा भारतीय 147 र अन्य देशका 22 यात्री सिमकोट पुगेको बताउनुभयो। प्रतिकूल मौसमका बावजुद शनिबार मात्रै 3 उडान भरेको सिमकोट एयरको जहाजले 47 तीर्थयात्री सिमकोट लगेको थियो। र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको छ। कोलकाता 29 रनले विजय भएको छ। इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 2 विकेट गुमाएर 247 रन बनाएको थियो। कोलकाताको जितमा फिन एलनले उत्कृष्ट ब्याटिङ गर्दै 35 ओभरमा 93 रन जोड्नुभयो। यस्तै कोलकाताले दिएको 248 रनको लक्ष्य पछ्याएको गुजरातले 4 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। गुजरातका कप्तान शुभमन गिलले 49 ओभरमा 85 रन बनाए पनि जित दिलाउन सक्नु भएन। आईपीएल क्रिकेटको अङ्क तालिकामा गुजरात 13 खेलमा 16 अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ भने कोलकाता 12 खेलमा 11 अङ्कका साथ तालिकाको 7 औं स्थानमा छ। आईपीएल क्रिकेटमा आज भने 2 खेल हुँदैछन्। दिउँसो 4:15 बजे पंजाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरू खेल्दैछन् भने बेलुका 7:45 बजे राजस्थान र दिल्ली खेल्दैछन्। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइटमा त पाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु राउत बिदा हुन्छु। नमस्कार।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: सबैको मन सुने
2: रेडियो भेरी एफएम
3: बालेन बिना पनि उसले दुईपल्ट चुनाव जिते पनि हो पहिले पनि जिते हो नि त त्यही पनि फेरि फेरि चुनाव हो चितवनमा दुईपल्ट उहाँले जितेको हो होइन यसपालि तेस्रो पल्ट हो क्या र जस्तै अब सनी वाङ्लेहरू त्यही रवि लामी छानेकै पार्टीमा लागेर उहाँले पहिले चुनाव जित्नुभयो तनहुँबाट बालेनले मात्रै स्वतन्त्र पार्टीलाई माथि पुर्याएको होइन रविजीको पनि त्यसमा छ उहाँको पनि आफ्नो अब उहाँ पनि त्यसै व्यक्तित्व हो तर उहाँभन्दा चाहिँ ऊ अलिकति मिडियामा काम गरेको हुनाले उसलाई देशको समस्या प्रब्लम अलिकति आक्रामक रूपले बोल्ने सारा गर्दाखेरि उसलाई पनि मन पराएर त्यसरी ल्याएको
4: हो
3: एकअर्काको आवश्यकता थियो तर बढी राजनीति चाहिँ अलिकति उसको पेसा

0: गर्दाखेरि पनि रविजी बढी राजनीतिक प्राणी हुन् र अहिले चाहिँ अहिले चुनाव पछि पनि उहाँको चाहिँ अलिकति नेतृत्वको अलिकति सौम्य अलिकति परिष्कृत उत्तरदायीपूर्ण खालको विस्तार त्यो लाग्छ मलाई
1: उहाँले अनुभव पनि लिनुभयो
0: अनुभव लिनुभयो तर बालेन शाहले के देखा हुनुभयो भने बचकन्ना अब देशको प्रधानमन्त्री संसदीय व्यवस्था भनेपछि त अमेरिकाको राष्ट्रपति पनि राष्ट्रपति त ट्रम्प त दिनै पछि बोल्या हुन्छ मिडियासँग
1: बोलिरहेको
0: हुन्छ कहाँ के हुन्छ इन्टरभ्यू दिएर अनेक हुन्छ तर यो संसदीय व्यवस्था चाहिँ प्रधानमन्त्री भनेको चाहिँ एउटा अङ्ग हो संसदको जनतासँग सधैँ डे टु डे घटनासँग त्यसमा चाहिँ संवादमा हुनुपर्छ उसले भनेपछि चाहिँ उहाँको अहिले जुन रवैया देखिएको छ संसदमै उहाँ जुन देखियो राष्ट्रपतिले बोल्दा बोल्दै आफ्नै भाषण उहाँले दिएको भाषण पढ्दा पढ्दै उहाँ उठेर हिँडिदिनु हो त्यो मर्यादा एकदम विपरीतको कुरा हो एकदम ज्यादै अशोभनीय त्यस्ता कुराहरू अब सांसदै आउँदै नआउने कुरै नसुन्ने खालि कोठामा बसिरहने गर्दाखेरि उहाँ राजनीतिक प्राणी होइन
1: हो
0: अब के भन्ने मेरो एउटा भनाइ
1: हो अब यसमा यसलाई अब अर्को कोणबाट हेर्दाखेरि जस्तो प्रामजी अथवा सरकारले अहिले एकपछि अर्को केही महत्वपूर्ण निर्णयहरू नागरिकमा छापार्ने खालको पनि गर्यो यति हुँदाहुँदै पनि काम गरेको त्यो परिणाम चाहिँ केही न केही देखेको जस्तो लाग्ने तर कम बोल्ने चाहिँ यो शैली उहाँको चाहिँ परिपक्वता भएर हो कि अथवा चाहिँ राजनीतिक कुनै रणनीतिक हो कि भन्ने शङ्कास्पद पनि एउटा चाहिँ त्यो बाहिर चर्चा हुन्छ
0: अब मान्छेले अर्थ त जे पनि लगाइदियो हुन्छ कुरा र कुरो र कुलो जति लगाए पनि हुन्छ भन्छौँ हामी गाउँघरमा त्यस कारणले कुलोको पानी त पनि डोलाएर हुन्छ नि भनेपछि त्यस्तै हो तर भनेदेखि के भनेदेखि उहाँ तपाईँले भनेको कुरा सही हो अहिले हामीलाई पनि फास्ट त धेरै फास्ट हो कि यो कहीँ दुर्घटना हुन्छ कि भन्ने पनि डर छ पहिले चाहिँ के हुँदै थियो त्यसले गर्दा चाहिँ यत्रो आक्रोश बढेको नि त अहिले त्यो त्यो तुलनामा यिनीहरूले दुई महिनामा गरेको कामहरूमा कति नराम्रो अब कति कुरा चाहिँ अब विवादास्पद भइदियो त्यो त काम गर्दाखेरि विवाद पनि हुन्छ अलिकति हडबडाएर गरे जस्तो जस्तो चाहिँ विस्थापन गरियो सुकुम्बासीहरूको समस्याहरू त्यसको प्लानिङ नगरिकन भन्ने एउटा एक्सन उहाँले गर्नुभयो उहाँ मेयर हुँदै गर्न खोजेको थियो ओलीले त्यसलाई रोकिदिएको हो ओली गर्न दिएको थिएन उसले आएकै दिन चाहिँ बोलाएर सेक्युरिटीवालालाई बोलाएर चाहिँ यसो गरेर भन्थ्यो होइन त्यस कारणले त्यस्तो कामहरू त्यो पनि गर्नुपर्ने काम थियो तर त्यो व्यवस्थापन गर्ने तरिका शैली चाहिँ अलिक भएन भन्ने मात्रै हो एउटा त्यो तपाईँले भनेको कुरा अरू चाहिँ बालेन माइनस बाइलन बालेन अहिले अब बालेन त एउटा फिगरको रूपमा प्रधान नेताको रूपमा राखिदिएको छ माथि त्यो भित्रको कुरा हामीलाई थाहा छैन तपाईँलाई बढी थाहा हुन्छ तपाईँलाई पनि कति थाहा होला र अब अहिलेको पार्टीको अहिलेको सरकारको र बालेन शाहको रिलेसनसिप कस्तो छ त्यहाँभित्र मन्त्रीहरू बाहिर हल्ला के छ भने बालेनले नै सबै डिक्टेट गरे हुन्छ मन्त्री बोल्न सक्दैन
1: पार्टीसँग एकदमै उहाँ चाहिँ सम्बन्धमै
0: हुनुहुन्छ अब पार्टीसँगै पार्टीको कन्भेन्सनमा नजाने कस्तो कस्तो संसदीय व्यवस्था हो यो पार्टी कन्भेन्सन हुँदैछ महाधिवेशन हुँदैछ उहाँ पनि नजाने भागै नलिने त्यो पनि कहीँ हुन्छ पार्टीको नेता त्यही पार्टीले बनाएको छ संसदमा जिताएको छ उहाँले पपुलारिटीबाट जित्नुहुन्थ्यो होला एक सिट लिएर जित्नुहुन्थ्यो जस्तो त्यो हाम्रो उहाँकोले छ नि महावीरपुर महावीरपुरले स्वतन्त्र भएर जित्या छ त्यसै जितेर पनि आउन सक्नुहुन्थ्यो होला उहाँ लोकप्रिय भएकोले तर त्यो पार्टीको नेता त हुन्थेन नि प्रधानमन्त्री हुनुहुन्थेन नि त्यो पार्टीको सपोर्ट नभए त त्यस कारणले त्यो पार्टीमै नजाने गर्दाखेरि मैले अघि नै भने नि हो कुन खालको व्यवस्थामा हामी चलिरहेछौँ भन्न नसकिने भयो अहिले हामीले पढेको जानेको अहिलेसम्म जानेको यो नयाँ अब ऊ हिजो एउटाले आफूलाई सपोर्ट गर्नको लागि एउटा सांसदले भनेको थियो राष्ट्र भएकोले यो पनि के गरेको के भन्छ नि त्यो कन्टिन्युटीलाई ब्रेक गरेकोलाई
1: क्रमबद्धता
0: क्रम भन्छ यो पनि हो लाई बाँधिने पनि छन् नि भन्ने खालको हिजो उहाँले भाषण गर्नुभएको छ म हेरिरहेको छु त्यो डिबेट होइन एक थरीले आउनु भएन यहाँ त्यहाँ भने चाहिँ अर्को थरीले चाहिँ त्यसै जुत्ता लगाएर लुगा इन्फर्मल भएको त्यो पनि क्रमबद्ध हरेक कुरामा अब चाहिँ त्यसलाई चाहिँ न्यायोचित मानिदिने त्यसलाई सपोर्ट गरिदिने त्यस्तो पनि छन् अब त्यसलाई मान्ने हो भने त केही पनि हिजो यो परम्परा फलानु चल्दै आएको अभ्यास कसैले कसैलाई नमान्ने नि भयो अराजक भयो त्यो त होइन त्यस कारणले त्यो कुरा होइन अब सम्बन्ध कस्तो खालको छ तर अर्कोतिर तपाईँले भने जस्तो मैला पनि अघि मैले अब स्वर्णिम वाग्ले उसले आएन स्वर्णिम वाग्लेले चाहिँ अघि हिजो त्यो बोलेको रहेछ जवाब दिएको रहेछ उसले 22 मिनट बोल्नु भएको छ एकदम राम्रो छ धेरै कुराहरू चाहिँ यो गर्छु त्यो गर्छु अब कति गर्न सक्नुहुन्छ हामी कम्युनिस्ट छैनौँ हामी उदार लोकतन्त्रवादी हौ हामी यो डेमोक्रेटिक रिपब्लिकन सिस्टम फेडरलिजमको हामी पक्ष कम्युनिटेड हौ भनेर उसले हाम्रो उसले अघि उसले भनेको छ है त्यो अब त्यो हेर्दाखेरि राम्रो पिक्चर पनि
1: चाहेर पनि गर्न सक्ने अवस्था छ
0: नि, अब कहिले गर्न सक्नुहुन्छ गर्न सक्नु अरू कुरा हो। एकातिर मलाई पनि हामी जस्तो मान्छेलाई पनि कुरा त राम्रै छ, यो कुरा त राम्रै हुन्छ तर अभ्यास कति हुन्छ,
1: नियतमा खराबी छैन
0: छैन, भोलि त यो सबभन्दा ठुलो त यो कार्यान्वयनको ठुलो कुरा छ, त्यसमा उहाँ कति खरो उत्रिनुहुन्छ त्यो अर्को कुरा हो। त्यस कारणले तपाईँले भने यस्तो दुई महिनामा गर्न खोजेको देखिन्छ, फास्ट ट्र्याकमा छ, धेरै सुधार गर्ने जस्तो अब मन्त्रालयहरू घटाएको कुराहरू छ, त्यसै अरू के
1: सार्वजनिक नियुक्तिहरू 1500 नियुक्ति
0: 1500 नियुक्तिहरू छ, त्यसमा अब अदालतको कुरा छ, अब त्यसमा त्यसमा त भएको भएदेखि अब हुन्थेन, यसो छ त्यहाँ भोलि सबै बाँकी राजनीतिक प्राणी नै हुन्थ्यो,
1: पछि के हुन्थ्यो
0: ती त अब के सपना प्रधान मल्ल एमालेकै सांसद हुनुहुन्थ्यो, उहाँ एक्टिभिस्टै हो, त्यसो त्यो कुमार रेग्मी नेपाली कङ्ग्रेसकै हुन् झापा हाम्रै झापातिरका हुन्क्या होइन, अनि सबै त्यसै त छन् नि त्यहाँ त हरि पोयाल एमालेकैबाट आउनुभएको उहाँ पनि उहाँकै हो, अनि हाम्रो सेटिङ त्यसै छ, त्यो अब अमेरिका जस्तो मुलुकमा त ट्रम्पको मान्छे फलानु बाइडेनको मान्छे फलानुको मान्छे जजहरू भन्छन्, त्यस कारणले त्यो नै कुरा भएन, छजना मध्येमा एउटा छाने थियो एउटा छाने कहिलेकाहीँ इन्डिया पनि सुपर सेसन अफ जजेस भन्छ, त्यो तल दुई तिन प्रोटोकल तलको होला माथि पुर्याइदिएको पनि देखिन्छ, अब त्यो चाहिँ अब उहाँले सपनाजीले अलि रियाक्ट धेरै गर्नुभयो, अब भन्नेले बाहिर मिच्यो अब सधैँ परम्परा भन्ने पनि छैन, त्यसमा त मलाई धेरै कुरा भन्नु छैन, तर के भनेदेखि जस्तो एकैजना 1500 मान्छे फालिदिएर अब त्यहाँ भर्ना अनि कस्ता मान्छे भर्ना गर्नुहुन्थ्यो, अब मान्छे त तिनै हुन् समाज त यही हो, कसै त कसैको कुनै पार्टीमा अलिअलि एफिलिएसन त भइहाल्छ, अब मै भनौँ न म आम डेमोक्राट म कम्युनिस्ट होइन, लेफ्ट धारामा म कहिले पनि गइनँ, अहिलेसम्म मलाई कसैले एपोइन्टमेन्ट गर्यो भने म काङ्ग्रेसी अथवा लिबरल डेमोक्राट हो भन्ने होला, म पार्टीको कार्यकर्ता कहिले भएको छैन अहिलेसम्म, तर मेरो जीवनभरिको मेरो
1: आस्था
0: कमिटले आस्था चाहिँ डेमोक्रेसी फ्रिडम जस्टिस यो अहिलेको बहुलवाद सबैमा छ होइन, अब त्यस्तो सबैको हुन्छ, सबै कोही लेफ्ट ओरिएन्टेड हुन्छ कोही हुन्छ कोही राजावादी छन्, राजा अब हामीलाई मन पर्दैन मण्डलले भन्छौँ के भन्छौँ राजावादी पनि छन्, दादा चाहिन्छ भन्ने पनि छन्, पढेकै मान्छेहरू देख्छु कति विद्वानहरू पनि देख्छु, किन त्यहाँ लागेका छन् म बुझ्दिनँ होइन, हाम्रो कुरा आफ्नो, त्यस कारणले अब यो कसलाई ल्याएर 1500 मान्छे भर्ना गर्ने, अब एकैजना फालिदिएर सबै, अब हिजो मात्रै हेरेर चाहिँ काठमाडौँ युनिभर्सिटीमा चाहिँ अर्को व्यवस्था नभएसम्म एकजना ऋषि केशव के वाग्ले भन्नेलाई बिच भिसीको काम सोझे फेरि मिडियामा त्यति आएको छैन, यसो भइरहेको छ, त्यस कारणले त्यो यसो काम गर्दा अलि उहाँहरू एकदमै फास्ट ट्र्याकमा जाउँ भन्नेमा छ, एउटा रिजल्ट देखाउँ भन्ने छ, डेलिभरी नै भएन भने अहिलेसम्मको हाम्रो कम्प्लेन थियो, विशेष गरी यो जुन त्यो तिन चारवटा नेताले यो यतिका वर्षसम्म हामीलाई रणा बुल्लामा पारे नि यता र उति पारेर ओली लिएर शेरबहादुर प्रचण्ड प्रचण्डजी त अलिक पछि आएको हो
1: समय त प्रशस्तै पाउनुभयो नि गरौँ भने त समय त पाउनु भएको थियो, प्रचण्डजीले पनि समय त नपाएको त होइन
0: समय त नपाएको हो, तर सबैभन्दा ठुलो प्रचण्डजीले गल्ती के गर्नु भने यो संसदीय व्यवस्थाको हालमा संसदीय व्यवस्थाको हालमा खेल्न राम्रै मान्छेले पनि खेल्छन् राम्रै, तर उहाँ पनि त्यसै जस्तो भइदिनु भयो, आफ्नो जुन एजेन्डा थियो त्यो जुन न्याय के गर्ने भनेछ नि सन्तोष निरूपणके सत्य निरूपण भन्ने त्यो जुन छ त्यो एजेन्डा एजिल अहिलेसम्म बाँचेकै छ, हेर्नुहोस् है त्यति बेला गिर्जाप्रसाद हुँदै डाक्टर गरेर त्यति बेला सकिन्थ्यो नि त्यो यो अब हेर्नु त कत्रो यी मान्छेलाई कसरी व्यवस्थापन गर्ने त्यो कुराहरू उठिरहेको छ, उहाँले धेरै गल्ती गर्नुभएको छ, तर यो तिनजना मध्येमा अलिक कम खेलाडी त खेलाडी हुँदाहुँदैमा पनि चिप्लेर आफै भने उसको एउटा विशेषता छ अरे प्रचण्डको चाहिँ आफ्नो कुरा होइन, हामी यहाँ पुग्यौँ चिप्लेर हेर तिम्रो पनि गल्ती के हुन्छ भनेर रवि लामिछानालाई हिजो भन्दै थिए संसदमा होइन, हामी पनि फर्स्ट पार्टी भएको हो आज यहाँ अवस्थामा पुगेका छौँ तिम्रो पनि त्यही गल्ती होला,
1: तर उहाँहरू व्यवहारमा चाहिँ देखाउन अलिक सक्नुहुन्न भन्ने
0: त्यो व्यवहारमा देखाउन सक्नु भएन, त्यो अरू सरै खेलबारमै यो गेममै लाग्नुभयो त्यो हो।
1: अब यसमा पहिलेका प्रधानमन्त्रीहरू बढी बोल्ने काम कम गर्ने समस्या थियो, अब अहिले चाहिँ कम बोल्ने सार्वजनिक बहसबाट टाढा जाने नागरिक आवाज नसुन्ने हुँदाखेरि यसको दीर्घकालीन चाहिँ बेफाइदा के हुन सक्छ,
0: पहिलेको बोल्नु त संसदीय व्यवस्था नबोली त हुँदै हुँदैन, छोरै बोल्ने धेरै बोल्ने मात्रै कुरा हो, जस्तो पहिलेको चाहिँ बोल्ने पनि अनि उनीहरू चाहिँ यो उनीहरूले चाहिँ एउटा
1: बोल्ने एउटा
0: गिरोह बनायो क्या, व्यापारी उद्योगपति फलानु ढिलानु आफ्ना मान्छे जुन राणा शासनमा शैली हुन्थ्यो आफ्ना मन परे यो 46 सालदेखि सुरु भएको गिरिजा प्रसादकै टाइमदेखि सुरु भएको वास्तवमा
2: हो
0: वास्तवमा यो हो उहाँ 1-2 वर्षपछि राम्रो गर्नुभयो आर्थिक रूपले पनि उहाँको प्रोग्रामहरू राम्रो थियो 2-3 वर्ष तर त्यस पछाडि यो विशेष गरी चुनाव उहाँले मध्यावधि गरेपछि त्यो बिग्रिँदै बिग्रिँदै गएर यो सबै खेलहरू संसद किन्ने बेच्ने फलानु गर्ने भगाएर पुहाँ पुर्याउने होटलमा राख्ने सबै काम चाहिँ सुरु भयो हिमालयले त्यही गर्यो काङ्ग्रेसले कुमाजुले त्यही गर्यो अर्कोले त्यही गर्यो शेरबहादुरले त्यही गर्यो त्यही गरे सबै त्यस कारणले बोलेर मात्रै भएन बोली त प्याकमा धेरै बोल्ने त ओलीजी हुन् ओली अनि प्रचण्ड पोलिजीको फरक हुन्छ तर एउटा चाहिँ इगो व्यक्तिवादी अर्को चाहिँ स्वार्थ अर्को बोली डेलिभरी कम गर्दाखेरि मान्छेले यो डेलिभरी खोजेका छन् अहिले त्यो डेलिभरी पक्षमा राम्रै देखिन्छ तर सिस्टम चलाउने कुरामा चाहिँ एकदम डरलाग्दो छ स्थिति
1: हो अब यो जस्तो जसरी रासपा चाहिँ झन्डै 2/3 नजिक 182 सिट छोटो समयमा पनि अब रवि र बालेन एक ठाउँमा हुँदाखेरि अब त्यो बेला चाहिँ अपेक्षा अब सबै आम नागरिक जस्तै ओहो ल है नयाँ खालको युवा आयो अब चाहिँ केही हुन्छ भन्ने खालको तर अहिले पछिल्लो समय जुन यो व्यक्ति केन्द्रित हुँदै जाँदाखेरि यसले चाहिँ संस्थागत रूपमा कति हानि छ पार्टीभित्रको अवस्थालाई कसरी यसो लिनुभएको छ अहिलेसम्मको
0: व्यक्ति केन्द्रित जुनसुकै व्यवस्था पनि हुन्छ जस्तो गिरिजा प्रसाद हुँदा गिरिजा प्रसादकै वरिपरि सबै थियो अब एमालेमा मात्रै एउटा त्यस्तो फिगर पनि ओलीले त्यो गराए माधव नेपालसम्म पनि त्यति थिएन भनौँ न मनमोहनजी त विद्यार्थीले बनाइदिएको मान्छे हो प्रधानमन्त्री बनाइदिने हो विशेष गरी हर्ता कर्ता माधवजी नै हुनुहुन्थ्यो डिप्युटी प्राइम मिनिस्टर महासचिव होइन त्यसरी भएको छ अनि पछाडि शेरबहादुर त्यो केन्द्रित हुँदा आयो ओलीजीले एमालेमा त्यो कायम गर्नुभयो अनि मोर मोरलेस यो सिस्टम के हुँदो रहेछ भने व्यक्ति केन्द्रित अब अमेरिकामै राष्ट्रपति ट्रम्प नै अब जीवन लाते गरिरहेको छ त्यस्तै भइदिन्छ भए पनि व्यक्ति केन्द्रित हुँदाहुँदै पनि एउटा पर्सनालिटी चाहिँदो रहेछ नेता भने त्यही रहेछ तर त्यो नेता कस्तो हो भने त्यसले चाहिँ समय सबै किसिमको यस्तो यसमा यो बिजौरिया फलानु यो आफ्ना मान्छे त्यस्तो मान्छे पार्टीमा ग्रुपिङ गराउने भन्दा पनि राम्ररी सञ्चालन गर्ने जस्तो अब नेहरू 18 वर्ष शासन गर्यो उसले जग हालिदिएको छ त्यहाँ लोकतन्त्रको उसले कहीँ त्यस्तो ग्रुपिजम बनाएर हिँडेर यसो भनेको कहीँ त्यस्तो आएन नि 18 वर्षमा त्यस्तो पनि हुन्छन् नेताहरू होइन अब त्यस कारणले हाम्रो कन्ट्रीमा चाहिँ के भइदियो भने धेरै चाहिँ पर्सनालिटी पुरानो संस्कार पनि हो यो राणा साहस राणा पछि यो अनि यो 17 साल अगाडि महेन्द्रको शासन आयो शाहहरूको यो सबै हुकुमी राज चलाएर बसेका हाम्रो संस्कार त्यसैबाट आएको डेमोक्रेटिक कल्चर चाहिँ अलिकति नभएको
1: हो
0: त्यो देखिन्छ
1: अब अहिले सरकारले महत्त्वपूर्ण निर्णय
0: अब अहिले तपाईँले भन्नुभयो नि कोही बोलेर भने अब नबोले हुँदैन यो व्यवसाय अलिकति बोल्ने नै हो धेरै बोल्ने पनि पर्छ जति चाहिने त्यति बोल्नु पर्यो नि जस्तो संसदमा आएर मैले हिजो 10 मिनट बोल्दै भए यो पढेरै सुनाए भए हुन्थ्यो सिम्बोलिक प्राइम मिनिस्टर हो नि त
1: नीति कार्यक्रम
0: नेता त त्यो हाउसको उयो हो नि ऊ त त्यो अर्गनिक त्यो त त्यसको अङ्ग हो संसद उसैले बनाएको संसदले बनाएकोलाई फेरि संसदको विघटन पनि उसले पनि मार्दैन संसद मार्न पनि सक्छ उसैले भोलि मध्यावधिमा गएर मान्छे इलेक्सन घोषणा गर्ने बित्तिकै यो संसद त डिजल हुन्छ नि हामीले पढाए विद्यामा त्यही त हो नि संसदीय व्यवस्था भनेको प्राइम मिनिस्टरले संसदले क्रिएट पनि गर्छ बनाउँछ पनि त्यही आफूले जन्माएको बच्चाले त्यही संसदलाई मार्छ पनि भनेर बेजट वाटर बेजट भन्नेले नि उसले बिलासमा भनेको थियो 200 वर्ष पहिले
1: राष्ट्रपतिलाई त हस्ताक्षर गर्ने भन्दा अरू अधिकार
0: त्यहाँको राष्ट्रपति अथवा राजाले जे त्वरण्डमा पनि सही गर्नु सक्नुपर्छ गर्छौँ उसले संसदले भनिदिएपछि त्यो व्यवस्था हो त्यहाँ अब त्यस त्यो मान्यतामा आएको हो एकातिर त्यो मान्यता बोकेर आएका छौँ संसदले किन त्यो संसदीय व्यवस्था होइन यो अलिकति नेतामुखी व्यवस्थै भन्न सक्नु पर्यो होइन अब त्यो त उत्तरदायित्व त खोज्छ नि
1: संविधान त
0: मानिरहेका छौँ उत्तरदायित्व त खोज्छ संविधानले तिमी उत्तरदायी हौ प्रभावकारी हौ सक्षम हौ सबै भनेको छ नि त्यस कारणले उत्तरदायित्व गरेको छैन मलाई मतलब छैन डेलिभरी मात्रै गर्न भएको भन्दै भन्न पाइँदैन त्यो भने त वान पार्टी डिक्टेटरसिपमा हिटलर उसले भएको कुनै वकिलले भने यसो त्यो जङ्गबहादुर ल्याएर बनाइदियो भाइ भनेर हुकुम राख्छ अथवा कुनै राणा प्रधानमन्त्री अथवा राजा महेन्द्रले जस्तो उपप्रभावबाट प्रमोसन दिने फलानालाई
1: कतिपयहरू मानिसहरू त अब यो जङ्गबहादुरकै आवश्यक पनि हो देशमा भन्थे कि
0: के अरे त्यो त हेर्नुहोस् अब हिटलर चाहिन्छ भन्ने पनि छैन त्यो संसारमा त्यो जहाँ पनि हुन्छ
1: जङ्गबहादुर जस्तो भन्ने पनि
0: अहिले जङ्गबहादुरले के बनायो जङ्गबहादुरले देशै केही बनाएकै होइन बरु अलिअलि 104 वर्ष बस्दाखेरि त्यो ब्रिटिसलाई चाकडी गरेर फोर अलिकति नेपालसम्मलाई अलिकति त्यो पनि आफ्नो स्वार्थको लागि प्रोटोकल खोजे उसले मलाई चाहिँ 19 तोपको तोपको सेलुट चाहिन्छ फलानु चाहिन्छ प्रोटोकल क्या त्यहाँ खास के गरेर चाहिँ
1: यो निर्णय प्रक्रियाहरू जति छन् यसमा चाहिँ विज्ञहरूको प्रभाव कति छ सरकारले कति सरसल्लाह गरेर
0: अब यसो छ अब मलाई कसैले सोधेन अर्को कसैलाई सोधै सोधेन भन्ने कुरा भन्दा पनि अब उनीहरूको कोही विज्ञ होलान् को आफ्नै होलान् फेरि यहाँ त जो जो आयो उसको आफ्नै विज्ञ हुन्छन् यहाँ चाहिँ एमालेको छ भने एमाले अब कहीँ संसारमा के अरे भने बुद्धिजीवी प्रगतिशील बुद्धिजीवी परिषद एमाले कहीँ त्यस्तो हुन्छ पार्टीको पनि बुद्धिजीवी परिषद हुन्छ फलानु भन्नु हुन्छ बुद्धिजीवी परिषद इन्डिपेन्डेन्ट हो नि
1: होइन
0: अब जस्तो उहाँले अब चाह्यो भने कसैलाई अब त्यो त्यो त्यो चलन छैन नेपालमा केही वकिलहरू कहाँ लाग्यो अब सोध्नु पर्यो भने यसो वकिलहरूलाई बोलाएर सोधेको देखिन्छ त्यहाँको फेरि नेताको मान्यता के छ भने हाम्रो नेताहरूको चाहिँ त्यो वकिलले मात्रै संविधान जाने हुन्छ राजनीति जाने हुन्छ भन्ने बुझाइ छ अरूले जाने हुँदैन भन्ने छ तपाईँले देख्नुभयो संविधान सम्बन्धी कुरा पर्यो भने वकिललाई मात्रै अहिले त्यही दुई चारजना पुग्छन् त्यहाँ यस्तो छ
1: सबै आवश्यक
0: त्यस कारणले बुद्धिजीवी होला नि अब त्यहाँ पनि अहिलेको सरकारको प्लस पोइन्ट के छ भने धेरै युवा छन् एकजना स्वर्णिम उहाँले पनि सबभन्दा जेठा होला नि ती पनि 50-55 वर्षका छन् 60 वर्ष मुनिका हुन् सबै 50 भन्दा मुनिका छन् मन्त्री एउटा त्यो सकारात्मक छ एकदम
1: रवि पनि 50 आसपास तर अब काम गरे रवि लाइन छाने पनि
0: रवि लाइन छाने त्यस्तै होला अलिक 50-52 कति भयो होला अब यो 36 वर्ष 38 वर्ष भयो प्राइम मिनिस्टर त होइन अब उसो पनि छ जेठा नहुने होइन इटालीको प्राइम मिनिस्टरले 38 वर्ष कि छन् अब 35 वर्ष आउने
1: उमेरसँग सरकार
0: मर भएन बिपी कोइराला 35 वर्ष गृहमन्त्री भएको थिए 45 वर्षमा प्राइम मिनिस्टर भएको
1: हो
0: त्यस कारण त्यो त सरकार भएन सरकार हुँदाखेरि भन्दाखेरि अब बुढाहरूले गर्न सकेन भने त्यो पनि होइन बुढाहरूको मेन थिङ्किङ चाहिँ प्रगतिशील छ भने त त्यो भएर भएन नि त्यसको विचार पो प्रतिगामी होइन त्यसो त अहिले पढेका 25-30 वर्षका केटाहरू पनि यो पढेकाहरू विद्वानहरू पनि राजावादी छ नि त राजा चाहिन्छ भन्नु भनेको त प्रतिगमनै हो नि अहिलेको जमानामा हालिएको राजा केही नै कामको यो देशमा कुनै त्यो राजाले केही उभियो होइन अब त्यहाँ पावरमा हुँदाखेरि 15-20 वर्ष बस्दाखेरि केही एउटा बाटो साटो यसो पुल सुल अथवा के कलेज सलेज त्यो समय सापेक्ष रूपमा बनेको होला त्यो आफै कुरा हो त्योभन्दा बाहेक त अरू सिस्टमको हिसाबले त हामीलाई त के यहाँ पुर्याउने नै उनीहरू हुन् यहाँ पहिले नै उहिले सुरु गरेको 7 सालदेखि अहिलेसम्म कतिवटा चुनाव हुन्थ्यो कति स्थापित हुन्थ्यो त्यस कारणले त्यो कुरा होइन विचार प्रदान हुन्छ
1: कतिपय कुराहरू त समयकाल खण्डमा विकास
0: आफै हुन्छ हुनै पर्छ बाध्यता हुन्छ जस्तो 46 पछाडि केही भएन भने अस्ति त्यो मलाई खुब मन पर्यो त्यो उसले नेपाली कङ्ग्रेसको छ नि त्यो एउटा आङ्ग्रा मे भन्ने त्यसले पार्लियामेन्टमा बोलाएको थियो खुब राम्रो बोलाएको थियो 46 सालपछि के भएन भन्ने यो के हो त यो के हो त उसले भनेको छ नि त त्यस कारण नेगेटिभ एउटा हाम्रोमा धेरै छ अलिकति वस्तुपूर्वक रूपमा मूल्याङ्कन गर्ने परिपाटी पनि छैन अहिले पनि अब अघि मैले रवि लामे छानेको एउटा उसको हाम्रो के अरे वा स्वर्णिम वागेलेको त्यो भाषण हेरेँ यस्तो राम्रो लाग्यो अब लागू हुन्छ हुँदैन थाहा छैन त्यस कारण हामीले वस्तु परेको नै हुनुपर्छ खालि बायस भएर कन्डेम गर्ने मात्रै होइन चित्त त बुझाएको कुरा चाहिँ न्युट्रल बस्न पाइँदैन हामीले क्या हाम्रो हाम्रो मेरो सिद्धान्त के छ भने म नराम्रो कुरा देखिरहेको छ भने मैले चुप लाएर चाहिँ होइन अरूले यसो भन्छन् कि भनेर डराउनु हुँदैन भन्ने कुरा भनिदिनुपर्छ भने जस्तो लाग्छ त्यसरी फेसबुकमा भए पनि आर्टिकल लेखेको छ भने फेसबुकमा पनि लेखिदिन्छु भनेर मैले लेखिदिएको होइन बालनको त स्खलन सुरु भयो हो यो तालले कसरी चल्छ तिम्रो प्रधानमन्त्री भनेर हामीले अब पहिले हेर्छ नि हेर्दैन थाहा छैन मलाई होइन
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी झण्डै 2/3 बालेन्द्र शाह नेतृत्वको सरकारबाट आम नागरिकको अपेक्षा सरकारको अहिलेको कार्यशैली र पछिल्लो समय प्रधानमन्त्रीको गतिविधि र यसबारे भइरहेका टीका टिप्पणीका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत। भर्ना सम्बन्धी सूचना
5: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
4: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
5: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
4: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
2: आजको कार्यक्रममा हामी रासपा नेतृत्वको एकल बहुमतको सरकारले पछिल्लो समय गरेका काम, आम नागरिकमा त्यसको प्रभाव र प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र सरकारबारे पछिल्लो समय भएका टीका टिप्पणी लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा प्राध्यापक डाक्टर बरालसँगको कुराकानी शुरू गरौं। प्रधानमन्त्री बालेन्द्र शाहले संसद र राष्ट्रप्रति प्रति गरेको व्यवहार बारेको जिज्ञासाबाट
1: त्यसलाई चाहिँ कसरी लिनुभयो? उहाँको चाहिँ हल्का रूपमा लिनुभयो,
0: एकदम हल्का। त्यो बचपन ना भन्छ भने त्यसलाई चाइल्डिस सदा एउटा मर्यादा त जहिले पनि मेन्टेन गर्नै पर्छ नि, डिग्निटी। कि त यो सरकार स्टेट राज्य व्यवस्था नै चलाउनु भएन, प्रोटोकल पनि हुनु पर्यो। जस्तो मै राजदूत थिएँ, मैले पढाएको शेरबहादुरलाई एमएमा 2 वर्ष, उसैले मलाई राजदूत बनाएको, शेरबहादुर देउबा होइन, मेरो विद्यार्थी हो। मलाई अहिले पनि मलाई भेट्छ सर भन्छ, उसले उहाँले भन्नुहुन्छ शेरबहादुरजीले, अरू पनि छन् त्यस्ता सबै छन्। तर के भनेदेखि उहाँ प्राइम मिनिस्टर हुँदा पनि मैले आखेरीमा उठेर सर पठाउनु भन् भए पनि त मैले प्रधानमन्त्री ज्यू भन्नुपर्छ, प्रोटोकल मान्नु पर्यो परेन, जाँदा रिसिभ गर्नु पनि परेन। उहाँको त राजदूत हो नि, म त ऊ त प्राइम मिनिस्टर हो नि। यहाँ कति आए पहिले पहिले जस्तो साथी जस्तो है सेरे भन्ने पनि पस्थे पहिले उहिले आग्रेसीहरू, त्यो होइन नि तरिका। त्यस्तै कुरा हो क्या, यो राष्ट्रपतिले आफूले दिएको फेरि भाषण पढिरहेको छ, प्रधानमन्त्री हो देशको, उसले त्यो प्रधानमन्त्री भनेको के हो, राष्ट्रपतिको के हो, यसको के भने मर्यादै बुझेको छैन, त्यो सिस्टम बुझेको छैन बालेन्द्र शाहले। उसले पोलिटिकल सिस्टम बुझेको छैन, उसले ऱ्याप बुझेको छ, उसले चाँडो गर्नुपर्छ काम मलाई भन्ने मात्रै बुझेको छ। सिस्टमभित्र त चाँडो भन्दा पनि कहिले प्रक्रिया त चलाउनु पर्यो, प्रोसिड्युर, उसको कानुन किन बनाउनु त, हो पहिले हुप्र भन्दै भइहाल्छ नि, हुकुमी शासन मात्र कानुनै चाहिन्थेन, ल फलानु भुला हुँदा पनि त्यो आफ्नै कानुन मुलुकी नै बनाए, आफूलाई सुविधा हुने हो तर त्यो पनि चाहिने रहेछ भनेर मुलुकी ऐनसम्म जङ्गबहादुरकै पहाड बनायो होइन। त्यस कारणले प्रक्रिया पनि चाहियो नि, त्यस कारणले उहाँको त्यो गर्नुभयो राष्ट्रपतिको, त्यो त्यहाँदेखि नै उहाँप्रतिको टेस्टहरू सानो घटनाले मान्छेको क्यारेक्टर थाहा हुन्छ,
1: अहिलेसम्मको
0: सानोको घटनाले एउटा सानो मैले त्यो बोरिस तपाईँलाई त अब त्यति बेला जन्मिनु भएको थिएन, रसिया खत्म भएपछि 91 गोर्बचोभमा त्यो बोरिस एल्सिन राष्ट्रपति भइसकेका थिएन अनि गोर्बाचोभै थियो. गोर्बाचोभले भाषण गर्दाखेरि यो होइन यो चाहिँ यसो बोल भनेर त्यसरी त्यो टिभीमा हेरियो कि ओहो यो त खत्तम मान्छे रहेछ यो एल्सिन भन्ने इस्ट ऊ अझ प्राइम मिनिस्टर राष्ट्रपति नै छ गोर्बाचोभ अब तर उसको सुरु भइसक्यो त्यो अब उसलाई निकाल्ने भए पनि त नहुन्जेलसम्म त राष्ट्रपति भयो नि त उसले त्यहाँ डिक्चर गर्दाखेरि हत्तेरी यो मान्छे त भइहाल्दो रहेछ भने क्या संसारले त्यस्तो हुन्छ क्या सानो घटनाले त्यस्तो अस्ति ट्रम्पले चाहिँ त्यो जेलेन्स्कीलाई राष्ट्रपति भनेर बोलाएर पोर्थ्यो त्यो गर्दाखेरि खत्तम मान्छे रहेछ भनेर भयो नि आफ्नो देशको राष्ट्रपतिलाई यसरी ह्युमिलेट गर्ने त्यहाँ त्यहाँ भन्नुभयो नि त सानो भए पनि ठुलो भयो भने त मर्यादा त हुन्छ नि
1: सार्वजनिक रूपमा
0: अनि त्यस कारणले यो सार्वजनिकमा उहाँले गरेको त्यो राम्रो भएन त्यो मात्रै भएन कि उहाँ संसदमा नआएको पनि राम्रो भएन यो संसदीय व्यवस्था हो कि होइन भन्ने प्रश्न पो यहाँ आइरहेछ.
1: अब यहाँभित्र पनि अब बालेनको त उहाँको चाहिँ पुगेन त्यो राजनीतिक संस्कार पुगेन भनेर बुझौँ त्यहाँभित्र चाहिँ सभापति लगायत अन्य जस्तो स्वर्णिमवागले अलिकति उहाँको म्याजोरिटी राम्रो देखिन्थ्यो अब यहाँले नै भन्नुभयो उहाँहरूले चाहिँ सम्झाउन सक्नु भएन पहिलो दिन त
0: उहाँहरू पनि उहाँहरूलाई मैले तपाईँले मेरो फेसबुकमा हेर्नु होइन अहिले रवि लामिछानेलाई चाहिँ बालेन चाहिँ कि त ओगल्नु कि त निल्नु भएको छ भनेको छु उहाँ घाँटीमा अड्क्या छ त्यो रवि लामिछानेले नबुझाएको छ र यो कुरा उसलाई अब बाध्यात्मक छ उसले प्राइम मिनिस्टर बनाइरहेछ आफूले ल्याएर दुई महिना भएको छैन अब कसरी निकाल्नु अब निकाल्ने बेला कति बेला होला भनेदेखि स्खलन सुरु हुँदै तल पुगेपछि होइन यो त भएन अति भयो भनेर चाहिँ एउटा चेन्ज गरौँ भन्नुभयो त्यति बेला हुनसक्छ उहाँले चाहनु भने चेन्ज गर्न सक्नुहुन्छ पार्टीले फेरि अहिले अब अहिले बालनको पनि पक्षबाट केही मान्छे होला नि त्यहाँभित्र त्यस कारण त्यो मिलाउनु पऱ्यो सन्तुलन त उहाँ यसो हेर्दाखेरि धेरै अप्ठ्यारो पोजिसनमा छ रवि लामिछानेलाई अहिले एकातिर यत्रो म्यान्डेट लिएर आएको छ 182 सिट लिएर आएको छ पार्टीले के गर्छु भनेर आएको छ ठुलो सारा पार्टीलाई थालिदिएर चाहिँ कहाँ पुर्याइदिएर
1: भौतिक आक्रमण भएर
0: त्यहाँ पुर्याइदिएर यत्रो लिएर आएको छ आखिर अल्टरनेटिभ फोर्सहरूमा आएको छ त्यसलाई कसरी धान्ने यो पार्टी बनाउन मात्रै हुँदैन धान्नलाई ठुलो गाह्रो हुन्छ क्या पार्टीलाई चलाउनलाई संसारमा धेरै पार्टीहरू आए गए कसरी आउँछन् यहाँ पनि कतिले कोसिस गरे सकेनन् त्यसलाई चलाउन उसले प्रचण्डले भने नि त्यत्रो पार्टी अब अहिले प्रचण्डको पार्टी कहाँ पुग्यो अब हेर्नुहोस् त एक्लै सबैले छोडिसके हेरि ती पनि बिस्तारै बिस्तारै खिँदै जान्छन् त्यस कारणले त्यही हालत हुन्छ भन्ने डर रविलाई छ उसलाई अहिले अहिले अब भर्खर 2 महिना मात्रै भएको छ गर्दाखेरि राष्ट्र स्वतन्त्र पार्टीलाई ठुलो च्यालेन्ज छ अहिले च्यालेन्ज चाहिँ प्राइम मिनिस्टर भइदियो
1: अब यो संसदीय व्यवस्था नै हो कि होइन भन्नेमा आशंका गर्ने अवस्था भयो भने के हुन सक्छ
0: किनभने यो त प्राइम मिनिस्टर सिस्टम हो हामीले बुझाए त नेता चाहिँ प्राइम मिनिस्टरै हो देशको राष्ट्रपति त सेरोमोनियल मात्रै हो शक्ति सञ्चालन गर्ने त उही हो आर्मी पुलिस फलानु क्याबिनेट उसको सबै होइन प्राइम मिनिस्टरले गरेको अब उनी त्यो संसदकै म अङ्ग होइन भन्दै बाहिर बस्छ भने खालि प्रधानमन्त्री हुनलाई चुनावको लागि मात्रै भोटको लागि मात्रै एक दिन मात्रै त्यो त संसद विजय कसरी भयो त
1: अब त्यस पछाडि अर्को यो महत्वपूर्ण छ सरकारले 8 अध्यादेश ल्यायो संसद बस्ने अवस्था थियो संसदलाई स्थगित गरेर पनि अध्यादेश ल्याएर त्यो राष्ट्रपतिबाट अथवा जारी भयो संसदले त पास गर्ने विचाराधीन छ त्यो पेश भएको छ यसलाई कसरी लिनुभएको छ यो अध्यादेश अध्यादेश मार्फत
0: उहाँहरूको चलाउने उहाँहरूको आशय चाहिँ राम्रो होइन आशय राम्रो हो चाँडो गरौँ अब यो पर्खेर बस्यो भने 4-5 महिना 6 महिना त्यसै जान्छ संसदले कति लिङ्गर गराइदिएला ढिलो होला काम भनेर मैले यही मान्छेहरू खोज्नुपर्ने रहेछ र यो चिफ जस्टिसहरू भर्ना गर्नुपर्ने रहेछ हुन पनि ओलीलाई पनि अप्ठ्यारो परेको थिएन उज्जवललाई जुसुकै प्राइम मिनिस्टरलाई पनि अपोजिसनले नमान्ने
1: त्यहाँ
0: त्यो गणसङ्ख्या ओलीजीले पनि गर्न खोजेकै हो फास्ट ट्र्याकमा लानु हो तर अब उहाँलाई अप्ठ्यारो के छ भने अब काम अप्पर हाउसमा एकजना पनि छ उहाँहरूको छैन त्यसलाई पास गर्न त गाह्रो हुन्छ त अब त्यसलाई चाहिँ मैले अब सबैले गर्दै आएका छन् त्यो गर्नुपर्छ भन्ने पनि होइन राम्रो कामलाई फेरि दोहोऱ्याउनु पर्छ भने त होइन आवश्यकता पर्दाखेरि त्यस्ता बिलहरू जस्तो चिफ जस्टिसलाई एउटा भर्ना गर्नुपर्ने कुरा थियो यो भिसिसिसी भन्ने त बिस्तारै गर्दा पनि हुन्थ्यो आखिर 1 महिनामा सिनेट जम गरेर त्यो त ठुलो कुरा थिएन अब यो राज्य साधु फलदम क्यामेरले निर्णय गर्दा हुने हो। वास्तवमा कोर्टले वैयाती रूपमा त्यो पहिले सुशीला कार्कीले फिर्ता हुँदाखेरि स्टे अर्डर गरिदिएको छ नि त्यो कोर्ट, त्यो वैयाती काम हो। त्यो एजुकेटिभमा कोर्टले हस्तक्षेप एजुकेटिभ डिसिसन भने जस्तो मलाई राजदूत बनाएर पठायो 14 महिनामा मलाई फेरि यो राप्रपाको र वामलेबहरू भयो एमालेको गभर्मेन्टले मलाई फेरि फिर्ता गर्यो दिल्लीबाट, होइन। अब त्यो क्याबिनेटको डिसिसन हो, त्यो त त्यसमा कोर्टले हस्तक्षेप गरेको मलाई मन परेको छैन। अस्ति पहिलेकोपल्ट राजदूत फिर्ता गरे नि सुशीला कार्कीले, कोर्टले चाहिँ गएर अलिक त्यसलाई हाजिर गराएर राखिदियो बेकार भएरस है, कतिले राजीनामा गरे कतिले के गरे लिचडेर कोही बसिरहे होइन त्यहाँ खा बसिरहे गर्दाखेरि त्यो गर्नु चाहिँ नहुने हो। अब अध्यादेशै ल्याउनु हुँदैन भन्ने पनि होइन, तर सबै 8-8 ल्याएर डाङ्गै त्यस त्यसभित्र 40-45 कानुन पर्छन् अरे अध्यादेशभित्र, त्यो गर्दाखेरि उहाँहरूको इन्टेन्सन नराम्रो होइन के गरौँ भन्ने नै हो। तर प्रक्रिया पनि डेमोक्रेसीमा प्रक्रिया पनि ठुलो कुरा हुन्छ।
1: अब यो संसदबाट पास भएन भने स्वतः खारेज हुन्छ भन्छ 6 महिनाभित्र
0: उहाँहरूको अब यसमा प्राइम मिनिस्टरको दक्षता, अब नेगोसिएट गर्ने क्यापासिटी, पार्टीहरूलाई इङ्गेज गर्ने, हेर्नुहोस् हामीले यसो ल्याएको छौँ यसो राम्रै कुरा हो यहाँ त्यहाँ भनेर विचार गरेर, अब जस्तो हिजो चाहिँ अप्पर हाउसले पास पनि गरिदियो नि होइन, तल्लो सदनमा त उनीहरूकै थियो, अप्पर हाउसमा उनीहरूको थिएन, तर अप्पर हाउसमा चाहिँ हिजो त्यो राष्ट्रपतिको भाषालाई एप्रुभै गरिदियो, स्वीकारेछ। त्यस कारणले कति कुनै एकजना कोले विरोध गर्यो पार्टीहरूले, त्यस कारणले त्यो अब भन्नु सकिन्छ
1: अलिकति, किनभने यो उहाँहरूको राजनीति नियुक्ति पुरानै दलहरूको मान्छेहरू थियो,
0: पुरानै काङ्ग्रेस एमाले यिनीहरू छन्,
1: अब उनीहरूको चाहिँ उनीहरू जाँदाखेरि त त्यसलाई पास गर्छ भन्नेमा अलिकति आशंका, त्यो पनि एउटा गर्ने अवस्था,
0: अब पास गर्छ कि
1: गर्दैन,
0: यो काङ्ग्रेस एमालेहरूसँगको अब यिनीहरूको रिलेसन यो 1 महिनामा कस्तो हुन्छ, कसरी जान्छन् यिनीहरू, त्यसमा पनि भर पर्ला।
1: तर यसो प्रधानमन्त्रीको छाँटकाँड हेर्दाखेरि उहाँ समन्वय गर्ने खालको
0: प्रधानमन्त्रीबाट केही पनि हुँदैन, गरिदिने सबै अरूहरू ल्याउन् रवि लामी छाने अरू को छन् त्यहाँभित्र होइन, हामीलाई थाहा पनि मैले त कोही पनि चिन्दिनँ, खालि एकजना रविजीलाई पनि मैले अहिलेसम्म बोलेको पनि छैन, देखेको पनि छैन, भेटा पनि छैन, मैले चिन्ने भनेको स्वर्णिम माग लिएर त्यो शिशिर खनाल मलाई चाहिँ भेट्न आएका थिए एकदिन भोलि अहिले मन्त्री भएको बेला होइन, पार्टीको त्यो फरेन एफेयर्स हेर्थेँ नि, यसै 2 घन्टा मैले कुरा गरेँ शिशिर, दुईजना व्यक्तिलाई म चिन्छु त्यहाँ मन्त्रीमा अहिले त्यति हो।
1: अब यहाँभित्र अर्को सरकारले त्यही अध्यादेशमै जोडेर एउटा यो ट्रेड युनियनहरू खारेज गर्ने खारेज गर्यो, तर अहिले सर्वोच्चले त्यसमा चाहिँ त्यो कार्यान्वयन नगर्नु भनेर आदेश दिएको छ। त्यस पछाडि सरकारले फेरि कर्मचारीहरूलाई कुनै पनि राजनीतिक क्रियाकलापमा सम्बन्ध भयो भने त्यो गर्दाखेरि त्यो कन्फ्लिक्ट जस्तो भयो सरकार न्यायालय र कार्यपालिका बीचको, यसलाई चाहिँ कसरी
0: लिनुभएको
1: छ?
0: उहाँहरूको उहाँले सिधा उहाँले गर्न खोजेको नराम्रो होइन, जस्तो टिचर पनि लागेका छन् प्राध्यापकसँग ट्रेड युनियन जस्तो गराएको छ, अनि भाइसर जस्तो हाम्रो बढाउनु पर्यो, फलानु दिन हाम्रो बनाउनु पर्यो, फलानु यसमा लागेछ भागभन्डामा नराम्रो, यसलाई एकदम नेगेटिभ हो, त्यो गरेको नराम्रो होइन। तर हामी पनि स्वतन्त्र विद्यार्थी युनियन 17 सालपछि म एमएमा पढ्दैखेरि बिएमा पढ्दैखेरि हामी पनि फ्री स्टुडेन्ट युनियन चाहिन्छ भन्दै पञ्चायत व्यवस्थाको विरोधमा लड्दै आएको हौ होइन, अखिल भन्ने फलानु भन्ने नेभी सङ्घ भन्ने त्यही बेला जन्मिया हुन्, विद्यार्थी युनियनहरूको इलेक्सनहरूलाई रोक्न मिल्दैन कहीँ पनि, तर त्यो पोलिटिकल पार्टीको त्यो वेपनको रूपमा चाहिँ त्यहाँ चाहिँ काम गरेर चाहिँ पार्टी त्यो चाहिँ हुँदैन, अब त्यो कसरी भेद गर्ने बडो गाह्रो कुरा छ, यो अहिलेको जमानामा सम्भव छैन, यो
1: छैन कर्मचारीको
0: कर्मचारीले ट्रेड युनियन जस्तो बनाएर जस्तो यिनै पनि त्यत्रो ठुलो मुलुकमा तपाईँ कर्मचारीको ट्रेड युनियनले जिक्र गरे कहीँ सुन्नु भएको छ इन्डियामा? अरू छ, लेबरहरूको छ, मजदुरहरूको छ, अरूको छ, पार्टीहरूको लेबरहरू
1: आफै निर्णय,
0: विद्यार्थी युनियनहरू छन् जस्तो भारतीय जनता पार्टीको पनि अखिल विद्यार्थी सङ्घ भन्ने छ, त्यसको चुनाव जित्छ दिल्ली युनिभर्सिटीमा, म हेर्छु म जो कोही लेफ्ट ओरिएन्टेड छन् कोही छन् त्यो हुन्छ, तर एउटा पार्टीकै जो कार्यकर्ताको रूपमा त्यहाँ गएर डिक्लेयर गर्ने यो गर्ने जुन राजनीतिकरण गरियो यो संस्थाहरूलाई त्यसको यो रिजल्ट हो, त्यसलाई चाहिँ रोक्नुपर्छ। तर युनियनहरूलाई त आफ्नो उसलाई डिफाइन गरिदिनु पर्यो, तिम्रो हितको लागि, शिक्षाको लागि, उन्नतिको लागि, शिक्षा वातावरण बनाउनको लागि तिमीलाई यो युनियन चाहिन्छ, तिम्रो विद्यार्थीको हितको लागि भनेर त एउटा युनियन दिनु त अहिलेको जमानामा सम्भव रोक्न सम्भव छैन, अब त्यो हुँदैन।
1: अब यो सरकारले अहिलेको सरकारले चाहिँ खर्चमा मितिवृत्ति अप्नाउने भनेको छ, अब बजेट पनि सम्भवत पुँजीगत खर्च बढाउने, चालु खर्चलाई अलिकति कम गर्ने भन्ने खालको सुझाव पनि त्यही अनुसारले पाइरहेको छ, सरकारको योजना पनि त्यही छ भन्ने छ अहिलेसम्म अनुमान। भर्खरै अब यो मन्त्रालय पनि घटायो, 22 बाट 18 झार्यो, यो चाहिँ प्रशासनिक सुधारको संकेतको रूपमा लिने अथवा चाहिँ यो सामान्य सरकारले काम
0: त्यसैले मात्रै प्रशासनिक सुधार हुँदैन, मन्त्रालय घटाएर अलिकति पैसाको पैसा त घट्ला। अझ कतिवटा रिपोर्ट मैले हिजै सुनिरहेको थिएँ, काशी राज दालको रिपोर्ट, फलानु रिपोर्ट, दुईजना रिपोर्ट हुन्छ, कसैले 15 मात्रै राख्दा हुन्छ भनेको छ, 12-15 भनेको छ, अहिले 18 त अझ धेरै भयो भने
1: कसैले त सचिवले नै चलाए हुन्छ नि,
0: त्यसो भने 15-18 राख्यो ठिकै हो, 52 मन्त्रालयसम्म नि आफ्ना मान्छे त्यो सरकारलाई स्थायित्व दिनको लागि शेरबहादुरले, ककलले, बाबुरामजीले कति 49 शेरबहादुरले 52 सब गरेको, ओलीले कति राखेकै हुन् होइन यो, तर त्यो गरेको नराम्रो होइन, एकदम राम्रो हो। तर के भनेदेखि यसैले प्रशासन सुधार हुन्छ भन्ने चाहिँ होइन, त्यहाँभित्र चाहिँ कल्चर एउटा बनाउनु पर्यो।
1: अब यो सरकारले अहिले यो सिस्टमलाई सुधार गर्ने भन्दा पनि अलिकति कडाइमा बढी ध्यान दियो भन्ने खालको आरोप छ हरेक ठाउँमा,
0: अनि धेरै प्लान्ड रूपमा भएको छैन, यो हाफेचाड भएको छ, गरिहालौँ, नङनङ ठोकिहालौँ, गरिहालौँ, सकौँ भन्ने छ, त्यसरी हुँदैन। त्यसले अङ्ग्रेजीमा भन्छ काउन्टर प्रोडक्टिभ, प्रतिउत्पादक हुनसक्छ भोलि। यस्तो हुन्छ, यस्तो व्यवस्थामा यस्तो भइदियो भने के हुन्छ भने शिथिल हुँदै जान्छ बिस्तारै टाइमले, भोलि पनि डाङडुङ हो क्या गर्यो भने बिस्तारै बिस्तारै शीतल हुँदै जान्छ, ए यस्तै त हो नि भन्ने मान्छेले अनि हेर्न थाल्छ। इन्दिरा गान्धीले त्यही भयो, इमर्जेन्सी लाउँदाखेरि मलाई थाहा छ, इन्डियामा म इन्डियामा त्यति बेला बोलाएको थिएँ, एउटा सेमिनारमा जाँदाखेरि त्यही भन्थे, क्या एकदम ट्रेन टाइममा हिँडेको छ, सब काम राम्रो, ए त्यो आर्मीको मान्छे भन्थे, पछाडि त सबै केही पनि भएन, सबै खतम भयो, यो कुरा बुझ्यो उसले, अनि दबाब पनि पर्यो, अनि चुनावमा फेरि गएको।
1: अब यो भ्रष्टाचार नियन्त्रणमा अलिकति सरकारले कडाई गर्यो, भ्रष्टाचार निर्मम भन्ने भन्ने
0: छ, अहिलेसम्म नराम्रो गराएको छैन, राम्रै गराएको छ अरूभन्दा पहिलेको भन्दा। तर यो आयोग सायोग गरे, अब यो कार्की आयोग, फलानु आयोग उसले बनाएको हावा जस्तो भयो, यो छैन एउटा त गौरी बहादुर कार्की होइन, अब त्यसले भदौ 24 त केही पनि छैन, के यी सबै पर्छन् त्यो 24 धेरै राष्ट्रपति भनौँ गर्ने भन्ने शङ्काले पनि होला। अब त्यसमा अरू पनि को को छन्, अरू सुरक्षाका मान्छेहरू अरूहरू धेरै, त्यो पनि त्यो कारणले उसले त्यसरी त्यो आयोगै भएन नि, 77-78 मान्छे मरेका छन्, पहिला दिन 19-20 मरे, दोस्रो दिन त्यत्रो मरे, उसको चाहिँ केही हिसाब किताब छैन, पुलिस मारियो, मान्छे मारिए, भोलिपल्ट ठुलो काण्ड भयो नि त, यत्रो जलाइयो, राष्ट्रपति भवन जलाइयो, सुप्रिम कोर्ट जलाइयो, सिंहदर, अनि त्यसको बारेमा केही पनि नहुने।
1: अब यो अर्को छ, यो कर्मचारीहरूले अहिलेको सरकारलाई सहयोग गरिराखेका देखिन्छ कि के छ अवस्था,
0: कर्मचारीहरू सहयोग नगरी यिनीहरूले के भने अहिले बाध्यात्मक रूपमा सहयोग गरेका छन्,
1: डर जस्तो,
0: अब डर छ जागिरको फायर गरिदिन्छ भोलि गर्छ भन्ने छ, तर त्यो धेरै त्यसरी होइन कि, तिनीहरूलाई बिस्तारै यो त्यस व्यवस्थाभित्रै सहयोग गर्ने बनाउनु पर्छ, अहिले चाहिँ डरले हो।
1: अब एउटा यो अर्को
0: डर पनि चाहिन्छ अलिकति केही न केही रूपमा, तर डरले भन्दै काम पनि गर्नुहुन्छ।
1: एउटा यो सुकुम्बासी बस्ती व्यवस्थापनमा अलिकति सरकारले हतार गर्यो, व्यवस्थापन नगरेर भन्ने खालको पनि छ,
0: यसो छ, सुकुम्बासीहरू पनि यहाँ मात्रै छ, सबैतिर त्यस्तै छ। अब त्यो पहिले बालनले नै गर्न खोजेको थियो, मेयर हुँदा सकेनन् होइन, अब त्यो गर्न खोजे नराम्रो होइन, व्यवस्थापन गर्ने पहिले प्लान गरेर यो यति मान्छे यति फलान दिन व्यवस्थापन हुन्छ नि, त्यसलाई यहाँ लगाएर हुन त कोसिस गराएको छन् राख्नलाई के, तर अहिले पनि अब त्यो देखाउँछ नि टिभीले, अब टिभीले कहिलेकाहीँ बढी पनि देखाउँछ, घटी पनि देखाउँछ, मिडियाले पनि त्यही गर्छ नि, अब त्यसलाई हेरेर मात्रै पनि भन्नु पनि भएन, अब स्कुलका केटाकेटीको पढाइ बिग्रिएको छ, अलिकति व्यवस्थापनमा प्लान गरेर 2-3 बिमा गर्नुपर्ने, सबभन्दा ठुलो प्रायोरिटी त्यही देखेँ बालनले, पहिले आउने बित्तिकै सबैलाई बोलाएर सुरक्षाहरूलाई बोलाएर ल गर्नुहोस् मलाई।
1: प्रधान न्यायाधीश नियुक्तिको कुरा सरले अघि अलिकति पठाउनु भएको थियो, त्यो स्वाभाविक
0: प्रधान न्यायाधीश
1: नियुक्तिको विषय
0: जो कि त त्यो हुने त्यो सिनियर र योग्यतामा यसो क्यारेक्टर नबिग्रिएको फलानु अनि योग्य मर्यादा क्रममा जो छ त्यो अनुसार भन्ने कि त लेखाएदेखि हुन्थ्यो, 6 मध्येमा जसलाई पनि त त्यहाँ त भनेको छैन होइन, त्यो ल्याटिच्युड त दिएको थियो नि त त्यसभित्र तान्ने भनेर, यो प्र्याक्टिस सिनियरमलाई दिने भनेर
1: संविधानमा स्पष्ट भएन
0: भएन
1: सरकारले
0: उठायो त्यसलाई मौका उसले लिइदियो अब लिँदै उसले के दृष्टिकोण राखेर फर्स्ट सेकेन्ड थर्डलाई दिएन उसको आफ्नो होला नि त चौथालाई दियो उसको मेरिट के हो क्वालिटी के हो भएन त्यो थाहा भएन त्यसलाई त्यस्तो भन्ने ठाउँ चाहिँ मलाई त्यो देख्थेँ म
1: अब अहिले सबभन्दा चुनौतीपूर्ण भने तपाईँले मूल्याङ्कन गरिराख्नु भएको छ सरकार अर्थात् प्रधानमन्त्री र पार्टी रासोपाभित्रको ट्युनिङ
0: सबभन्दा ठुलो कुरा त्यो छ
1: झ्यारझ्यार देखियो भन्ने हुन्छ एउटा
0: अब यसो छ त्यो कुरा बाहिर आएको छैन सबै दबिएको छ लुके एकदम उकुस मुकुस भएको छ बाहिर एक्सप्रेसन भएको छैन यो कुराहरू भर्खर सुरु भएको छ डेढ महिनाको होइन अब अहिले उहाँलाई मलाई लाग्छ पार्टी चलाउने मान्छेलाई निकै अप्ठ्यारो पर्यो होला अब यो यस्तै धारा चल्यो भने कसरी चल्छ र त्यो नेतै त्यस्तो भइदियो भने तेल पूजा नलाउने पार्टी भने केही पनि होइन भन्ने संस्था भने केही पनि होइन भन्ने हो भने त मै मात्रै हुँ खालि जनतालाई हित गर्ने भन्ने त्यो भयो भने त त्यो आफू पहिलेको इन्डिभिजुअलिस्टिक नेता एउटा भनौँ न त्यो पर्सनालिटी कल्ट भन्छ व्यक्ति पूजा मात्रै गर्ने हो भने त त्यो त राजनीति लोकतन्त्र डेमोक्रेसी गणतन्त्र भएन नि त
1: अब सरकार देश निर्माणका लागि राष्ट्र निर्माणका लागि विपक्षी दलहरूको पनि भूमिका छ भले उहाँहरू सरकारमा हुनुहुन्न अब यो विरोध गर्नु त उहाँहरूको धर्म पनि हो एक प्रकारले भनिन्छ विपक्षीहरूको संसदमा अब विपक्षीहरूले चाहिँ सरकारलाई कस्तो खालको सहयोग रचनात्मक र कस्तो खबरदारी गर्न आवश्यक छ अबको अवस्था
0: अहिले अब भर्खर सुरु भएको छ सांसद पनि होइन अब विपक्षीहरू अहिले प्रतिपक्षहरू एकदमै कमजोर अवस्थामा छन् तर भए पनि कमजोरै भए पनि अब भएको कुरा त उठाउनु जस्तो अहिलेसम्म गरिरहेकोमा मैले नराम्रो म देख्थिनँ जस्तो अब जस्तो प्राइम मिनिस्टरको यो सिस्टम हो प्राइम मिनिस्टर आउनै पर्छ उहाँले बोल्नै पर्छ भन्ने कुरा नराम्रो होइन हुन्छ टेक्निकली उहाँले 38 धारा कति समाएर चाहिँ उहाँ नआए पनि अरूलाई हराए पनि हुन्छ भन्नुभयो तर यो संसदीय व्यवस्थामा आज कहिले आउनु भयो राष्ट्रपतिबाट उठेर जाने त्यो काहीँ त्यो कानुनमा छ त्यो मर्यादा क्रम हो मर्यादा क्रम पनि चाहिन्छ प्रक्रिया पनि चाहिन्छ यो सिस्टम के हो भने प्राइम मिनिस्टर सिस्टम हो यो त्यो कुरा बुझिनु पर्यो नि त क्याबिनेट सिस्टम हो त्यो त्यस कारणले हेर्दाखेरि प्रतिपक्षले त्यस्तो अहिलेसम्म असो भएन पहिले एमाले मलाई थाहा छ तपाईँहरू त हुनु नथ्यो होला यो 46 सालपछि गिरिजाप्रसादको गभर्मेन्ट बन्ने बित्तिकै कस्तो उग्र रूपले थियो एमाले खतम पार्टी थियो नि त त्यति बेला त सारा दिन रेलिङ भाँचेर सिंह उहाँ सब अदालत नै जलाउन गएका त्यो मनमोहनको गभर्मेन्ट चाहिँ ऊ भयो भनेर विश्व गरे अनि टनकपुर सन्धिको त्यो के गर्यो भनेर यस्तै घटनाहरूमा 29 दिन त कर्मचारीहरूलाई उचालेर उहाँले हडताल गराउनु भयो अनि केही लागेन मनमोहन अधिकारी सब हुनुहुन्थ्यो त्यति बेला होइन मदन भण्डारी पनि थिए त्यस्तै खालको उग्र जुन देखिन्थ्यो अहिले त्यो धेरै संयमित भएको छ धेरै हाम्रो लोकतन्त्रमा परिमार्जन भएको छ परिष्कृत भएको छ तपाईँको यसपालि चुनाव हेर्नुहोस् न नेपाली जनताले एकै दिनमा कहीँ एकजना मान्छे मरेन कहीँ त्यस्तो ठुलो घटना भएन एकै दिनमा चुनाव सम्पन्न भयो जुन विचित्रको पोस्ट छ यो कन्ट्री त अरू साउथ एसियामा यही बङ्गालमा दुई फेजमा भयो अस्ति इन्डियामा अरू ठाउँमा कति फेजमा हुन्छ त्यस्तो हुन्छ 5-7 फेजमा पनि भएको हुन्छ त्यस कारणले यहाँको धेरै प्र्याक्टिस पनि कहिले कहिले नेता अब भयो तर यसपालि चाहिँ संयोगले अब कसरी ह्यान्डल गर्नुहुन्छ उहाँको कुरा हो यो स्वतन्त्र पार्टीको यत्रो ठुलो म्यान्डेट पाएको छ अब ठुलो मौका हो उहाँहरूलाई तर नेता ठिक ठाउँमा बसेर गरिदियो भने राम्रो हुन्थ्यो भन्ने हाम्रो सदा सहायता हो
1: अब नागरिकहरूले पुरानो दलहरूबाट सम्भव भएन भनेर वैकल्पिक राजनीतिलाई आधार माने त्यही अनुसारले म्यान्डेट पनि दियो अब यो यस्तो हुँदै गयो भने यो भरोसा कहाँ जान्छ त नागरिक
0: वैकल्पिक हुँदै हुँदैन भन्ने नै हुँदैन विकल्प पञ्चायत व्यवस्था विकल्प रहित भन्थे हामीले पढाए हामीलाई पढाए त्यही भन्थे विकल्प बिनाको व्यवस्था हो विदाउट एनी अल्टरनेटिभ भनेर हामीले पढ्नु पढाइन्थ्यो हामीले त्यो चाहिँ 17 सालपछि
1: व्यवस्था छ तर
0: त्यस कारणले झन् यो त यो डाइनामिक यो त लोकतन्त्रमा त एकैछिनमा यो भनौँ न अब राफरफा अलि के होला भनेर तपाईँले नि कसरी गर्नुहुन्छ मै सोध्छु यस्तो पर्सनालिटी ओरिएन्टेड पार्टीहरू यदि व्यवस्थापन भएन भने धेरै चल्दैन र अरू कुरा के रहेछ भने धेरै संयमित धेरै विचार गर्नुपर्दो रहेछ पार्टीलाई लामो बाटोमा हिँड्नलाई स्थायित्व दिनलाई राष्ट्रिय स्वतन्त्र पार्टी एउटा वैकल्पिक अहिलेको लागि अरू पार्टीको जो पुराना पार्टीको उसको रूपमा आएको छ, तर सधैँ यो वैकल्पिक रहन्छ भन्न सक्दिनँ मैले। मैले कान्तिपुरम लेख पनि ल्याएको छु कि राप्रपा वैकल्पिक हुन सक्दैन। अब मलाई लाग्दैन माओवादी पार्टी अहिलेको रूपमा वैकल्पिक हुन सक्दैन, तर समग्रमा एमालेको पनि एक्जिस्टेन्स अलिअलि सकिन्छ भन्न सकिँदैन। केही न केही रूपमा ओलीजी पछि त्यो रूपमा नहोला एमाले, किन लिडरहरू देखिँदैन। विद्या भण्डारी आएर त चमत्कारी लिडर हुँदैन, ओली जतिको पनि हुँदैन। ओली त जे भएस एउटा ऊ त थियो, पर्सेन्टेज थियो, हामीलाई मन नपर्ला अर्को कुरा हो। ऊ अलिकति स्वार्थी भयो, सेल्फ आफू आत्मकेन्द्रित भइदियो, व्यक्तिवादी भइदियो, अर्को कुरा हो। अनि त्यो देखिँदैन विकल्पको रूपमा। अब नेपाली कङ्ग्रेसभित्र यो शेरबहादुर देवा फलानु फलानु यो छन् नि अहिले जता यिनीहरू उनीहरूबाट चल्दैन भनेर उनीहरूले जुन गरे गगन थापा एकदम राम्रो, त्यो त मैले सपोर्ट गरेको पुरै मैले हामी
1: हराएकोमा
0: उनीहरू गगन थापा विश्व प्रकारले जुन गरे सम्मेलन त राम्रो गरे परिवर्तनको लागि।
1: चुनाव हारे
0: चुनाव हारे नराम्रो भयो किनभने ड्यामेज उनीहरूले मेरो भनाइ के छ भने उनीहरूले ड्यामेज कन्ट्रोल गर्न त खोज्या हो नि पहिलेदेखि नि, चुनावभन्दा पहिलेदेखि नि, तर अलिक ढिलो भयो भने मात्रै हो ड्यामेज। यसो हुँदैछ है हाम्रो हामी खतम हुँदैछौँ भनेर त गगन थापा विश्व प्रकाशहरूले त्यो गरेर त्यो सम्मेलन गरौँ यहाँ गरौँ नेतालाई हस्तान्तरण नयाँ गरौँ त भन्यो भने उनीहरू मानेनन् नि, नमाने चाहिँ उनीहरूले बाध्यात्मक रूपमा गएर अधिवेशन गरेर छाने त्यहाँ राम्रो थियो। अब संयोगले यसपालि अब सुनामी आइदियो के गएको छ तपाईँको हामीलाई थाहै हुँदैन, कति बेला यहाँ पहिरो जान्छ, कति बेला चाहिँ यहाँ आउँछ आँधी बेरी हुरी। हिजै उत्तर प्रदेशमा यसै चारजना मान्छे मरे भन्थे, अब यस्तो सुनामी आइदियो नेपालको राजनीतिमा अहिले बालेन सार जो एउटा वेभ आइदियो, त्यो वेभ छ नि स्थिर हुँदैन, वेभ आउँछ त्यो आँधी हुरी कति बेर आउँछ र हुर आउँछ डाङडाङ डुङडुङ गर्दा दस आठ दस मिनटमा सकि जान्छ होइन। यो यस्तै भएको छ यसपालि जो आज जो तपाईँ पसाए भए तपाईँ सांसद भएर आइसक्नुहुन्थ्यो त्यति बेला त्यो जगदीश पोखरेल अघि खरेल अघि नगरिक मन्त्री छोरी छोड सांसद भएर आएन त्यसै हाम्रो कति छन् कति त्यस्ता
1: त्यो त अझ केही क्षेत्रमा योगदान गरेका व्यक्तिहरू हुनुहुन्छ कोही त नामै नसुने
0: ढुङ्गो उठाइदिए पनि जित्या छ घन्टीले त्यसमा त्यो उयो छ। अब घन्टी ठेक्दिनु पर्यो बिस्तारै ती मान्छे कति दीर्घसायित हुन्छन् कतिले के आश गरेर आएका छन् ती कति चिक्छन् कति अब कति क्षमता राख्न सक्छन्। त्यस कारणले अहिले नै यो विकल्पमा आयो भने सक्दैन, तर जतिसुकै यो घटे पनि पन्ध्र बिस पच्चिस तिस सिट त राख्न सक्ला नि त राजसभाले
1: अहिले नै त्यहाँसम्म मूल्याङ्कन गर्ने अवस्था भएको छैन
0: अहिले भएको छैन। त्यस कारणले यो विकल्प हुन्छ अहिले भन्न सक्दैन।
1: यसमा मैले
0: मेरो भनाइ के छ भने
1: उत्तरबाटै सोधेँ मैले अब जस्तो बालेन्द्र शाह नेतृत्वको सरकारले पाँच वर्ष निरन्तरता पाउँछ भन्नेमा पनि आशंका गर्ने अवस्था सिर्जना भयो भन्ने छ बाहिर बहस अहिले चाहिँ यही प्रवृत्ति हो
0: त्यही हो त्यही हो त्यही हो
1: के हुन्छ त यसमा अब के होइन
0: के हुन्छ बालेन्द्र शाह यदि बालेन्द्र शाहको लिडरसिप टोटल फेलियर गर्न लाग्यो स्खलन हुँदै गयो यसले यति गयो भने पार्टीलाई ड्यामेज हुन्छ पार्टीको लिडरसिपले बालेन्द्र शाहलाई चेन्ज गरेर अर्को प्रधानमन्त्री बनाउनुपर्छ त्यो भने ठिक छ यो सरकार हुन सक्छ रवि लामिछाने आउँदो केस छ आफै होला न अथवा स्वर्णिम अगाडि होला न अथवा कोही अर्को कोही होला डोल डिए के के भन्ने ती स्पिकर छन् नि अहिले डिपी अर्याल भन्ने होला नि कोही होला नि अब कतिको त्यो अर्को कुरा हो तर उसले त ब्यान्डेट त पाएको छ नि त 182 सिट छ नि त बालेन घटे पनि अब बालेनका पछि 20 जालान् तर बालेन मैले अब भने मेरो किताबै मैले हिजो लेखिरहेको छु मेरो दिल्लीमा छ यो लायबिलिटी अङ्ग्रेजीमा लायबिलिटी हुन्छ क्या लायबिलिटी हो बालेन कि एसेट हो यो पुँजी हो कि भार त्यसो भन्छ क्या रिज एन्ड एसेट अर लायबिलिटी त्यस कारण अहिले मैले हेर्दा चाहिँ लायबिलिटी होला कि जस्तो लाग्न थाल्यो मेरो विचारमा चाहिँ बालेनजीले ठिकठाकमा बसिनु हो भने पार्टीलाई फाइदा हुन्छ जस्तो उहाँले हिजो 10 मिनट आएर उपस्थित भइदिए भए त्यो फाइदा हुन्थ्यो राष्ट्रपतिका धैर्य राखिदिए 15-20 मिनट अरू बसिदिए भए आधी घन्टामा हिँड्नुभयो आधी घन्टा अरू बसिदिए भए त्यो राम्रो हुन्थ्यो। अब राजनीतिमा फेरि सानो कुरा पनि ठुलो हुँदो रहेछ क्या सानो सानो कुराले मान्छेलाई
1: बालेन शाहलाई यहाँको समग्र रूपमा के सुझाव छ के उहाँ
0: बालेन शाह चाहिँ अब एउटा पपुलर अहिले हुनुभएको छ उहाँ पपुलर आफ्नो पपुलारिटीको लोकप्रियताको आधारमा आउनु भएको छ उहाँको ध्येय पनि राम्रै छ जनताको सेवा गरौँ भन्ने छ भने यो व्यवस्था के हो भन्ने उहाँले अलिकति बुझिदिनु पर्यो त्यो व्यवस्था अनुसारको आचरण उहाँले अलिकति भए पनि गरिदिनु पर्यो राष्ट्रपतिसँग कम्युनिकेसनमा बसेको राष्ट्रपतिलाई भेट्ने नभेट्ने राष्ट्रपतिलाई भेट्दैन अहिलेसम्म भेटेकै छैन एक दिन पनि भेटै पर्छ भने छैन केही भेट्दै भेट्दैन अब त्यस्तो भएन एउटा यो व्यवस्थाको मर्म के हो, यो व्यवस्थाको क्यारेक्टरिस्टिक के हुन्छन्, यो सिस्टममा कसरी काम गर्नुपर्छ, न्यूनतम म्याक्सिमम भन्दैन न्यूनतम चाहिँ संस्कार चाहिँ निर्माण गर्नु पर्यो, देखाउनु पर्यो, अनि यो स्थायित्व दिनु पर्यो उहाँको पार्टीलाई या सरकारलाई, र उहाँको जुन मिसन छ यो गर्ने गर्न खोज्नु भएको छ त्यसलाई राम्रोसँगले अगाडि बढाउनुहोस् भन्ने हाम्रो त विचार त्यही हो।
2: उहाँ हुनुहुन्थ्यो राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराल। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता अर्को समसामयिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
6: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858 56455।

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
3: रेडियो भेरी एफएम 98.6 & 102.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 9 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 8 महिनालाई पुग्ने चीनी मौद्दात रहेको सरकारको दावी, चीनी सहित अत्यावश्यक वस्तुको नियमित आपूर्ति गरिने। आज विश्व दूरसंचार तथा सूचना समाज दिवस, डिजिटल पहुँच विस्तारमा जोड़, व्यक्ति समुदाय र क्षेत्रबीचको प्रयोग असमानतालाई कम गर्ने उद्देश्य। आज सबैजसो प्रदेशमा वर्षा र बदली, कोशी र मधेशमा हावाहुरीको सम्भावना। ट्रम्पको चेतावनीका बावजूद पनि आफू स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा, क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर बन्न सक्ने जोखिम। र चेल्सीलाई हराउँदै सिटीले एफए कपको उपाधि जित्यो। नेपाल खबरमा अब पूरा खबर। सरकारले 8 महिनालाई पुग्ने चीनी मौजदात रहेको दावी गरेको छ। चीनी लगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न निरन्तर पहल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो। मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले उपभोक्ता एवं सरकारवालामा चीनी लगायत दैनिक उपभोग्य वस्तु अनावश्यक संचित नगर्न आग्रह पनि गर्नुभएको छ। पछिल्लो पटक भारतले चीनी निर्यात सम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको वैशाख 30 गतेदेखि निर्यातमा प्रतिबन्ध लगाएको छ। तर्फ ध्यानाकर्षण भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। अहिले संचालनमा रहेका चीनी उद्योगबाट उत्पादन दावी गरेको छ। चीनी लगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न निरन्तर पहल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो। मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले उपभोक्ता

0: भई मौजदातमा रहेको परिणाम र हालसम्म आयात भई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड लगायतसँग झण्डै 8 महिनाको माग धान्ने अवस्था छ। यसअघि नेपाल चिनी उत्पादक संघले पनि चिनीको मौजदात रहेको र मूल्य नबढ़ाइएको जानकारी दिएको थियो। संघका अनुसार अहिलेसम्म झण्डै 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजदात रहेको छ। त्यस्तै बजारमा झण्डै 20,000 मेट्रिक टन चिनी मौजदातमा छ। बजारमा भाव बढ़न नदिन मन्त्रालयले अनुगमनसहित आवश्यक प्रयास निरन्तर गरिरहने प्रवक्ता सुवेदीले बताउनुभयो। चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न आवश्यक काम भइरहेका उहाँको भनाई छ। कृषि मन्त्रालयले उन्नत जात गाउँको मार्फत उत्पादनको दक्षता वृद्धि, नव प्रवर्धन, आधुनिक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने गरी तयारी पनि गरेको छ। सरकारले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको हो। आज विश्वका विभिन्न देशमा विश्व दूरसंचार तथा सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। इन्टरनेट तथा सूचना संचार प्रविधि आईसीटीको प्रयोग मार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे 17 तारीकमा यो दिवस मनाउने गरिन्छ। डिजिटल विभाजन भन्नाले सूचना तथा संचार प्रविधि इन्टरनेट, कम्प्यूटर, स्मार्टफोन लगायतमा पहुँच भएका र नभएका व्यक्ति समुदाय वा क्षेत्रबीचको असमानतालाई बुझाउँछ। विशेष गरी इन्टरनेट सेवा प्रविधिको प्रयोग गर्ने सिप, डिजिटल शिक्षा तथा सूचना प्राप्त गर्ने अवसरमा एकरूपता छैन। शहर बजारका मानिसले सहज रूपमा इन्टरनेट र अनलाइन सेवा प्रयोग गर्न पाउँदा दुर्गम गाउँका मानिस त्यस्ता सुविधाबाट वञ्चित हुनु डिजिटल विभाजन हो। विश्व दूरसंचार दिवस सन् 1969 मनाउन प्रारम्भ भएको हो। आज देशको सबैजसो ठाउँमा वर्षा र बदलीको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी प्रदेश सहित बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाड़ी भागमा सामान्यदेखि पूर्ण रूपमा बदली रहनेछ भने बाँकी भागमा मौसम आंशिक बदली रहनेछ। कोशी प्रदेशको हिमाली तथा पहाड़ी भागका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाड़ी भागका केही ठाउँमा मेघ गर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यसै गरी मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भाग र कोशी प्रदेशको तराई क्षेत्रका एक दुई ठाउँमा पनि मेघ गर्जन तथा चट्याङसहित पानी पर्न सक्ने अनुमान छ। मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। अहिले देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान र गैराती, गण्डकी, बागमती र कोशी प्रदेशको केही ठाउँमा पानी परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सि सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आजदेखि मलमास अर्थात अधिक मास शुरू भएको छ। आउँदो असार 1 गतेसम्म अधिक मास रहने

0: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। हरेक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको हो। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर र चन्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा मलमास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिव प्रसाद पोखरेलले बताउनुभयो। दुईवटा संक्रान्ति भएको महिना क्षय मास हो। मलमास अर्थात अधिक मासमा नित्य कर्म, पूजा, जप, ध्यान, पाठ गर्न बाधा नहुने धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। त्यस्तै पहिलेदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरूआत गर्न नहुने नियम रहेको पनि उहाँले बताउनुभयो। बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्न नहुने उहाँको भनाइ छ। आज 33 मदन स्मृति स्मृति दिवस। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टीका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसको अवसरमा आज स्मृति सभासहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ। मदनगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारको मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना गरिएको एमाले जनाएको छ। अरू ठाउँमा पनि मदन आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण लगायत गर्ने काम रहेका छन्। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासडुंगामा गाड़ी दुर्घटनामा निधन भएको थियो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवाद ज व जका प्रणेताका रूपमा मान्दै आएको छ। अब विदेशको खबर। ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको छ। यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगत्तै आएको हो। ट्रम्पले आफ्नो पछिल्लो अन्तर्वार्तामा ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय तनाव बढ़ेर सम्भावित युद्धको जोखिम निम्त्याउन सक्ने बताउनु भएको थियो। उहाँले अमेरिका ठूलो सैन्य द्वन्दमा जान नचाहेको समेत बताउनु भएको छ। तर ताइवानको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै कुनै औपचारिक घोषणा आवश्यक भए पनि ताइवान स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ताइवानले अमेरिकासँगको सुरक्षा सहकार्यलाई क्षेत्रीय स्थायित्व र प्रतिरक्षाको महत्वपूर्ण आधारको रूपमा पनि प्रस्तुत गरेको छ। यसैबीच चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा भन्दै पुरानो अडानलाई दोहोर्याएको छ। चीनका राष्ट्रपति शी जिनपिङले ताइवान मुद्दामा कुनै पनि गलत कदमले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ। अमेरिका भने आधिकारिक रूपमा चीनलाई मात्र मान्यता दिँदै ताइवानलाई सुरक्षा सहायता उपलब्ध गराउँदै आएको छ र यसले यो मुद्दालाई थप संवेदनशील बनाएको छ। विश्लेषकहरूका अनुसार ताइवान अमेरिका चीनबीचको यो कूटनैतिक तनावले क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर हुने देखिन्छ। अब खेल खबर। चेल्सीलाई 1-0 गोलले हराउँदै एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। सिटीले एफए कप सहित यो सिजनको दोस्रो उपाधि जितेको हो। यसअघि सिटीले इंग्लिश लीग कपको उपाधि जितेको थियो। हिजो भएको खेलमा 72 मिनटमा सिटीले गोल गरे। उसका हालाण्डले दिएको क्रस बलमा सेमेन्योले गोल गरे। सिटीले यो सहित एफए कपको उपाधि 8 पटक जितेको छ। सिटीलाई इंग्लिश प्रिमियर लीगको उपाधि जित्ने अवसर पनि छ। प्रिमियर लीगमा सिटी आर्सेनल भन्दा 2 अंकले पछाडि छ। प्रशिक्षक पेप ग्वार्डियोला का लागि ट्रिपल उपाधिको अवसर छ। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 8 महिनालाई पुग्ने चिनी मौजदात रहेको सरकारको दावी। चिनी सहित अत्यावश्यक वस्तुको नियमित आपूर्ति गरिने। आज विश्व दूरसंचार तथा सूचना समाज दिवस। डिजिटल पहुँच विस्तारमा जोड़। व्यक्ति, समुदाय र क्षेत्रबीचको प्रयोग असमानतालाई कम गर्ने उद्देश्य। आज सबैजसो प्रदेशमा वर्षा र बदली। कोशी र मधेशमा हावाहुरीको सम्भावना। ट्रम्पको चेतावनीका बावजूद पनि आफू स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा। क्षेत्रीय सुरक्षा सन्तुलन अस्थिर बन्न सक्ने जोखिम। र चेल्सीलाई हराउँदै सिटीले एफए कपको उपाधि जित्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59-960 र 97-678-84-566

0: संगे नेपाल पे क्यूआर में आवत हुई क्लॉक आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
2: देख्नु भएन औषधि हालेको
1: लौन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
2: हजुर
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन हो
4: जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने गर्ने मलाई दुख्ता भइसक्यो
5: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
4: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
4: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
5: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
4: हो र दाजु कहाँ गएर कसलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाय म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
4: हो त्यही गएर
5: सूर्जन रोकायलाई भेट
4: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो
5: लटिपिराग फोन नम्बर 98209393848 98209393848

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ
1: पारस्परिक साथ सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-56।

0: Extreme energy drink.
1: SE Sokyo, अब रमाइलो सुरु भयो.
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE ऑफर. मात्र रु 20 मा प्रीपेड सिम कार्ड रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस.
1: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस.
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्.
3: नेपाल टेलिकम, राष्ट्रको संचार.
4: सबैको मन छुने
3: रेडियो भेरी एफएम

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। तिमी गर्ने गर्दा मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
1: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
3: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 9841844935, 9582390, 9585407092 र 9844861175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
4: डिजिटल ठगीबाट बचौ।
5: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा म्यासेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
5: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। तिमी गर्ने गर्दा मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
1: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
6: सूचना
7: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
6: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
8: रेडियो भेरी एफएम

संतानको प्रथम पुहाउँदै रोई कराई रचिन तराई गोर्खालीको छोरो ऊ कहिले पछि हट्दैन ऊ सधैँ अमर रहन्छ कहिले पनि मर्दैन आफ्नो परिवार भन्दा अघि कर्तव्यलाई सम्झन्छ त्यसै गरी यो सिपाही पनि

एकछिन पछि आँखा अघि अन्धकारमा त्यो रहन्छ घरमा ढोका अघि उसी श्रीमती कुर्दै थिइन् आज एकी विधवा आमा उनी दिन रात रुँदै थिइन् थाहा छैन आजसम्म।

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल, नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू: पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजेरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
2: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान: चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू:
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोफिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9848044631।

0: संगे नेपाल पे क्यूआर में आबद हुई क्लॉक आज अपन बैंक वित्तीय संस्था चाह वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
3: वेल्डिङ ड्रिल ग्रेडर मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिके दुर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98-025-24-2।

0: फल फूल अनि ताजा तरकारी को लागि सम्झिनै पर्ने नाम
1: उही बाबु एन साई तरकारी तथा फलफूल थोक पसल।
2: हामी कहाँ फलफूल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिक को लागि पनि होम डेलिभरी को सेवा पनि उपलब्ध छ।
1: सम्पर्क बाबु एन साई तरकारी तथा फलफूल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-233 मोबाइल 98-585-0062 र 98-681-0994।

0: Extreme energy drink.
1: मानसिक स्वास्थ्य प्रति सचेत बनौ। निराश हुनु, तनाव तथा चिन्तित महसुस हुनु, बेला बेलामा डर लाग्नु, बिना कारण पसिना आउनु, गहिरो निन्द्रा नपर्नु, मानसिक समस्या निदानको लागि नियमित व्यायाम गरौं, आफ्ना भावना खुला रूपमा व्यक्त गरौं, परिवार र साथीहरूसँग समय बिताउ, योग ध्यान वा मनपर्ने गतिविधिमा संलग्न हौ, आवश्यक परेमा चिकित्सकसँग परामर्श गरौं।
2: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी के साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: भर्ना सम्बन्धी सूचना
2: यस सर्किट बहुमुखी क्याम्पस में शैक्षिक सत्र 2082-83 का लागि स्नातक LLB प्रथम वर्ष का लागि भर्ना खुले सम्पूर्ण विद्यार्थी जानकारी गराउँदछौं।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही चैत 30 गते देखि 2083 जेठ 7 गते सम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजे देखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट IPS को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
2: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
1: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298
2: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ECG सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत, सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
4: रेडियो भेरी FM।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
3: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र, एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98585-59960 र 97678-84566।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्।
6: तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: एसई सकियो, अब रमाइलो शुरू भयो।
8: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
7: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
8: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
7: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
10: सबैको मन सुने
9: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Extreme Energy Drink.
1: मेरो जिन्दगीले पनि केही लथर बाटोला होला जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन. के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
1: हो,
2: त्यही गएर सूर्जन रोकाईलाई भेट.
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरी के हो कसो
2: ल टिपिराख. फोन नम्बर 9820293948 9820293948.
3: रेडियो भेरी एफएम

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मणिकमुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
4: ल टिपिराग, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तडपटि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

हिमाल पहाड तराई जोड्छौ सबैलाई। बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा, चालु आर्थिक वर्ष 82-83 समय सकिन 2 महिना मात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारको विकास खर्च जम्मा 21% मात्रै, विकास बजेट कार्यान्वयन 3-4 वर्ष यताकै कमजोर, मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संख्या बढ्दै हुम्लाका पर्यटन व्यवसायी उत्साहित, र आईपीएल क्रिकेटमा आज 2 खेल हुँदै पंजाब र बेंगलोर तथा राजस्थान रोयल्स र दिल्ली खेल्दै। चालू आर्थिक वर्ष 82-83 सकिन 2 महिना मात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारको विकास खर्च जम्मा 21% मात्रै कार्यान्वयन भएको छ। सरकारले वैशाख मसान्तसम्म अर्थात 10 महिनाको अवधिमा कुल बजेटको 29% बजेट मात्रै खर्च गरेको प्रदेश लोखा तथा नियन्त्रकको कार्यालयले जनाएको छ। प्रदेश लेखा तथा नियन्त्रकको कार्यालयले चालू आर्थिक वर्षमा सरकारले 32,19,66,00,000 बराबरको बजेट ल्याएकोमा 10 महिनामा 9,63,00,000,000 मात्रै खर्च गरेको जनाएको छ। कार्यालयका अधिकृत ललित थापाले चैत मसान्तसम्म 8,62,00,000,000 बजेट खर्च गरेकोमा वैशाख महिनाभरि 1,59,00,000,000 बराबरको बजेट खर्च भएको बताउनु भएको छ। फागुनमा शान्तसम्म बजेट कानूनको अवस्था कछुवा गतिकोमा रहेकोमा चैत महिनादेखि भने केही ग्राफ बढ़ेको उहाँले बताउनु भएको छ। भेरी करीत ललित थापाले चैतमा शान्तसम्म 8,62,00,000,000 बजेट खर्च गरेकोमा वैशाख महिनाभरि 1,59,00,000,000 बराबरको बजेट खर्च भएको बताउनु भएको छ। फागुनमा

0: गत जाजरकोट डोल्पा सड़क खण्डमा नयाँ 14 पक्के पुल निर्माण हुने भएका छन्। सरकारले यी पुल निर्माण गर्न 1,27,20,00,000 रूपियाँ बराबरको सहमति दिएको छ। अर्थ मन्त्रालय अन्तर्गतको बजेट तथा कार्यक्रम महाशाखाले सड़क योजना अन्तर्गत बाँकी पुल निर्माण कार्य अघि बढ़ाउन सहमति प्रदान गरेको भेरी करिडोरका कार्यालय प्रमुख नरेश प्रसाद केसरीले बताउनु भएको छ। पासागढ़देखि डोल्पाको दुनैसम्म पर्ने 24 पुल मध्ये निर्माण हुन बाँकी रहेका 14 पुल निर्माणका लागि सरकारले बजेट सुनिश्चित गरेको छ। सरकारबाट सहमति प्राप्त भएसँगै अब योजना कार्यान्वयन र खरिद प्रक्रिया अघि बढ़ाइने करिडोर कार्यालयले जनाएको छ। अर्थ मन्त्रालयले भने सहमति प्राप्त आर्थिक वर्षभित्र खरिद प्रक्रिया अघि नबढ़ाए स्रोत सहमति निष्क्रिय हुने चेतावनी समेत दिएको छ। मन्त्रालयले समयमै प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएको जनाएको छ। जाजरकोटदेखि डोल्पासम्म जोड्ने भेरी करिडोर सड़कलाई कर्णाली प्रदेशकै रणनीतिक महत्वको परियोजनाको रूपमा लिइएको छ। पछिल्लो समय मानसरोवर कैलाश दर्शन गर्न जाने पर्यटकहरूको संख्या बढ़ेपछि हुम्लाका होटल तथा पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। खास गरी पछिल्लो 2 महिना यता मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संख्या बढ़्दो क्रममा रहेको छ। यसबाट हुम्लाका पर्यटन व्यवसायी र होटल व्यवसायीहरू केही उत्साहित भएका छन्। अझ पर्यटकहरू आउने क्रम जारी रहेकाले यो संख्या आउँदा दिनमा अझ बढ़ने अपेक्षा गरिएको उनीहरूले बताएका छन्। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज सुपर सन्डे अन्तर्गत 2 खेल हुँदैछन्। दिउँसो 4:15 पंजाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरू खेल्दैछन् भने बेलुकी 8:15 राजस्थान रोयल्स र दिल्ली क्यापिटल भेट्नेछन्। पंजाब 12 खेलमा 13 अंक सहित चौथो स्थानमा रहेको छ भने समान खेलमा बेंगलुरू 16 अंकका साथ शीर्ष स्थानमा रहेको छ। बेंगलुरू आजको खेल जित्दै कम्तीमा शीर्ष 2 ठाउँ पक्का गर्ने योजनामा छ भने पंजाब खेल जित्दै प्लेअफको सम्भावना कायम राख्ने प्रयासमा रहेको छ। शुरूका 7 खेलमा अपराजित रहेको एकमात्र टोली पंजाब पछिल्ला 5 खेलमा लगातार हार बेहोरेकाले आज हारको श्रृंखला अन्त्य गर्ने योजनामा रहेको छ भने बलिङ फिल्डिङ र ब्याटिङ तीनै पक्षमा राम्रो मानिएको बेंगलुरू शीर्ष स्थानको अग्रता अझ फराकिलो बनाउने प्रयासमा रहनेछ। यस्तै राजस्थान 11 खेलमा 5 स्थानमा रहँदा दिल्ली 12 खेलमा 10 अंकसहित 8 स्थानमा रहेको छ। गैराती भएको खेलमा कोलकाता नाइट राइडर्सले 29 रनले गुजरात टाइटन्सलाई हराएको छ। इडेन गार्डनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले 2 विकेट गुमाएर 247 रन बनाएको थियो। कोलकाताको जितमा फिन एलनले उत्कृष्ट ब्याटिङ गर्दै 35 बलमा 93 रनको शानदार पारी खेल्नुभयो। कोलकाताले दिएको 248 रनको लक्ष्य पछ्याएको गुजरातले 4 विकेट गुमाएर 218 रन बनाउन सक्यो। गुजरातका कप्तान शुभमन गिलले 49 बलमा 85 रन बनाए पनि हार टार्न सक्नुभएन। अंक तालिकामा गुजरात 13 खेलमा 16 अंकका साथ दोस्रो स्थानमा यथावत छ भने कोलकाता 12 खेलमा 11 अंकका साथ 7 स्थानमा रहेको छ। हस्तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार। सूचना वीरेन्द्र नगर नगरपालिका १६ को आर्थिक वर्ष

0: 2083-84का लागि टोल भेला बसी बस्ती स्तरको योजना छनौट हुने भएकाले विभिन्न मिति समय र स्थानमा अनिवार्य उपस्थित भई बस्ती स्तरको योजना छनौटमा सहभागीका लागि अनुरोध छ। टोलको नाम संगम टोल, यही जेठ 4 गते चौबारी। ढुकुरे टोल, यही जेठ 5 गते ढुकुरे। लेहेडा टोल, यही जेठ 5 गते विद्यालय नजिक। नवसृजनशील टोल, यही जेठ 6 गते आमा समूह भवन। शान्तिनगर टोल, यही जेठ 6 गते 12 घर। काफल गैरी भित्री खोला टोल, यही जेठ 7 गते विद्यालय नजिक। एकता नगर टोल, यही जेठ 7 गते जुगेपानी डाँडा। खर्क देवीस्थान टोल, यही जेठ 8 गते प्रतीक्षालय। र आदर्श नगर टोल, यही जेठ 8 गते कालिका मन्दिर नजिक। समय मध्याह बाह्र बजे। वीरेन्द्रनगर नगरपालिका 16 नम्बर ओडा कार्यालय गर्पन सुर्खेत।
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 6.9 को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सम्बन्धी सूचना।
2: विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र बनेपा काभ्रे र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा 18 वर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचानका लागि स्वास्थ्य तथा पुनस्थापन घुम्ती शिविर सञ्चालन हुन गइरहेको हुँदा उक्त शिविरबाट सेवा लिनुहुन सबैमा जानकारी गराइन्छ।
1: शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविरमा जाँच तथा पहिचान गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र वा बाहिर फर्केको आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको खुट्टा लुलो वा कमजोर भएको भाँचिएको बाङ्गो भएको वा हड्डी नजोडिएको जोर्नीहरू र घुँडाको समस्या भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नी दुख्ने वा सुनिने समस्या भएको हड्डी पाकेर लामो समयदेखि पिप आइरहने औलाहरू एकापसमा टाँसिएको वा बढी भएको कृत्रिम अङ्गहरूको आवश्यकता भएको हड्डीको टिबी रोग लागेको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो भएको अन्य हाड जोड्ने सम्बन्धी समस्या भएको र ओठ तालु फाटेका।
2: शिविर हुने मिति समय र स्थान। मिति 2083 जेठ 5 गते कर्णाली प्रदेश पुनस्थापन केन्द्र वीरेन्द्र नगर 1 सुर्खेत। समय नाम दर्ता बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म। आयोजक विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र HRDC बनेपा काभ्रे पलाञ्चोक कर्णाली प्रदेश पुनस्थापन केन्द्र वीरेन्द्र नगर सुर्खेत वीरेन्द्र नगर नगरपालिका सुर्खेत।
3: द्वन्द पीडित घाइते अपाङ्ग व्यक्तिको उपचार सम्बन्धी सूचना। कर्णाली प्रदेश सरकार द्वन्द पीडित घाइते अपाङ्ग उपचार खर्च कार्यविधि 2081 बमोजिम कर्णाली प्रदेश अस्पताल सुर्खेत र द्वन्द पीडित घाइते अपाङ्गता भएका व्यक्तिको उपचार सम्बन्धमा 2082 साल असोज 27 गते द्विपक्षीय सम्झौता भएकाले उपचार गर्न इच्छुक द्वन्द पीडित घाइते अपाङ्गता भएका व्यक्तिले यस कार्यविधिको दफा 4 उपदफा 2 बमोजिमको समय अवधिभित्र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्न जानुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्र नगर सुर्खेत।

0: ओहो रामुदाई कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।

0: जुन चुके बाटो को लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कॉस्ट बेस्ट एक्सचेंज वैल्यू बेस्ट माइलेज पावरफुल परफॉर्मेंस मात्र रु 2,78,900 मा
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खे। सम्पर्क फोन नम्बर 0 र मोबाइल नम्बर 98 56 56 455।
3: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0 मोबाइल 98 र 97 6 78 84 5। डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
4: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
5: रेडियो भेरी एफएम

0: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगञ्ज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भिसेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगञ्ज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582390, 98584072 र 98448161175। सिप सिकौं, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455 36984।

0: Extreme energy drink.
1: वैदेशिक रोजगारमा जानेले घरमा छोड्नु पर्ने कागजातहरू, राहदानी र नागरिकताको प्रतिलिपि, वैदेशिक रोजगार विभागबाट लिएको श्रम स्वीकृतिको प्रतिलिपि, निरोगीताको प्रमाणपत्रको प्रतिलिपि, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि, म्यान पावर संस्थालाई तिरेको रकमको भरपाई, रोजगारदातासँग गरेको करार सम्झौता प्रतिलिपि, बीमा गराएको कागजातको प्रतिलिपि, कल्याणकारी कोष रकम जम्मा गरेको प्रमाणपत्रको प्रतिलिपि, विदेशमा काम गर्ने कम्पनीको नाम, ठेगाना, सम्पर्क नम्बर र कम्पनीको विवरण। वैदेशिक रोजगारमा रहँदा कठिनाई उत्पन्न भए यस्ता कागजातहरू महत्वपूर्ण हुन्छ।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ, मेरा दिनेशै बाइजना भया
4: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखबित्त?
3: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
4: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
5: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98849576।
8: रेडियो भेरी एफएम

0: भर्ना सम्बन्धी सूचना
1: एस सर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले, तपाईको मन जित्छ बारम्बार

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले।
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु मैले त कुरै बुझिन त
2: हौ। हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु
1: कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो त्यही गएर
2: सुरजन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
2: ल टिपिराख फोन नम्बर 9820293948 9820293948।
4: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

complete piping solutions.

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आफ्नै रेकर्ड तोड्दै कामी रीता शेर्पा 32 र लाग्पा शेर्पा 11 पटक सगरमाथा शिखरमा ऐतिहासिक कीर्तिमान कायम। मलेसिया जान 3 लाख माग्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ। मुस्ताङको लामाङथाङबाट 590 कार्टुन सेप भेपसहित 3 जना नियन्त्रणमा। आज सुनको भाव तोलामा 4,500 रूपियाँले घट्यो, तोलाको 2,94,000 रूपियाँमा कारोबार। कंगोमा इबोला भाइरसबाट 80 जनाको ज्यान गयो, डब्ल्यूएचओद्वारा स्वास्थ्य संकट काल घोषणा। र आईपीएल क्रिकेटमा आज पंजाब र आरसीबी तथा राजस्थान र दिल्ली खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आफ्नै रेकर्ड तोड्दै कामी रीता शेर्पाले 32 र लाग्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गर्नुभएको छ। प्रसिद्ध पर्वतारोही कामी रीता शेर्पाले 32 पटक सगरमाथाको शिखरमा पुगेर विश्वको सर्वोच्च हिमाल सर्वाधिक पटक चढ़ेको आफ्नै कीर्तिमान तोड्नु भएको हो। सोलुक खुम्बुको थामे गाउँका 56 वर्षीय शेर्पा आज बिहान 10:12 सगरमाथाको चुचुरामा पुग्नु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। एभरेस्ट म्यान पनि भनेर चिनिने शेर्पा पहिलो पटक सन् 1994 विश्वको सर्वोच्च शिखरमा पुग्नु भएको थियो। 32 पटक सफल आरोहणपछि कामी रीता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिने क्रममा रहेको सेभेट समिट ट्रेक्सले जनाएको छ। शेर्पाले सन् 2023 र सन् 2024 एकै याममा 2 पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच माउन्टेन क्वीन उपनामले परिचित लाग्पा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको छ। 11 पटक सगरमाथा आरोहण गरेकी शेर्पाको नाममा महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम गरेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सन् 1973 संखुवासभाको मकालु 2 जन्मिएकी लाग्पा शेर्पाले नेपालको पर्वत आरोहण इतिहास। शेर्पाले सन् 2023 र सन् 2024 एकै याममा 2 पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच माउन्टेन क्वीन उपनामले परिचित लाग्पा शेर्पा पनि बिहान 9:30

0: me a
1: extreme energy drink.
2: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वृद्धि तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
6: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 20 बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: रेडियो भेरी FM।

जुन सुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: क्या हुन्छ बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956576
6: भर्ना सम्बन्धी सूचना
7: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ
6: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि प्रवेश परीक्षा शुल्क 1700 ई सेवा खल्ती कनेक्ट आईपीएसको माध्यमबाट जम्मा गर्नुपर्नेछ रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ
7: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन् प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ
6: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन् कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन् थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298
8: Radio Bheri FM

0: hello. Let's go.
1: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार.
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग. शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ. झ्याल बाहिर धुलोले ढाक्छ. बत्ती फोन सबको लाइन काटिन्छ. सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प लाग्छ. शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन. अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ. अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ. श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील.
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन. विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन. के गर्ने गर्ने मलाई बित्ता भइसक्यो.
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए गोकाई मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरी के हो कसो?
4: लकी पिराक फोन नम्बर 98209393 98209393.

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई पनि, युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा
1: के तपाईलाई पोली हाउस

0: Mania?
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि. मोबाइल नम्बर 9840044631.
5: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना.
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ.
5: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू.
6: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ. साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ. सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत. सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56.
7: रेडियो भेरी एफएम

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषता हरुले, तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ नि। विदेश जाउँ, पासपोर्ट बनाउन पैसा छैन। के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइराछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले?
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरे के हो कसो।
2: लटिपिराग फोन नम्बर 9820293948 9820293948।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।

0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: डिजिटल ठगीबाट बचौ।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर, बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480-44631।
5: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: आन्तरिक पर्यटन प्रवर्धन गरौ नेपालका हिम श्रृंखला ताल तलैया निकुञ्ज तथा आरक्ष्य धार्मिक एवं पर्यटकीय स्थलहरूको भ्रमण गरौ जात्रा नाचगान भेषभूषा साहित्य कला लगायत नेपाली संस्कृतिको संरक्षण एवं प्रवर्धन गरौ पर्यावरण मैत्री पर्यटनको विकास गर्दै जैविक विविधतामा संरक्षण गरौ ग्रामीण पर्यटनका आधारको रूपमा रहेको होमस्टे रैथाने खाना एवं संस्कृतिको केन्द्रको विकास गरौं पर्यटकको सेवा सुरक्षा र सद्भावमा ध्यान दिउँ स्वदेशी पर्यटकलाई प्रोत्साहन गरौं आन्तरिक पर्यटन मार्फत रोजगारी सृजना गरौं पर्यटक हाम्रा पाहुना हुन् सहयोग र सम्मान गरौं।
4: कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेत। खुशीको खबर
5: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
4: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
5: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस् सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क मोबाइल नम्बर 98455-36984।
4: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको

0: व्यक्तिको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकीमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाइ कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-484-44-935, 98-582-399, 98-580-40-792 र 98-448-61-175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
5: Extreme energy drink. Time check. अहिले ठीक 3 बजेको छ।
6: Extreme energy drink. Taste the difference.

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गयो, एकजना गम्भीर बिरामी। राम्रोसँग नचिनेको च्याउ नखान बिग्रेको सुझाव। 10 महिनामा 45 अर्ब 32 करोड़ रूपियाँको वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा धेरै प्रतिबद्धता कृषि क्षेत्रमा। निर्माण क्षेत्रमा गम्भीर संकटमा परेको निर्माण व्यवसाय महासंघको भनाई, काम गरे घाटा हुने र नगरे कालो सूचीमा पर्ने चिन्ता रहेको गुनासो। जलवायु परिवर्तनको कारण अस्ट्रेलियामा आवास संकट अति गम्भीर बन्ने चेतावनी। एक दशकमा घरबार विहीनको संख्या 4 गुणासम्म बढ़न सक्ने अनुमान। र क्रिकेट अम्पायर भास्कर अर्यालको निधन। नेपाल खबरमा अब पूरा खबर। चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनालका अनुसार इच्छाकमना गाउँपालिका वडा नम्बर 1 कुलबाङका 9 वर्षीय नमूना चेपाङ र 11 वर्षका सञ्जय चेपाङको ज्यान गएको हो। वैशाख 29 गते श्यामबहादुर चेपाङको परिवारका 5 जनाले जंगली च्याउ खाएका मध्ये 3 जना बिरामी परि भरतपुर अस्पतालमा भर्ना भएका थिए। उपचाररत 13 वर्षकी मनिता चेपाङको अवस्था गम्भीर रहेको छ। च्याउ विज्ञ डाक्टर मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झण्डै 1300 प्रजातिका च्याउ मध्ये 100 प्रजाति विषालु छन्। नमिठो वा तितो गन्ध आउने, रंगीचंगी देखिने, भाज्दा दूध निस्किने वा छुँदा रंग फेर्ने च्याउ विषालु हुन सक्छन्। विषालु च्याउ खाएपछि बान्ता, पखाला, जिब्रो सुन्निने र बेहोश हुने जस्ता लक्षण देखिन्छन्। यस्तो भएमा तुरन्त नजिकको स्वास्थ्य केन्द्र लैजान उहाँको सुझाव छ। च्याउ पकाउँदा चाहिँ डुबाउने वा खरानी हाल्दा विष हराउँछ भन्ने भ्रम नपर्न पाठकले सुझाव दिनुभएको छ। नसिनेको च्याउ नखानु नै उत्तम उपाय हो। चालू आर्थिक वर्षको 10 महिनामा 45 अर्ब 32 करोड़ रूपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45 अर्ब 32 करोड़ 16 लाख रूपियाँको लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 परियोजनामा 22 अर्ब 8 करोड़ 80 लाख रूपियाँको लगानी प्रतिबद्धता आएको छ। यस्तै पर्यटनमूलक क्षेत्रका 189 परियोजनामा 12 अर्ब 54 करोड़ 70 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सेवामूलक 55 परियोजनाका लागि 4 अर्ब 23 करोड़ 24 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको छ। यस्तै उत्पादनमूलक 42 परियोजना मार्फत 2 अर्ब 70 करोड़, पूर्वाधारका 1 परियोजनामा 1 अर्ब 65 करोड़ रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिजमूलक 2 परियोजनामा 11 करोड़ 50 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3 अर्ब 52 करोड़ 30 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ। नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताउनु भएको छ। सरकारले कानून अनुसारको मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको तथा निर्माण व्यवसायमाथि मानसिक दबाव बढ़ाएको भन्दै उहाँले निर्माण क्षेत्र स्वत ठप्प हुने अवस्थामा पुगेको बताउनुभयो। उहाँका अनुसार झण्डै 90% ठेक्कामा सरकारी कर्मचारीले कानूनमा रहेको प्रावधान हटाएर ठेक्का सम्झौता गरेका छन्। अहिले आएर कानूनले सुनिश्चित गरेको मूल्य समायोजनको व्यवस्था पनि कार्यान्वयन नभएको उहाँको भनाइ छ। उहाँका अनुसार अहिले काम गर्दा घाटा मात्र होइन, घर खेत नै गुम्ने स्थिति निर्माण व्यवसायको छ। धेरै व्यवसायीहरूले काम गरेको भुक्तानी समेत पाएका छैनन्। अध्यक्ष पाण्डेले अहिले निर्माण व्यवसायलाई आयोजना प्रमुखदेखि इन्जिनियरसम्मले धम्की दिइरहेको समेत बताउनुभयो। अध्यक्ष पाण्डेका अनुसार संकटग्रस्त निर्माण क्षेत्रका व्यवसायलाई काम नगरी आयोजना प्रमुख इन्जिनियरहरूले कालो सूचीमा राख्ने, कार्यवाही गर्ने र बैंक ग्यारेन्टी जफत गरिदिने

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भ

0: विषयका हरेक आवास नीतिमा जलवायु परिवर्तनको असरलाई अनिवार्य रूपमा समावेश गर्नुपर्ने निष्कर्ष निकालेका छन्। अब खेल खबर। नेपाली क्रिकेटका अम्पायर भास्कर अरियालको निधन भएको छ। मोरङको विराटनगर महानगरपालिका वडा नम्बर 4 निवासी अरियालको बिहान निधन भएको हो। क्रिकेटका लेभल 1 अम्पायर अरियाल जण्डिस रोगबाट पीड़ित हुनुहुन्थ्यो। उहाँले स्थानीयदेखि विभिन्न प्रतियोगिताहरूमा क्रिकेट अम्पायरको भूमिका निर्वाह गर्दै आउनुभएको थियो। अरियालको निधनप्रति नेपाली क्रिकेट संज्ञान तथा कोशी प्रदेश क्रिकेट संघले दुःख व्यक्त गरेका छन्। अरियालको निधनले क्रिकेट खेलको विकासमा अपूरणीय क्षति पुगेको दुवै संस्थाले सामाजिक सञ्जाल मार्फत उल्लेख गरेका छन्। अरियालको आज दिउँसो विराटनगरमा रहेको परोपकार घाटमा अन्त्येष्टि गर्ने तय भएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गयो, एकजना गम्भीर बिरामी। राम्रोसँग नचिनेको च्याउ नखान बिगेको सुझाव। 10 महिनामा 45 अर्ब 32 करोड़ रूपियाँको वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा धेरै प्रतिबद्धता कृषि क्षेत्रमा। निर्माण क्षेत्रमा गम्भीर संकटमा परेको निर्माण व्यवसायी महासंघको भनाई, काम गरे घाटा हुने र नगरे कालो सूचीमा पर्ने चिन्ता रहेको गुनासो। जलवायु परिवर्तनका कारण अस्ट्रेलियामा आवास संकट अति गम्भीर बन्ने चेतावनी। एक दशकमा घरबार विहीनको संख्या 4 गुनासम्म बढ़न सक्ने अनुमान। र क्रिकेट अम्पायर भास्कर अरियालको निधन।
1: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
2: लोक सेवा आयोगका किताबहरू,
1: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
3: सुपथ मूल्य सेवाका लागि एक मात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्र नगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 0183-521-1167।

0: फलफुलनी ताजा तरकारीको लागि सम्झिनै पर्ने नाम
1: उही बाबु एन्ड साई तरकारी तथा फलफुल थोक पसल।
2: हामी कहाँ फलफुल ताजा तरकारी होलसेल मूल्यमा पाइनुका साथै विवाह पार्टी पिकनिकको लागि पनि होम डेलिभरीको सेवा पनि उपलब्ध छ। सम्पर्क बाबु एन्ड साई तरकारी तथा फलफुल थोक पसल वीरेन्द्रनगर छ कृषि बजार सुर्खेत। सम्पर्क फोन नम्बर 0385212233 मोबाइल 9858505062 र 9861089494।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो स्थानीय रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता स्थानीय रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: काठमाडौं युनिभर्सिटी धुलिखेल अस्पताल काठमाडौंमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
4: रेडियो भेरी एफएम

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: रेडियो भेरी FM।

0: पसल, एग्रो भेट, फैंसी पसल, खाद्य पसल र अन्य पसल को लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिंग, प्रिंटिंग समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इंक स्टाम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
6: रेडियो भेरी एफएम

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर, सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-307, 083-520-298।
2: के भन्ने सोच्छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
2: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सिएमा?
2: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड सिट्स, ढिला नगर्नुहोस्।
3: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
4: खुसीको खबर,
0: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
4: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
0: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
5: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
5: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
6: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 4 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा चालू आर्थिक वर्षमा पनि कर्णाली प्रदेश सरकारको विकास खर्च निकै कमजोर, 10 महिनामा जम्मा 21% विकास बजेट कार्यान्वयन, प्रदेश सरकारहरू फेरबदल गर्नु परे, सर्वदलीय सहमति खोज्नु परेमा नेकपाका संयोजक दाहालको जोड, र आईपीएल क्रिकेटमा अहिले पंजाब र बेंगलोर भिड्दै आजै राजस्थान र दिल्ली बीच खेल हुने। चालू आर्थिक वर्ष सकिन 2 महिना मात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको 10 महिनामा जम्मा 21% मात्र विकास खर्च गरेको पाइएको छ। सरकारले वैशाख मसान्तसम्म अर्थात 10 महिनामा कुल बजेटको 29% बजेट कार्यान्वयन गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षमा सरकारले 32.69 अर्ब बराबरको कुल बजेट ल्याएकोमा 10 महिनामा 9.63 अर्ब मात्र खर्च भएको कार्यालयका अधिकृत ललित थापाले बताउनु भएको छ। चैतमा शान्तसम्म 8.32 अर्ब बराबरको बजेट खर्च गरेको सरकारले वैशाख महिनामा 1.59 अर्ब बजेट खर्च गरेको छ। फागुनमा शान्तसम्म बजेटको कानूनको अवस्था कछुवाको गतिमा रहेकोमा चैतको महिनादेखि केही बढ़ेको पाइएको छ। कर्णाली प्रदेश सरकारसँग 19.98 अर्ब विकास बजेट रहेकोमा जम्मा 4.30 अर्ब मात्रै कार्यान्वयन भएको लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। चैत मसान्तसम्म विकास बजेट 3.42 अर्ब कार्यान्वयन भएकोमा वैशाख महिनाभर 87.47 करोड़ रकम कार्यान्वयनमा आएको छ। विकास बजेट कार्यान्वयनको अवस्था 3-4 वर्ष यताकै कमजोर रहेको पनि कार्यालयले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकारहरू फेरबदल गर्नु परे, सर्वदलीय सहमति खोज्नुपर्ने बताएको छ। आज सुर्खेतको वीरनगरमा भएको पत्रकार भेटघाटमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय सहमतिमा प्रदेश सरकारहरू पुनर्गठन भए आफूहरूलाई नयाँ सरकारमा जाने नत्र आफूहरूलाई नयाँ सरकारमा जान कुनै हतार नभएको पनि बताउनु भएको छ। कतै कांग्रेसबाट त कतै नेकपा एमालेको तर्फबाट प्रस्ताव आउने गरेको जिकिर गर्दै उहाँले नेकपाको संयोजकको हैसियतले आफूले त्यसलाई इन्कार गरेको दावी पनि गर्नुभएको छ। अहिले यो वा त्योसँग मिलेर सरकार बनाउने खेलमा आफू नरहेको उहाँको भनाइ छ। दाहालले प्रदेश सरकारमा नयाँपन ल्याउने हो भने कंग्रेस, एमाले, नेकपा र मधेस केन्द्रित दलहरू समेत मिली साझा सरकार बनाउनु पर्ने कुरामा आफ्नो सहमति रहने बताउनु भएको छ। यसो गरी देशमा लोकतन्त्र, गणतन्त्रका पक्षधर तथा हिजो शान्ति सम्झौता र संविधान सभाका पक्षधर सबै शक्ति एक ठाउँमा उमिँदा जनतालाई राहत मिल्ने उहाँको भनाइ छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले अबको केही दिनमै सर्वदलीय सरकार बन्छ या यिनै सरकार प्रदेशमा अगाडि बढ्छन् भन्ने कुरा थाहा हुने दावी पनि गर्नुभएको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले पंजाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरू बीच खेल शुरू भएको छ। धर्मशालामा घरेलु टोली पंजाबले टस जितेर बेंगलुरूलाई पहिला ब्याटिङको निम्त दिएको छ। चौथो ओभर चलिरहँदा बेंगलुरूले 1 विकेट गुमाएर 39 रन बनाएको छ। विराट कोहली 16 र देवीदत्त पडेकल 10 रन बनाएर क्रिजमा रहनु भएको छ। शीर्ष स्थानमा रहेको बेंगलुरू खेल जित्दै अग्रता फ्राकिलो बनाउने प्रयासमा रहेको छ भने पंजाबलाई प्लेअफमा ठाउँ बनाउनको लागि खेल जित्नुपर्ने दबाव रहेको छ। शुरूका 7 खेलसम्म अपराजित रहने एकमात्र टोली पंजाब पछिल्ला 5 खेलमा लगातार हार बिहोरेपछि केही दबावमा रहेको छ। पंजाब 12 खेलमा 13 अंकसहित चौथो स्थानमा छ भने समान खेलमा 16 अंकसहित बेंगलुरू शीर्ष स्थानमा रहेको छ। आजै बेलुकी पौने 8 बजे राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा हुनेछ। राजस्थान 11 खेलमा 12 अंकसहित 5 औं र दिल्ली 12 खेलमा 10 अंकसहित 8 औं स्थानमा रहेका छनृ।
हवस् धनीलाई दिउँसो 4 बजेको भेरी हाइलाइट सक्यौं अहिले 5

0: मधुमेह यौन दुर्बलता यौन रोग का साथ ही अन्य रोग को कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840444631।
2: सुनौलो अवसर
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
3: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
2: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा।

0: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसडीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार संसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
0: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। उत्पान चारबानी रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया।
2: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
1: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिनँ क्या।
2: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
3: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हाकुटाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
5: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489376।

0: Extreme energy drink.
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
3: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: निल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छ तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
2: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ
3: उच्च रक्तचाप उच्च कोलेस्ट्रोल सुगर मधुमेह सास फुल्ने छाती र मुटु दुख्ने शरीर सुन्निने मुटुको बाथरोग मुटुको पेसमेकर एन्जियोग्राफी एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने बाइपास अपरेशन गरेको वा गर्नुपर्ने मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला
4: उपलब्ध सेवाहरू मुटुको ECG इको 24 घण्टे होल्टर ABPM TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत फोन

0: 083521987 र मोबाइल 98585096।
1: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोड़ीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोड्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: 6.9 inchको standard display, AI powered camera, 2 वर्षको warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: ये जिंदगीले पनि केही लथर बाटो लाउला त छैन.

0: पासवर्ड बनाउने प्रोसेस छैन कि गर्ने गर्ने मलाई दिक्क भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
1: लकिपिराग फोन नम्बर 9820293948, 9820293948।
3: रेडियो भेरी एफएम।

0: भर्ना सम्बन्धी सूचना
1: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक LLB प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट IPS को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर, सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-307, 083-520-298।
2: औषधी हालेको
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् त, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सूचना
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ECG सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566
7: सबैको मन सुने
8: रेडियो भेरी एफएम
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

नाल पहाड़ तराई जोड़छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट शब्दकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा चालू आर्थिक वर्षको 10 महिनामा कर्णाली प्रदेश सरकारको विकास खर्च 21% मात्रै, विकास बजेट कार्यान्वयन 3-4 वर्ष यताकै कमजोर, प्रदेश सरकारहरू फेरबदल गर्नु परे, सर्वदलीय सहमति खोज्नुपर्ने नेकपाका संयोजक दाहालको भनाई, बालिन शाह नेतृत्वको सरकार सही ढंगले अघि नबढ़ेको टिप्पणी, र आईपीएल क्रिकेटमा अहिले पंजाब र बेंगलोर भिड्दै आजै राजस्थान र दिल्ली बीच खेल हुने। चालू आर्थिक वर्ष सकिन 2 महिना मात्र बाँकी रहँदा कर्णाली प्रदेश सरकारको विकास खर्च 21% मात्रै कार्यान्वयन भएको छ। सरकारले वैशाख मसान्तसम्म अर्थात 10 महिनामा कुल बजेटको 29% बजेट मात्रै खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षमा सरकारले 32,99,00,000,000,000 बराबरको बजेट ल्याएकोमा 10 महिनामा 9,63,51,00,000,000 मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयका अधिकृत ललित थापाले बताउनु भएको छ। विकासतर्फ भने अवस्था निकै कमजोर रहेको छ। सरकारसँग चालू आर्थिक वर्षमा 19,98,00,000,000,000 विकास बजेट रहेकोमा जम्मा 4,30,00,000,000,000 मात्रै कार्यान्वयन गर्न सकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। चैतसम्ममा विकास बजेट 3,42,00,00,000,000,000 कार्यान्वयन आएकोमा वैशाख महिनाभर 87,47,00,00,000,000 रकम कार्यान्वयनमा आएको छ। विकास बजेट कार्यान्वयन विगत 3-4 आर्थिक वर्ष यताकै कमजोर रहेको पनि कार्यालयले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकारहरू फेरबदल गर्नु परे, सर्वदलीय सहमति खोज्नुपर्ने बताएको छ। वीरनगरमा भएको पत्रकार सम्मेलनमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय सहमतिमा प्रदेश सरकार पुनर्गठन नभए आफूहरू सरकारमा जान कुनै हतारो नगर्ने बताउनु भएको छ। कतै कांग्रेसबाट र कतै एमालेका तर्फबाट प्रस्ताव आउने गरेको भन्दै उहाँले नेकपाको संयोजकका हैसियतले आफूले त्यसलाई इन्कार गरेको दावी पनि गर्नुभएको छ। अहिले यो वा त्योसँग मिलेर सरकार बनाउने खेलमा आफूहरू नभएको उहाँले बताउनु भएको छ। फरक प्रसंगमा उहाँले बालन र शाह बालन नेतृत्वको सरकार अहिले सही ढंगमा नबढ़ेको भन्दै दुई तिहाईको सरकार अध्यादेशबाट चल्नु लाजमर्दो भएको टिप्पणी पनि गर्नुभएको छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले पंजाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरू भिडिरहेका छन्। धर्मशालामा घरेलु टोली पंजाबले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको बेंगलुरूले मध्यम प्रदर्शन गरेको छ। 69 ओभर चलिरहँदा बेंगलुरूले 3 विकेट गुमाएर 181 रन बनाएको छ। विराट कोहली 58 रन बनाएर पवेलियन फर्कनु भएको छ भने देवदत्त पडिकल 45 रन बनाएर पवेलियन फर्कनु भएको छ। अहिले क्रिजमा वेंकटेश्वरले 30 बलमा 3 छक्का र 7 चौका सहित 59 रनको अर्धशतकीय पारी खेल्नु भएको छ भने टिम डेभिड भर्खरै क्रिजमा आउनु भएको छ। बेंगलुरू आजको खेल जित्दै पहिलो क्वालिफायरमा आफ्नो ठाउँ बनाउने योजनामा छ भने पंजाबलाई प्लेअफमा ठाउँ बनाउन जित्नुपर्ने दबाव रहेको छ। पंजाब 12 खेलमा 13 अंक सहित चौथो स्थानमा छ भने समान खेलमा बेंगलुरू 16 अंक सहित शीर्ष स्थानमा रहेको छ। शुरूका 7 खेलमा एकमात्र अपराजित टोलीका रूपमा रहेको पंजाबले पछिल्ला 5 खेलमा लगातार हार बेहोरेपछि केही दबावमा परेको छ। आजै बेलुका 7:45 बजे हुने खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स बीच प्रतिस्पर्धा हुनेछ। राजस्थान 11 खेलमा 12 अंक सहित 5 र दिल्ली 12 खेलमा 10 अंक सहित 8 स्थानमा रहेका छन्। राजस्थान खेल जित्दै प्लेअफको सम्भावना कायम राख्ने योजनामा रहनेछ भने दिल्लीलाई आफूले खेल जितेर मात्र नभई अरूको खेलमा को नतिजामा भर पर्नुपर्ने
अवस्था रहेको छ। हस्तानीलाई साँझ पाँच बजेको भेरी हाइलाइट सक्यो। अहिले साँझ साढे छ बजेको भेरी खबरमा फेरि

0: तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण,
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: जुनसुकै बाटोको लागि पनि कै र सबैको लागि पनि कै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्यालु बेस्ट माइलेज पावरफुल परफर्मेन्स मात्र रु 2,78,900 मा
1: रेडियो भेरी एफएम
2: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज

0: मलाई त कस्तो भोक लागेको छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल त्यसो भए आज त्यही जाउँ, आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत, प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत, फोन नम्बर 083-520-045।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: यो जिन्दगीले पनि केही लथर बाटो लाग्दो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, किनभने गर्ने गरी मलाई
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए, बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तिनथान नजिकै रहेको छ नि।
5: हो,
6: त्यही गएर सुरजन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
6: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

0: सुनौ ल अब सर।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9137। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
2: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर 6, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-580-50-696।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
5: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो।
7: रेडियो भेरी एफएम,
8: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
11: आफ्नै रेकर्ड तोड्दै कामी रीता शेर्पा 32 र लाक्पा शेर्पा 11 पटक सगरमाथाको शिखरमा, प्रधानमन्त्री शाहबाट बधाई तथा उच्च सम्मान व्यक्त।
10: चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गयो, नचिनेको च्याउ नखान विज्ञको सुझाव। WHOद्वारा इबोला संक्रमणलाई विश्व स्वास्थ्य संकट घोषणा।
11: चिनी आयात नहुँदा पनि बजार भाव नबढ्ने, कृत्रिम अभाव हुन नदिन बजार अनुगमनलाई निरन्तरता दिने सरकारको भनाई।
12: भारतमी 8 महिनालाई पुग्छ भन्ने आँकडा आएको हो। उद्योगीहरूको तर्फबाट हामीलाई के प्रतिबद्धता आएको छ भने मूल्य बढाइहाल्दैनौ, चिनीको उपलब्धता स्टकको बारेमा नियमित निगरानी गर्ने र अनुगमन गर्ने विषय पनि हाम्रो सबै छ।
10: भारतको आन्ध्र प्रदेशमा 3 वा 3 भन्दा धेरै सन्तान जन्माउने अभिभावकलाई प्रोत्साहन दिने कार्यक्रम घोषणा। आर्थिक सहित शिक्षा र अभिभावक विदा पनि उल्लेख्य बढ़ाउने।
11: र नेपाल सुपर लीगको चौथो संस्करण भदौमा शुरू हुने आईपीएल क्रिकेटमा पंजाब बेंगलुरूले दिएको 223 रनको लक्ष्य पछ्याउँदै विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
13: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
11: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
13: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
14: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: नेपाल दर्पणमा अब खबरको सिलसिला। आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पाले 32 र लाक्पा शेर्पाले 11 पटक सगरमाथा आरोहण गर्नुभएको छ। सोलुखुम्बुको थामे गाउँका 56 वर्षीय शेर्पा आज बिहान 10:12 सगरमाथाको चुचुरोमा पुग्नु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। एभरेस्ट म्यान पनि भनेर चिनिने कामिरिता शेर्पा पहिलो पटक सन् 1994 विश्वको सर्वोच्च शिखरमा पुग्नु भएको थियो। यस्तै माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको हो। 11 पटक सगरमाथा आरोहण गरेकी शेर्पाको नाममा महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। लाक्पा शेर्पा सन् 1973 संखुवा सभाको मकालो दुईमा जन्मनु भएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले कामिरिता शेर्पा र लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। यसैबीच सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले पनि आज बिहान सगरमाथाको सफल आरोहण गर्नुभएको छ। उहाँहरू सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही हुनुहुन्छ। अहिले वसन्तकालीन सगरमाथा आरोहण चलिरहेको छ। यस वर्ष सगरमाथा आरोहणका लागि 494 जनाले अनुमति लिएका छन्।
11: चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनालका अनुसार इच्छा कामना गाउँपालिका वडा नम्बर 1 कुलबाङका 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङको ज्यान गएको हो। वैशाख 29 गते श्यामबहादुर चेपाङको परिवारका 5 जनाले जंगली च्याउ खाएका मध्ये 3 जना बिरामी परि भरतपुर अस्पताल भर्ना भएका थिए। उपचाररत 13 वर्षीय मनिता चेपाङको अवस्था गम्भीर रहेको छ। च्याउ विज्ञ डाक्टर मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झण्डै 1300 प्रजातिका च्याउ मध्ये 100 प्रजाति विषालु छन्। नमिठो वा तितो गन्ध आउने, रंगीचंगी देखिने, भाज्दा दूध निस्किने वा छुँदा रंग फेरिने च्याउ विषालु हुन सक्छन्। विषालु च्याउ खाएपछि बान्ता, पखला, जिब्रो सुन्निने र बेहोश हुने जस्ता लक्षण देखिन्छन्। यस्तो भएमा तुरन्त नजिकको स्वास्थ्य केन्द्र लैजान उहाँको सुझाव छ। च्याउ पकाउँदा चाँदी डुबाउने वा खरानी हाल्दा विष हराउँछ भन्ने भ्रममा नपर्न पाठकले सुझाव दिनुभएको छ। चिनेको च्याउ नखानु नै उत्तम उपाय हो।
10: विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सरकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। कुनै स्वीकृत खोप वा उपचार नभएको दुर्लभ प्रजाति पहिचान गरेको भन्दै डब्ल्यूएचओले यो भाइरस व्यापक रूपमा फैलिरहेको हुन सक्ने चेतावनी दिएको छ। अहिलेसम्म 246 जना शंकास्पद संक्रमित देखिएका र 80 जनाको ज्यान गएको भन्दै डब्ल्यूएचओले प्रकोपले महामारी संकटको मापदण्ड चाहिँ पूरा नगरेको जनाएको छ। इबोला जंगली जनावरमा रहेका भाइरसबाट मानिसमा सर्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको भनाई छ। त्यसपछि यो मानिसबाट मानिसमा सर्ने गर्दछ। यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने हुने, कमजोर अनुभव हुने, मांसपेशी दुख्ने र घाँटी खराब हुन्छ। यी शुरूआतका लक्षणहरू मात्र हुन्। त्यसपछि बान्ता हुने, झाडा पखला लाग्ने र कसै कसैलाई आन्तरिक र बाहिरी रक्तस्राव पनि हुन सक्छ। प्राय प्राणघातक हुने यो भाइरस संक्रमण भएपछि मानिसमा रोगको लक्षण देखा पर्न लाग्ने समय 2-21 दिनसम्म हुन्छ। इबोलाबाट ज्यान गुमाएका व्यक्तिको शव अत्यन्तै संक्रामक हुन्छ। यो भाइरस पहिलो पटक सन् 1976 अफ्रिकामा फैला परेको थियो।
11: सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने नयाँ रणनीति सार्वजनिक गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान पूर्ण रूपमा हटाइनेछ। स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने र देशबाट बाहिरिने विदेशी मुद्रा जोगिने यो रणनीतिको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 9 महिनामा मात्र 41.65 अर्ब रूपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। रेमिट्यान्सबाट भित्रिएको ठूलो रकम यसरी ग्यास आयातमा खर्च हुन नदिन र त्यो रकम स्वदेशमै राख्न यो रणनीति तयार पारिएको मन्त्रालयले जनाएको छ। सरकारले विद्युतीय गाड़ीको प्रयोग बढ़ाउनुका साथै कृषि क्षेत्रमा पनि विद्युत महसुलमा छूट दिएर 100% विद्युतीय सिंचाई पम्पमा रूपान्तरण गर्ने योजना रहेको जनाएको छ। नेपालमा कुल जड़ित विद्युत उत्पादन क्षमता 4296 मेगावाट पुगिसकेको छ।
10: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीहरूप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ। काठमाडौँको बल्कुमा रहेको मदन नगरमा आयोजित 33 मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले एमाले आत्मसुधार, एकता र नागरिकसँगको सम्बन्धलाई सुदृढ बनाउँदै अघि बढ़न आवश्यक रहेको बताउनुभयो। उहाँले एमालेमा सिद्धान्त र व्यवहार बीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ़न आवश्यक रहेको बताउनुभयो। एमाले आज पार्टीका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेको छ। नेताहरू भण्डारी र आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासढुंगामा गाड़ी दुर्घटना हुँदा निधन भएको थियो। नेता भण्डारीलाई जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मानिन्छ। असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ़न आवश्यक रहेको बताउनुभयो। एमाले आज

0: बसोबासी तथा भूमिहीनले रूपन्देहीको बुटौलमा प्रदर्शन गरेका छन्। सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएको उनीहरूको भनाइ छ। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले आयोजना गरेको प्रदर्शनीमा भूमिहीन र अव्यवस्थित बसोबासीको उल्लेख्य बस्ती रहेका 22 बढ़ी जिल्लाबाट सयौंको संख्यामा सहभागिता रहेको छ। कार्यक्रममा सहभागीले सरकार विरूद्ध नाराबाजी गरेका छन्। प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी तैनात गरेको छ। संघर्ष समितिको आन्दोलनलाई नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, नेकपा, माओवादी सहित रूपन्देहीका 12 राजनीतिक दलले एकबद्धता जनाएका छन्।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा भाव बढ़न नदिन सरकारले गरिरहेको काम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपड़ा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इण्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आफ्नै रेकर्ड तोड्दै कामिजिता शेर्पा 32 र लाक्पा शेर्पा 11 पटक सगरमाथाको शिखरमा प्रधानमन्त्री शाहबाट बधाई तथा उच्च सम्मान व्यक्त, चितवनमा जंगली च्याउ खाँदा दुईजनाको ज्यान गयो, नचिनेको च्याउ नखान बिग्रिएको सुझाव, डब्ल्यूएचओद्वारा इबोला संक्रमणलाई विश्व स्वास्थ्य संकट घोषणा, आउँदो 10 वर्षभित्र खाना पकाउने ग्यासको अनुदान खारेज गरेर विद्युतीय चुलोमा अनुदान उपलब्ध गराउने नयाँ रणनीति सार्वजनिक लगायतका खबर प्रस्तुत गरे।
0: भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि आम उपभोक्तामा बजारमा चिनी अभाव र मूल्य वृद्धिको आशंका बढ़ेको छ। तर सरकारले भने अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपालमा 8 महिनालाई पुग्ने चिनी मौजदात छ। साथै कृत्रिम अभाव सृजना गर्ने, अनावश्यक संचिति गर्ने तथा मूल्य वृद्धि गराउने जोखिम पनि बढ़ेको छ। साथै सरकारले उपभोक्तालाई आवश्यकता भन्दा बढ़ी चिनी संचिति नगर्न पनि आग्रह गरेको छ। यसै विषयमा साथै हृदय रिमालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीसँग कुराकानी गर्नुभएको छ।
8: नेपालले
5: वर्षभरिमा 2,70,000 टन चिनी खपत गर्ने रहेछ, यो वार्षिक डाटा हो यो। त्यो मध्ये नेपालभित्र उत्पादन हुने 1,50,000 टन रहेछ र चाहिँ योभन्दा अगाडि आयात भएर स्टक भएकै पनि एमाउन्ट हेर्छ।

0: गर्दाखेरि चिनी उद्योगीहरूको क्रसिङ सिजन पनि बाँकी रहेको विषयलाई विश्लेषण गर्दाखेरि आगामी 8 महिनालाई चाहिँ पुग्छ भन्ने आँकडा आएको हो। यो वास्तविक आँकडा हो। हेर्नुहोस्, चिनीको खपत गर्ने क्रम त्यति धेरै बढ्दोमा छैन, बरू घट्दो क्रममा होला। यो आनी बानीसँग पनि सम्बन्धित छ। यसो भन्दा चाहिँ हामीले उत्पादन नगर्ने भन्ने पनि मैले भन्न खोजिन। यसमा संलग्न 1 लाख भन्दा बढी किसानहरू यसमा संलग्न हुनुहुन्छ। यो रोजगारीको माध्यम पनि भएको छ।
1: आयात प्रतिबन्ध अथवा चाहिँ आन्तरिक खपतबाटै हामीले चलाउनु पर्ने अवस्था आयो भने बजारमा अलिकति कृत्रिम मूल्य वृद्धिसँगै केही कालोबजारीको पनि अलिक शंका गरिन्छ। यसका लागि के छ तयारी अनुगमन बजारको?
0: हो, त्यसमा म जोडे उद्योगीहरूको तर्फबाट हामीलाई के प्रतिबद्धता आएको छ भने हामीले यो चाहिँ प्रतिबन्ध लायो भन्दैमा मूल्य बढाइहाल्दैनौ, हामी मूल्यको सीमा नाग्दैनौ। अहिले उपलब्ध भएकै मूल्यमा चाहिँ हाम्रो फ्याक्ट्री गेट प्राइस चाहिँ चेन्ज हुँदैन भन्नुभएको छ, एउटा पक्ष। अर्को यसो भन्दैमा सबै व्यवसायहरूले चाहिँ सबै ठाउँमा त्यसरी नै पालना गर्नु होला भन्ने कुरा त अब चाहिँ शंकाको विषय हुन सक्छ। व्यवसायका बाध्यताहरू पनि केही होलान्। त्यो विषयलाई हेर्नको लागि हामीले हाम्रो संस्थाहरू मार्फत वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग लगायत प्रदेश र स्थानीय तहमा क्रियाशील संयन्त्रले चाहिँ यो अनुगमनको विषयलाई पनि अगाडि बढाउँछ। चिनीको उपलब्धता स्टकको बारेमा नियमित निगरानी गर्ने र अनुगमन गर्ने विषय पनि हाम्रो छँदैछ। भारतबाट रोकिएपछि अरू विकल्प पनि छैन र भन्ने क्वेशन उठ्न सक्छ। त्यसको हकमा विगतमा नै प्राक्टिसहरू भएको छ। अन्य देशबाट पनि आपतै परेको अवस्थामा होइन, समस्या नै परेको अवस्थामा सरकारले सोध्दैन भन्ने विषय पनि होइन।
1: किसानलाई कसरी प्रोत्साहन गर्ने र आन्तरिक उत्पादन वृद्धिका लागि के गर्ने? हामी सधैँ निर्यातमा मात्रै भर पर्ने अवस्था त होइन।
0: हजुर, हो, मैले अघि राख्दै थिएँ किसानहरू 1 लाख+ यसमा संलग्न हुनुहुन्छ। विगत 2-3 वर्ष अगाडितिर त किसानहरू पीड़ित हुनुभयो, उहाँले समयमा उखुको पैसा पाउनु भएन भन्ने सवाल पनि थियो। त्यो सवाल अहिले छैन। अहिले चाहिँ उहाँहरूले उखु उपलब्ध गराउनुहुन्छ, उद्योगीले चाहिँ खाता मार्फत त्यो रकम उपलब्ध गराउनुहुन्छ। अहिले चाहिँ सतहमा त्यो विषय आएको छैन। त्यसैले अब किसानहरू उत्साहित हुनुहुन्छ, उहाँहरूलाई बरू प्रविधि र उन्नत जातको चाहिँ हामीले सहयोग सपोर्ट गर्न सक्यौं। अनुदान पनि छ, किसानहरूको लागि अनुदान छ। कृषि वन तथा वातावरण मन्त्रालय भएको छ नाम चाहिँ, त्यो मन्त्रालयको सचिवजीकै उपस्थितिमा हामी छलफल गरेका थियौं। उहाँले के पनि भन्नुभएको थियो भने भारत सरकारले नेपाललाई 2 उन्नत जातको बिरुवा तपाईँहरू लैजान सक्नुहुन्छ भन्दा चाहिँ सीमावर्ती ठाउँबाट उपलब्ध हुने पनि बताउनु भएको छ। अब यदि त्यो भन्दैमा फेरि किसानले लिइहालन् भन्ने पनि छैन। हेर्नुहोस्, होइन, स्थानीय तहमा रहेका चाहिँ हाम्रो सरकारी कृषिसँग सम्बन्धित शाखा, कृषि सेवा केन्द्र यिनीहरूबाट चाहिँ, कृषि ज्ञान केन्द्र यिनीहरूबाट ती बिरुवाहरू उपलब्ध गराउने व्यवस्था गर्न सकिन्छ। थोरै उखुबाट धेरै चिनी उत्पादन कसरी गर्न सकिएला त, अनि चिनी पनि योभन्दा अझै क्वालिटीको कसरी निकाल्न सकिएला ताकि हामीले चाहिँ अन्तर्राष्ट्रिय बजारबाट जुनसुकै उद्योगको लागि पनि चिनी नेपालमै उपलब्ध हुन सकोस् भन्ने विषयलाई पनि जोडेर जान सकिन्छ। विदेशबाट आउँदाखेरि 15% भन्सार तिरेर चिनी आउने गर्छ आयात हुँदा। त्यो 15% भन्सार भन्नुको चाहिँ राख्नुको मतलब के हो भने भित्रका उद्योगी व्यवसायहरूको चाहिँ फर्मा हो, उहाँहरूको पक्षमा स्वदेशी उद्योगको संरक्षणको पक्षमा राखिएको विषय हो। त्यसमा पनि रिवाइज गरेर थोरै बढाउन पो सकिन्छ कि होइन। चिनीकारै विकल्पहरू हुन सक्छन्, अरू प्लान्टहरू सक्खरहरू पनि प्रयोगमा आइरहेछ होइन।
2: उहाँ हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। नेपाल दर्पणमा खबरकै सिलसिला, चालू आर्थिक वर्षको 10 महिनामा 45 अर्ब 32 करोड़ रूपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45 अर्ब 32 करोड़ 16 लाख रूपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 परियोजनामा 22 अर्ब 8 करोड़ 80 लाख रूपियाँको लगानी प्रतिबद्धता आएको छ। यस्तै पर्यटनमूलक क्षेत्रका लागि 189 परियोजना 12 अर्ब 54 करोड़ 70 लाख, सेवामूलकमा 55 परियोजनाका लागि 4 अर्ब 23 करोड़ 24 लाख र उत्पादनमूलकमा 42 परियोजनामा 2 अर्ब 70 करोड़ रूपियाँको लगानी प्रतिबद्धता आएको छ। यस्तै पूर्वाधारका 1 परियोजनामा 1 अर्ब 65 करोड़ रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिजमूलक 2 परियोजनामा 11 करोड़ 50 लाख रूपियाँको लगानी प्रतिबद्धता आएको छ। वैशाखसम्म मात्र 113 परियोजना मार्फत 3 अर्ब 52 करोड़ 30 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ।
3: नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताउनु भएको छ। सरकारले कानून अनुसारको मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको तथा निर्माण व्यवसायीमाथि मानसिक दबाव बढ़ाइएको भन्दै उहाँले निर्माण क्षेत्र स्वत ठप्प हुने अवस्थामा पुगेको बताउनुभयो। उहाँका अनुसार झण्डै 90% ठेक्कामा सरकारी कर्मचारीहरूले कानूनमा रहेको प्रावधान हटाएर ठेक्का सम्झौता गर्ने गरेका छन्। अहिले आएर कानूनले सुनिश्चित गरेको मूल्य समायोजनको व्यवस्था पनि कार्यान्वयन नभएको उहाँको भनाइ छ। उहाँका अनुसार अहिले काम गर्दा घाटा मात्रै होइन घर खेत नै गुम्ने स्थिति निर्माण व्यवसायको छ। धेरै व्यवसायीहरूले काम गरेको भुक्तानी समेत पाएका छैनन्। अध्यक्ष पाण्डेले अहिले निर्माण व्यवसायीलाई आयोजना प्रमुखदेखि इन्जिनियरसम्मले धम्की दिइरहेको समेत बताउनुभयो। अध्यक्ष पाण्डेका अनुसार संकटग्रस्त निर्माण क्षेत्रका व्यवसायीलाई काम नगरे आयोजना प्रमुख इन्जिनियरहरूले कालो सूचीमा राख्ने, कार्यवाही गर्ने र बैंक ग्यारेन्टी जफत गरिदिने धम्की दिइरहेका छन्।
2: मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नम्बर 4 एक्ली भट्टीबाट 590 कार्टुन चाइनिज इलेक्ट्रोनिक चुरोट भेप तथा अन्य विभिन्न सामान र कन्टेनर सहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा धादिङको धुनीबेसी नगरपालिका 1 का सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 का फुन्चु दोर्जे तामाङ र भोटेकोशी गाउँपालिका 3 का पासाङ शेर्पा रहेका शस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो। उनीहरू कोरोला नाका हुँदै काठमाडौँतर्फ लाग्दै गर्दा पक्राउ परेका हुन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
5: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाश, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि, मोबाइल नम्बर 98-480-44-631।
3: लागि सक्रिय योगदान गरिरहेको अवस्था छ। आवश्यक संयन्त्रको विस्तार गर्न नसक्दा कार्बन व्यापारबाट प्राप्त हुने अपेक्षित लाभ हासिल हुन नसकेकोमा महालेखा परीक्षकको कार्यालयले जिम्मेवार निकाय र सरकारवालाहरूमाथि प्रश्न गरेको हो।
2: आजदेखि मलमास अर्थात अधिक मास शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो मलमास आउँदो असार 1 गतेसम्म रहनेछ। हरेक 32 महिना 16 दिनमा आउने यो विशेष महिनामा नित्य पाठ पूजा जप र ध्यान गर्न कुनै बाधा नरहने धर्मशास्त्रविदहरू बताउँछन्। तर मलमासमा नयाँ व्रत शुरू गर्न भनी मिल्दैन। यसैबीच काठमाडौँको चन्द्रगिरी नगरपालिका अन्तर्गत मत्स्यगाउँमा रहेको प्रसिद्ध मत्स्य नारायण मन्दिरमा आजदेखि पुरूषोत्तम मेला शुरू भएको छ। एक महिनासम्म चल्ने यस मेलामा नेपाल र भारतबाट लाखौं भक्तगणहरू भगवान विष्णुको दर्शन र पूजा आराधनाका लागि आउने गर्दछन्। 1700 वर्ष पुरानो मन्दिरमा माछाको मुखबाट प्रकट भएका विष्णुको अद्वितीय मूर्ति विराजमान छ, जुन हरेक मलमासमा विशेष आकर्षणको केन्द्र बन्दछ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको आन्ध्र प्रदेश सरकारले धेरै सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने घोषणा गरेको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले धेरै सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने घोषणा गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। मुख्यमन्त्री नायडूका अनुसार तेस्रो सन्तान जन्माउने अभिभावकले 30,000 भारतीय रूपियाँ र चौथो सन्तान जन्मिएका 40,000 रूपियाँ प्रोत्साहन रकम पाउनेछन्। यस्तै दोस्रो वा त्योभन्दा बढ़ी सन्तान जन्माउँदा 25,000 रूपियाँ प्रसूति सहायता समेत दिने मुख्यमन्त्रीको भनाइ छ। राज्य सरकारले तेस्रो र त्योभन्दा माथिका सन्तानका लागि 5 वर्षसम्म मासिक 1,000 रूपियाँ पोषण भत्ता र 18 वर्षसम्म निशुल्क शिक्षाको व्यवस्था गर्ने तयारी पनि गरेको उहाँले बताउनुभयो। यस्तै राज्य सरकारले तेस्रो सन्तान जन्मिँदा आमालाई 12 महिना र बाबुलाई 2 महिनाको विदा दिने योजना पनि अघि सारेको छ। राज्यका झण्डै 58% परिवारमा एकजना मात्रै सन्तान रहेको पाइएको छ। आन्ध्र राज्यको प्रजनन दर सन् 1993 3 रहेको टीएफआर अहिले 1.5 झरेको छ। मुख्यमन्त्रीले जनसंख्याको सन्तुलन कायम राख्न जन्मदर 2.1 आवश्यक हुने बताउनु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
2: जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको एउटा अध्ययनले देखाएको छ। यसले ताजा पानीका लागि गम्भीर जोखिम सृजना गरेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत नान्जिङ भूगोल तथा लिम्नोलोजी संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको यो अध्ययन साइन्स एडभान्सेस जर्नलमा प्रकाशित भएको छ। अनुसन्धान टोलीले सन् 1985 2023 झण्डै 40 वर्षको तथ्याङ्क विश्लेषण गरेको थियो। अध्ययन अनुसार नदीहरूमा अक्सिजनको मात्रा औषधमा प्रति दशक 0.045 मिलिग्राम प्रतिलिटरका दरले घटिरहेको छ भने अध्ययन गरेका झण्डै 80% नदीहरूमा अक्सिजन कमी देखिएको छ। विशेष गरी उष्ण कटिबन्धीय क्षेत्रका नदीहरू सबैभन्दा धेरै प्रभावित बनेका छन्। यसअघि उच्च अक्षांशका क्षेत्रमा बढ़ी प्रभावित हुने अनुमान गरेको भए पनि अध्ययनले उष्ण कटिबन्धीय नदीहरू पहिले नै कम अक्सिजनयुक्त भएकाले अझ छिटो अक्सिजन गुमाइरहेको देखाएको छ। कर्कट र मकर रेखा बीच अवस्थित यो क्षेत्र तातो तथा जैविक विविधताले धनी छ। अक्सिजन कम हुँदा माछा लगायत जलीय जीवहरू बाँच्न संघर्ष गर्नुपर्ने अवस्था सृजना हुन्छ। अनुसन्धानकर्ताहरूले उष्ण कटिबन्धीय देशहरूका नीति निर्माताहरूलाई प्रभावकारी रणनीति अपनाउन आग्रह गरेका छन्।
3: नेपाल दर्पणमा अब खेल खबर। चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आज काठमाण्डुमा कार्यक्रमको आयोजना गर्दै यो जानकारी दिएको हो। लीगमा यस पटक 10-देखि 12 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। अघिल्लो संस्करणमा 7 टोली सहभागी थिए। यो संस्करणको एनएसएल होम एण्ड अवे प्रणालीमा सञ्चालन हुनेछ। यसअघि प्रतियोगिता त्रिपुरेश्वरको दशरथ रंगशालामा मात्र सञ्चालन हुँदै आएको थियो। अघिल्लो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो। फाइनलमा पोखरा थन्डर्सलाई हराउँदै ललितपुरले लगातार तेस्रो पटक उपाधि जितेको थियो। पहिलो संस्करणको एनएसएलको उपाधि काठमाण्डु रेजर्सले जितेको थियो।
2: मुगुको मुगुम कर्मारोङ गाउँपालिकामा पहिलो पटक आयोजित छायानाथ ट्रेल अल्ट्रा रेसमा जुम्लाका धीरबहादुर बुढा र सुनमाया बुढाले स्वर्ण पदक जितेका छन्। 33 किलोमिटर दूरीको यस रेसमा पुरूषतर्फ धीरबहादुर बुढाले 3 घण्टा 57 मिनटमा र महिलातर्फ सुनमाया बुढाले 5 घण्टा 25 मिनटमा दौड़ पूरा गर्दै उपाधि हासिल गरेका हुन्। रेसमा 12 महिला र 46 पुरूष गरी कुल 58 जना धावक धाविका सहभागी थिए भने 23 जना अन्तर्राष्ट्रिय मापदण्डका खेलाड़ी थिए। स्वर्ण पदक विजेताले 2-2 लाख रूपियाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। कृमीबाट शुरू भई छायानाथ र चिताई कुना हुँदै पुलुमा पुगेर सम्पन्न भएको यस रेसको उद्देश्य छायानाथ क्षेत्रलाई अन्तर्राष्ट्रिय खेल पर्यटन गन्तव्यका रूपमा विकास गर्नु रहेको आयोजकले जनाएको छ।
3: मलेसियामा हुने 2 अन्तर्राष्ट्रिय T20 प्रतियोगिता खेल्ने जाने नेपाली राष्ट्रिय महिला टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज काठमाण्डुमा एक कार्यक्रमका बीच टोलीको विदाई गरेको

0: भदौमा शुरू हुने आईपीएल क्रिकेटमा पंजाब बेंगलुरूले दिएको 223 रनको लक्ष्य पछ्याउँदै
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र भोजन र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: चालू आर्थिक वर्षको 10 महिनामा कर्णाली प्रदेश सरकारको विकास खर्च 21% मात्रै, विकास बजेट कार्यान्वयन 3-4 वर्ष यताकै कमजोर,
1: प्रदेश सरकारहरू फेरबदल गर्नुपर्ने, सर्वदलीय सहमति खोज्नुपर्ने नेकपाका संयोजक दाहालको भनाई, बालेन सरकार अध्यादेशको भन्दा चलेको आरोप,
0: कोहलपुर नगरपालिकाले 4 दिनमा 751 घर टहरा हटायो, बर्दियामा मलामी ओत लाग्न बनाइएको टहरा समेत भत्काइएको भन्दै स्थानीय असन्तुष्ट,
1: र आईपीएल क्रिकेटमा पंजाब र बेंगलुरू भिड्दै आजै राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्ने।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट, डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा, चालू आर्थिक वर्ष सकिन 2 महिना मात्रै बाँकी रहँदा कर्णाली प्रदेश सरकारको विकास खर्च 21% मात्रै कार्यान्वयनमा आएको छ। सरकारले वैशाख मसान्तसम्म अर्थात 10 महिनाको अवधिमा कुल बजेटको 29% मात्रै बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। चालू आर्थिक वर्ष सरकारसँग 19.98 अर्ब विकास बजेट रहेकोमा 4.30 अर्ब मात्रै कार्यान्वयन गर्न सकेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। चैत्र मसान्तसम्म विकास बजेट 3.42 अर्ब कार्यान्वयनमा आएकोमा वैशाख महिनाभर 87.47 करोड रकम कार्यान्वयनमा आएको छ। विकास बजेट कार्यान्वयन विगत 3-4 आर्थिक वर्षकै कमजोर देखिन्छ। गत वर्ष 10 महिनाको अवधिमा विकास बजेट 25.78 करोड बराबर कार्यान्वयनमा आएको थियो। सबैभन्दा धेरै पूँजीगत बजेट रहने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले 10 महिनामा जम्मा 29.93 करोड मात्रै कार्यान्वयनमा ल्याएको छ। यो मन्त्रालयसँग वार्षिक 10.73 करोड विकास बजेट रहेको छ। अर्को धेरै विकासीय मन्त्रालय ऊर्जा तथा जलस्रोतले 31% अर्थात 1.26 अर्ब कार्यान्वयन गर्न सकेको छ। यो मन्त्रालयसँग वार्षिक पूँजीगत बजेट 3.55 अर्ब बढ़ी छ। कर्णाली सरकारको बजेट कार्यान्वयनको अहिलेको अवस्था विगतका 3-4 आर्थिक वर्षकै सबैभन्दा कम हो। 10 महिनामा कर्णाली सरकारले तलब भत्तातर्फको चालू बजेट 41% खर्च गरिसक्दा विकास बजेट त्यसको आधा मात्रै कार्यान्वयन गर्न सकेको छ।
0: सरकारका

0: कर्मचारी र मन्त्रीहरू जेएनजी आन्दोलन र चुनावका कारण विकास बजेट खर्च हुन नसकेको तर्क गरेका छन्। मध्यपूर्वको युद्धका कारण पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा आएको मूल्यवृद्धि तथा अभावले अधिकांश सड़क पूर्वाधारका आयोजनाको काम ठप्प भएको छ। चालू आर्थिक वर्षमा सरकारले 32,96,00,000,00,000 बराबरको कुल बजेट ल्याएकोमा 10 महिनामा 9,63,51,00,000,00 खर्च भएको कार्यालयका अधिकृत ललित थापाले बताउनुभयो। चैत मसान्तसम्ममा 8,03,62,00,00,000 बराबरको बजेट खर्च गरेको सरकारले वैशाख महिनाभर 1,59,99,00,000,00,000 बराबरको बजेट खर्च गरेको छ। फागुन मसान्तसम्म बजेट कार्यान्वयनको अवस्था कछुवाको गतिमा रहेकोमा चैत महिनादेखि ग्राफ केही बढ़ेको छ। चैत महिनाभर 1,55,00,00,000,00,000 बराबर कार्यान्वयन गरेको सरकारले वैशाखमा झण्डै 4,00,00,000,00,000 वृद्धि गरेको हो। गत वर्ष 2081-82 यो 10 महिनाको अवधिमा प्रदेश सरकारले 32.65% बजेट खर्च गरिसकेको थियो।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकारहरू फेरबदल गर्नु परे सर्वदलीय सहमति खोज्नुपर्ने बताएको छ। आज वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय सहमतिमा प्रदेश सरकारहरू पुनर्गठन नभए आफूहरूलाई सरकारमा जान कुनै हतार नभएको बताउनु भएको छ। कतै कंग्रेसको तर्फबाट र कतै नेकपा एमालेको तर्फबाट प्रस्ताव आउने गरेको भन्दै उहाँले नेकपाको संयोजकको हैसियतले आफूले त्यसलाई इन्कार गरेको दावी पनि गर्नुभयो। अहिले युवा त्योभन्दा त्योसँग मिलेर सरकार बनाउने खेलमा आफू नभएको उहाँको भनाइ छ।
2: अहिले कंग्रेसलाई बाहिर पठाएर एमालेसँग मात्रै मिलेर सरकार बनाउने वा एमालेलाई बाहिर पठाएर कंग्रेससँग मिलेर सरकार बनाउने नीति आजको परिस्थितिमा गलत भनेर हामीले इन्कार गरेका छौँ र हामीले के भनेका छौँ भने यदि चाहिँ प्रदेश सरकारमा नयाँपन ल्याउने हो भने नेपाली कंग्रेस नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी र मधेस केन्द्रित दलहरू समेत मिलेर साझा सरकार बनाउन चाहिँ हाम्रो चाहिँ सहमति हुन्छ। त्यसो गर्यो भने त्यसले देशमा पनि लोकतन्त्र गणतन्त्रका पक्षमा हिजोको शान्ति सम्झौता र संविधान सभाका पक्षधर सबै एक शक्ति एक ठाउँमा उभिँदा जनतालाई पनि एउटा ढाडस एउटा राहत अहिले हुन्छ।
1: दाहालले प्रदेश सरकारमा नयाँपन ल्याउने हो भने कंग्रेस एमाले नेकपा र मधेस केन्द्रित दलहरू समेत मिलेर साझा सरकार बनाउने कुरामा चाहिँ आफ्नो सहमति रहने बताउनुभयो। यसो गरी देशमा लोकतन्त्र गणतन्त्रका पक्षधर तथा हिजोको शान्ति सम्झौता र संविधान सभाका पक्षधर सबै शक्ति एक ठाउँमा उभिदा जनतालाई पनि राहत मिल्ने प्रचण्डको भनाइ छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले अबको केही दिनमै सर्वदलीय सरकार बन्छ कि यिनै सरकार अगाडि बढ्छन् भन्ने कुरा देखिने बताउनु भएको छ। दाहालले अहिले बालेन्द्र शाह बालेन नेतृत्वको सरकार सही ढंगले अगाडि नबढ़ेको भन्दै दुई तिहाईको सरकार अध्यादेशबाट चल्नु लाजमर्दक भएको टिप्पणी गर्नुभएको छ। सरकारले पछिल्लो समय संसद छरेर अध्यादेश ल्याउनु र भूमिहीन सुकुम्बासहरूको व्यवस्थापन नगरी डोजर चलाउने काम गर्नु लोकतन्त्र विरोधी कदम भएको उहाँको भनाइ छ।
2: पहिला सहयोग बुँदै आउँदाखेरि यी मोटामोटी कैयौं कुरा ठिकै छन् पनि भनेको हो, तर पछि सरकारका जब गतिविधि अगाडि बढ्न थाले समर्थन गर्न सकिने केही पनि देखिएको छैन। अध्यादेश चाहिँ पनि नेपालको सन्दर्भमा भन्ने हो भने अहिलेसम्म कहिल्यै नभएको सदन सरकार आफैले बोलाउने बोलाएको भोलिपल्ट त्यसलाई रोकेर अध्यादेश ल्याउने भनेको यो लोकतन्त्रको योभन्दा ठूलो उपहास अरू केही हुनै सक्दैन भनेर सबै बुद्धिजीवीहरूले पनि यो प्रक्रिया बुझेका सबै मानिसहरूले पनि भनिराखेकै छन्। तपाईँहरूले पनि बुझिराख्नु भएकै होला यो चाहिँमा राम्रो नियत देखिँदैन।
1: झण्डै दुई तिहाईको सरकारले जाने अपेक्षा अनुसार काम नगरे समर्थन र लोकतन्त्र विरूद्ध गए त्यसको प्रतिवाद गरिने चेतावनी उहाँले दिनुभएको छ।
0: कर्णालीको कालीकोट जुम्ला मुगु र डोल्पा जिल्लामा अझै पनि असुरक्षित गर्भपतनका कारण अत्याधिक रक्तस्राव भएपछि मात्र महिला अस्पतालको सम्पर्कमा आउने गरेको पाइएको छ। औषधि सेवन गरी गर्भपतन भएपछि घरमै बस्ने र यदि स्वास्थ्यमा गम्भीर असर देखिएपछि मात्र ढिलो अस्पतालको सम्पर्कमा आउने गरेको स्वास्थ्य कर्मीहरूको भनाइ छ। मान्यता प्राप्त स्वास्थ्य संस्था भन्दा पनि स्थानीय औषधि पसल तथा कोही चिनेको स्वास्थ्यकर्मी मार्फत औषधि सेवन गर्ने घरमा बच्चा खसेपछि अस्पताल नजाने र अप्ठ्यारो अवस्थामा मात्र अस्पतालमा आउने गरेको उनीहरूको भनाइ रहेको छ। अन्तिम अवस्थामा मात्र अस्पतालको सम्पर्कमा आउँदा महिलाको ज्यान जान सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्त्री रोग विशेषज्ञ डाक्टर सृजना रावलले बताउनुभयो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तथ्याङ्क अनुसार अस्पतालमा आउने महिला मध्ये 10% महिला असुरक्षित रूपमा गर्भपतनको औषधि सेवन गरेर अन्तिम अवस्थामा मात्र अस्पतालको सम्पर्कमा आउने गरेका छन्। गाउँघरमा सचेतनाको कमीका कारण महिला आफ्नो ज्यान जोखिममा राखेर भए पनि समाजका कुरा मान्ने गरेको पाइएको छ। जुम्लाका 30 स्वास्थ्य संस्था मध्ये 13 स्वास्थ्य संस्थाले मात्र सुरक्षित गर्भपतनको मान्यता पाएका छन्। अहिलेसम्म जिल्लामा सञ्चालन रहेका कुनै पनि मेडिकल सुरक्षित गर्भपतनका लागि सूचीकृत नभएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।
1: पहिरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
3: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भए, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582390, 98584792 र 98448-61175। सिप सिकौ, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
4: नाकान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
5: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
4: नाक बन्द हुने समस्या,
5: नाकबाट रगत बग्ने,
4: नाकभित्र मासुको गिर्खा पलाएको,
5: घ्राण शक्ति गुम्ने,
4: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
5: कानको संक्रमण,
4: कान सुन्न गाह्रो हुने,
5: कान बज्ने समस्या,
4: चक्कर लाग्ने,
5: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
4: घाँटी दुख्ने,
5: आवाज बन्द हुने,
4: निल्न गाह्रो हुने,
5: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
4: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
1: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा,
6: परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
8: डिजिटल ठगीबाट बचौं।
6: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
8: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
6: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
9: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले चालू आर्थिक वर्षको 10 महिनामा कर्णाली प्रदेश सरकारको विकास खर्च 21% मात्रै, विकास बजेट कार्यान्वयन 3-4 वर्ष यताकै कमजोर, प्रदेश सरकारहरू फेरबदल गर्नु परे, सर्वदलीय सहमति खोज्नुपर्ने नेकपा संयोजक दाहालको प्रस्ताव, भालेन सरकार अध्यादेशको भरमा चलेको आरोप लगायतका खबरहरू प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। बाँकीको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका 751 घर टहरा हटाएको छ। करिब 4 दिनको अवधिमा कोहलपुर नगरपालिका 11 स्थित क्रिकेट मैदान नजिकै अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाएको हो। कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले अधिकांशले आफ्ना झ्याल, ढोका जस्ता सामग्री आफै लिएर गएको जानकारी दिँदै त्यहाँ बाँकी रहेका घर टहरा हटाइएको बताउनुभयो। वास्तविक सुकुमवासीलाई नगरपालिकाले जीवन निर्वाह भत्ता दिएर भए पनि स्थापन गर्ने भन्दै उहाँले होल्डिङ सेन्टरमा बस्नेहरू पनि घट्दै गएको बताउनुभयो। उहाँले वास्तविक सुकुमवासीलाई सम्भव भए कुनै जग्गाको व्यवस्थापन गरिने भन्दै भएन भने कार्यविधि बनाएर उनीहरूलाई जीवन निर्वाह भत्ता प्रदान गरिने दावी गर्नुभएको छ। कोहलपुर नगरपालिकाले वडा नम्बर 11 स्थित क्रिकेट मैदान आसपास भएको सुकुमवासी बस्तीमा डोजर चलाएर बस्ती हटाएपछि प्रभावित परिवारलाई कोहलपुर नयाँ बसवारको भवनमा अस्थायी रूपमा राखेको छ। होल्डिङ सेन्टरमा बसिरहेका धेरै परिवारले आफूहरूसँग कुनै घर जग्गा नरहेको र अन्य भविष्य के हुने भन्ने चिन्ता बढ़ेको बताएका छन्। कोहलपुर नगरपालिकाले बसवारको भवनका 3 तलाकामा परिवारको संख्या अनुसार समूहगत रूपमा राखेको छ। दैनिक ज्यालादारी श्रम गरेर जीविकोपार्जन गर्दै आएका अधिकांश परिवारको अन्नपात सकिन लागेको र खाद्यान्न संकट देखिन थालेको प्रभावितले बताएका छन्। नगरपालिकाले कम्तीमा राशन पानीको व्यवस्था गरिदिए राहत हुने पनि उनीहरूको भनाइरहेको छ। केही महिला सुकुमवासीले महिला र पुरूष एकै हलमा सामूहिक रूपमा बस्नुपर्दा असहजता र गोपनीयताको समस्या भइरहेको बताएका छन्। यो सेन्टरमा 279 जना रहेकोमा 60 जना बालबालिका पनि रहेका छन्। यसैबीच बाँकेका विभिन्न मानव अधिकार तथा कानूनसँग क्षेत्रसँग सम्बन्धित अधिकार कर्मीले कोहलपुर नगरपालिकाले स्थापना गरेको होल्डिङ सेन्टरको स्थलगत अनुगमन पनि गरेको छ।
0: यस्तै डिभिजन वन कार्यालय बर्दियाले वन क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा भत्काएको छ। अतिक्रमित वन क्षेत्रको खाली गराउन थालेको कार्यालयले बारबर्दिया नगरपालिका 2 लठुवा घाटमा मलामी ओत लाग्नका लागि निर्माण गरिएको टहरा समेत भत्काएको छ। वन जंगलको बीच भागमा निर्माण गरिएको हुनाले टहरा भत्काइएको डिभिजन वन कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिव बहादुर केसीले डिभिजन वन कार्यालयसँग अनुमति नलिई रूखहरूको बीचमा टहरो निर्माण गरेको हुनाले भत्काइएको बताउनुभयो। बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारूले भने मलामीलाई घामपानीबाट ओत लाग्नका लागि सामुदायिक वनको सहमतिमा टहरा बनाइएको बताउनु भएको छ। सामाजिक कामका लागि सार्वजनिक सम्पत्तिका रूपमा निर्माण गरिएका संरचना भत्काउन नहुने उहाँको भनाइ छ। बारबर्दिया नगरपालिकाले गत वर्ष 22 लाख रूपियाँको लगानीमा निर्माण गरेको 3 टहरा भत्काएपछि स्थानीय भने असन्तुष्ट बनेका छन्। स्थानीय सामुदायिक वन र वडावासीले माग गरेपछि बजेट विनियोजन गरेर टहरा निर्माण गरिएको नगरपालिकाले जनाएको छ। यसैगरी स्वतस्फूर्त रूपमा खाली भएको मधुबन नगरपालिका 4 माजट चोकमा समेत डिभिजन वन कार्यालयले डोजर चलाएको छ।
1: जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आग लागि भएको छ। पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आज दिउँसो करिब 3:30 बजे आग लागि भएको हो। नजिकै रहेको फोहोर जलाउन बालेको आगोबाट अस्पतालको गोदामहरूलाई आग लागि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडुले बताउनुभयो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयको मदतमा 4 बजे आगो नियन्त्रणमा लिएको उहाँको भनाइ छ। आग लागिबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम। भर्ना सम्बन्धी सूचना।
6: यस सर्किट बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू। आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि। प्रवेश परीक्षा शुल्क 1700। यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
6: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
10: सूचना।
0: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
10: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
0: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: रेडियो भेरी एफएम
2: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तीनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा यही जेठ 15 गतेदेखि सञ्चालन हुन लागेको कर्णाली प्रदेश स्तरीय प्रथम एयर कप फुटबल प्रतियोगिताको तयारी तीव्र भएको छ। प्रतियोगितालाई व्यवस्थित बनाउन विभिन्न जिम्मेवारी सहितका उपसमितिहरू गठन गरिएको छ। आर्थिक व्यवस्थापन समितिमा संयोजकमा गोपाल खड्का तथा सदस्यहरूमा शरद भण्डारी र गणेश कार्की रहनु भएको छ। अनुशासन तथा अपील समितिको संयोजक सुन्दर पोखरेल, प्रचार प्रसार समिति संयोजक अग्नि विशी, स्वास्थ्य समन्वय समिति संयोजक केशर रोकाया, होटल व्यवस्थापन समिति संयोजक भूपेन्द्र साईलाई तोकिएको छ। यसै गरी सचिवालय व्यवस्थापन समितिको संयोजक मदन बुढा थापा तथा सदस्यहरूमा विष्णु बुढा थापा, राज के खत्री, बलाराम तिवारी, गणेशमान खनाल रहनु भएको छ। वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र कर्णाली प्रदेश फुटबल संघको आयोजनामा हुने यस प्रतियोगितामा प्रदेशका 10 जिल्लाका टोलीहरू सहभागिता रहनेछ। 4,00,000 प्रथम पुरस्कार रहेको यस प्रतियोगिताको प्राविधिक पक्षमा सुर्खेत जिल्ला फुटबल संघले गरिरहेको छ।
3: भेरी खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले पंजाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरू खेल्दैछन्। धर्मशालामा 223 रनको लक्ष्य फराकिलो लक्ष्य पाएको घरेलु टोली पंजाबले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। टस हारेर पहिला ब्याटिङको निम्ति पाएको बेंगलुरूले 4 विकेट गुमाएर 222 रन बनाएको हो। बेंगलुरूका वैटिक ओयरले 73 तथा विराट कोहलीले 58 रनको अर्धशतक पारी खेल्दा देवी दत्त पडित्रले भने 45 रन जोड्नु भयो। पंजाबको हरप्रीत बरारले भने 2 विकेट लिनु भएको छ। पंजाब 12 खेलमा 13 अंकसहित 34 स्थानमा छ भने समान खेलमा बेंगलुरू 16 अंकसहित 6 स्थानमा रहेको छ। सुरुका 7 खेलमा मात्र एक अपराजित रहेको टोलीका रूपमा रहेको पंजाबले पछिल्ला 5 खेलमा लगातार हार बिहोरेको छ। यसै गरी बेलुका 7:45 राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दैछन्। राजस्थान 11 खेलमा 12 अंकसहित 5 स्थानमा छ भने दिल्ली 12 खेलमा 10 अंकसहित 8 स्थानमा रहेको छ।
2: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
3: चालू आर्थिक वर्षको 10 महिनामा कर्णाली प्रदेश सरकारको विकास खर्च 21% मात्रै, विकास बजेट कार्यान्वयन 3-4 वर्ष यताकै कमजोर।
2: प्रदेश सरकारहरू फेरबदल गर्नु परे, सर्वदलीय सहमति खोज्नुपर्ने नेकपा संयोजक दाहालको भनाई, बालेन सरकार अध्यादेशको भरमा चलेको आरोप।
3: कोहलपुर नगरपालिकाले 4 दिनमा 750 घरटहरा हटायो, बर्दियामा मलामी ओत लाग्न बनाएको टहरासँग भत्काएको भन्दै स्थानीय असन्तुष्ट।
2: र आईपीएल क्रिकेटमा पंजाब र बेंगलुरू भेट्दै आज राजस्थान रोयल्स र दिल्ली पनि खेल्दै। हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौं। नमस्कार।

0: लगेंगे।
1: नेपाल पे क्यू आर में आवत हुई क्लॉक आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यू आर में सहजील से भुगतान पाए। नेपाल पे क्यू आर नेपाल के अपने क्यू आर।
2: रेडियो वेरी एफएम, रेडियो वेरी एफएम,
3: रेडियो वेरी एफएम 98.6 MHz।
4: एक्सट्रीम इनर्जेटिक टाइम चेक अहिले ठीक 7 बजेको छ।
5: एक्सट्रीम इनर्जेटिक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।
7: नमस्कार सेन्सेविका दिदी।
8: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
8: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सूचना वीरेन्द्रनगर नगरपालिका 16 को आर्थिक वर्ष 2083-84 का लागि टोल भेला बसी बस्ती स्तरको योजना छनौट हुने भएकाले विभिन्न मिति समय र स्थानमा अनिवार्य उपस्थित भई बस्ती स्तरको योजना छनौटमा सहभागीका लागि अनुरोध छ। टोलको नाम संगम टोल, यही जेठ 4 गते चौबारी। ढुकुरे टोल, यही जेठ 5 गते ढुकुरे। लेहेडा टोल, यही जेठ 5 गते विद्यालय नजिक। नवसृजनशील टोल, यही जेठ 6 गते आमा समूह भवन। शान्तिनगर टोल, यही जेठ 6 गते 12 घर। काफल गैरी भित्री खोला टोल, यही जेठ 7 गते विद्यालय नजिक। एकता नगर टोल, यही जेठ 7 गते जुगीपानी डाँडा। खर्क देवीस्थान टोल, यही जेठ 8 गते प्रतीक्षालय। र आदर्श नगर टोल, यही जेठ 8 गते कालिका मन्दिर नजिक। समय मध्याह बाह्र बजे। वीरेन्द्रनगर नगरपालिका 16 नम्बर ओडा कार्यालय गर्पन सुर्खेत।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लाग्यो बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
1: बजारबाट सामग्री खरिद गर्दा ध्यान दिनुपर्ने कुरा, क्रेता वा सामग्री खरिदकर्ताले बिल वा रसिदको विवरण ठिक छ वा ठिक छैन भने जाँच गरौं। सामानको नाम, मात्रा, मूल्य अभिवृद्धि कर लगायतका विवरण हेर्ने गरौं। बिलमा मिति, बीजक नम्बर र किनमेल गरिएको स्थान सही छ वा छैन भनी जाँच गरौं। प्राप्त बिल वा रसिदलाई सुरक्षित राखौं। बिलमा व्यवसायको नाम, ठेगाना, फोन नम्बर र प्यान नम्बर उल्लेखित भए नभएको हेरौं। कुनै पनि वस्तु तथा सामान खरिद गरेपछि बिल बीजक माग्ने गरौं। विक्रेताले ग्राहकलाई सामग्री खरिद गरेको बिल अनिवार्य रूपमा दिऊ। बिल बमोजिमको सामान उपलब्ध गराऊ। सामान खरिद बिक्री गर्दा बिल अनिवार्य लिने र दिने गरौं।
3: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्रनगर, सुर्खेत।
8: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
9: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
8: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
9: हो र, के खास छ त इलाइट सिएमा?
8: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
9: ओहो, अनि लोकेसन?
8: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
9: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
10: रेडियो भेरी एफएम

0: भर्ना सम्बन्धी सूचना
1: यस सर्किट बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक LLB प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, ई-सेवा खल्ती कनेक्ट IPS को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
1: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा सोसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
2: सूचना
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
0: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: के तपाईं आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजी में हुनुहुन्छ
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43
3: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन केही गर्ने गर्नु
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
3: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हो त नि अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु कहाँ गएर कसलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज
2: शक्ति सन्तुलन भत्काएको एमाले महासचिव पोखरेलको आरोप
3: पवित्र राज्यका तीनवटा अङ्गहरू कार्यपालिका न्यायपालिका व्यवस्थापिका बीचको सन्तुलन नै खलबलाइएको छ
2: सरकारद्वारा वस्तु तथा सेवाको गुणस्तर अनुगमन तीव्र 100 रूपियाँ भन्सार विवादमा नागरिक

0: अधिकारको रक्षा गर्न सर्वोच्चको आदेश। यो वर्ष सुन आयात 13% घट्यो तर खर्च भने 24% बढी।
1: सबै ठूल्ठूलो लगानीकर्ताहरू सुनमै लगानी गरिरहेको छ संसारभरि, त्यो कारणले गर्दा अहिले घट्ने अवस्था चाहिँ छैन।
0: जंगली च्याउ खाँदा चितवनमा थप एकजनाको मृत्यु। कोहलपुरमा अतिक्रमित जग्गामा बनेका 751 टहरा हटाइयो। एक महिनामै करिब 8 लाख व्यवसायमा आर्थिक गणना। सबैलाई वास्तविक तथ्याङ्क उपलब्ध गराउन आग्रह।
2: स्वतः स्फूर्तमा तथ्याङ्कहरू उपलब्ध गराइदिनुहोस्। कोही घडपहरू पुगेको छैन भने पनि हामीलाई जानकारी पठाइदिन लागि अनुरोध पनि गर्न चाहन्छु।
0: इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा। चौथो संस्करणको नेपाल सुपर लीग भदौबाट हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: सुन्दर पहाड़ी थुम्काहरूको सौन्दर्य नै बिग्रने गरेर बनाइएका भ्यू टावर, स्वागतद्वार र पक्की संरचना निर्माणमा स्थानीय सरकारले गरेको मनोमानीका कारण देशलाई आर्थिक रूपमा उठ्नै नसक्ने अवस्था बनाइएको छ। एक अर्काको सिको गर्ने र निर्माण र तालिममा खर्च मात्र गर्ने समस्याको अन्त्य गर्नुपर्दछ महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ। त्यही औंल्याएको अनुसार अब बन्ने बजेट र सरकारका कामहरूमा पुनर्संरचना हुनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
4: संघीय संसदका मुख्य विपक्षी दलहरूले सरकारले संविधान भन्दा माथि उठेर गर्न खोजेका कुनै पनि कामको समर्थन नगर्ने बताएका छन्। देशको संविधान र लोकतन्त्र सबैभन्दा महत्वपूर्ण हुने उनीहरूको तर्क रहेको छ। काठमाण्डुमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले हिजोका सरकारले गर्न चुकेका कामहरू र अहिलेको सरकारका असल अभ्यासलाई समर्थन गर्ने भन्दै संविधान लोकतन्त्र भन्दा माथि उठेर गरिने हरेक निर्णयको प्रतिवाद गर्ने बताउनुभयो।
5: सुशासनका सन्दर्भमा एजुकेशनमा ल्याउने चेन्ज, हेल्थमा ल्याउने चेन्ज, रोजगारीका कुरा, इम्प्लोयमेन्टको कुरा, यी कुराको एग्रिकल्चरको कुरा, यी तमाम कुराहरूका सन्दर्भमा हिजो कैयन गर्न नसकेका कुराहरू वा गर्न चुकेका कुराहरू आजको नयाँ सरकारले गर्दै गर्दाखेरि त्यसलाई थप्पडी बजाएर समर्थन गर्ने हो। यी कुराहरू चाहिएकै हो त, कतिपय हिजो हामीले सुरुवात गरेका कुराहरू होला, तर यो नागरिकको अधिकारहरूको एक्सपेन्समा हो, नागरिकको अधिकारहरूलाई मुल्तवीमा राखेर हो, हामीले खोजेको हो शासनको चाहिँ त्यसलाई मोडल भनौँ वा हाम्रो संरचना यस्तो होइन नि त, यो बाटोबाट हुँदैन भन्ने कुरा हाम्रो विश्वास पनि। कुनै पनि संस्थाभन्दा नेता ठुलो हुँदैन, कुनै पनि सरकार आलोचनाभन्दा माथि हुँदैन, र जतिसुकै बहुमत प्राप्त गरे तापनि त्यो कन्स्टिट्युसनल सेफगार्ड भन्दा माथि त्यो हुँदैन।
4: नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकारले सुशासन कायम गर्न नसक्ने बताउनु भएको छ। राज्यको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको सन्तुलन नै खलबल्याउने काम गरेको भन्दै यसले नागरिकले निकास नपाउने तर्क गर्नुभयो। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा वहाँले न्यायपालिका आफ्नो मातहत राख्न खोज्नुले न्याय प्रणालीमाथि नै प्रश्न उठ्ने बताउनुभयो।
6: अब त राज्यका तीनवटा अङ्गहरू कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका ताबीचको सन्तुलन नै खलबलाइएको छ। प्रधानमन्त्री संसदप्रति जवाबदेही हुनै नपर्ने खालको परिपाटी विकास गर्न खोजिया छ। अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ भन्दाखेरि यो परिस्थितिमा अब फेरि युवाहरूले नयाँ ढंगले पपुलिजमको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादका विरूद्ध संगठित हुनुपर्ने, आन्दोलित हुनुपर्ने।

सुन आयात गर्दा 25,67,73,24,00,000 रूपियाँ खर्च गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 16,33,300 किलो सुन आयात भएको थियो, जसका लागि 20,59,46,15,000 रूपियाँ खर्च गरिएको थियो।

0: व्यापारमा अलिकति कमी चाहिँ आएको छ. गत वर्षको वैशाखमा जेठमा विवाहको सिजनमा धेरै राम्रो व्यापार हुन्थ्यो, अहिले धेरै कमी छ. सम्भावना न्यून छ कि घट्छ, तर अहिलेको अवस्थामा घट्ने संकेत छैन. अनि त्यसपछि यिनीहरूले सुनेन किन भनेर जनताले आह्वान गरेका छ. उनीहरूको अर्थतन्त्र जस्तै भयो भन्ने बुझिन्छ, विभिन्न देशको त्यस्तै छन्, अनि केही देशहरूले सुनलाई एकदमै होल्ड गरेका छन्.
1: कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका 751 घर टहरा हटाएको छ. करिब चार दिनको अभियान अन्तर्गत वड़ा नम्बर 11 स्थित क्रिकेट मैदान आसपासका संरचना हटाइएको हो. नगर प्रमुख पूर्ण प्रसाद आचार्यका अनुसार अधिकांश बसोबासीले आफ्ना झ्याल ढोका लगायतका सामग्री आफै उठाएर लगेका थिए भने बाँकी रहेका घर टहरा नगरपालिकाले डोजर मार्फत हटाएको हो. वहाँले वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गरिने बताउनु भएको छ. हालसम्म नगरपालिकासँग 102

0: कुनै अदालत अदालतमा झन्झटिलो कामको लागि र कसैले पनि नदिने भएको कारणले गर्दा नितान्त तथ्याङ्क प्रयोजन मात्रै देशको आर्थिक मापनको लागि मात्रै प्रयोग गरिने भएको कारणले गर्दा सबै व्यापार व्यवसाय उद्योगी संघ संस्था एनजिओ आइएनजिओ यी सबैजनासँग चाहिँ हामी हार्दिक अपिल गर्न चाहन्छौँ कि यसमा सबैजना सहभागी भइदिनुहोस्, स्वत स्फूर्तमा तथ्याङ्कहरू उपलब्ध गराइदिनुहोस् र कोही घोडाहरू पुगेको छैन भने पनि हामीलाई जानकारी पठाइदिनको लागि अनुरोध पनि गर्न चाहन्छु।
1: चितवनमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। इच्छा कामना गाउँपालिका एक कुल वाङ्गका दुई बालबालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमुनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको हिजो राति उपचारका क्रममा मृत्यु भएको हो। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। सरकारले आज नोभा ब्राण्डको आइसक्रीम मानव उपभोगका लागि अयोग्य ठहर गर्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो। यसअघि अस्ति मात्रै यशोदा ब्राण्डको करेन्ट र लाली चाउचाउ कम गुणस्तरको भएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो। ताजा खबरमा अब विदेशको खबर। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। इटुरी प्रान्तमा करिब 246 जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म 80 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। र खेल खबरमा चौथो संस्करणको नेपाल सुपर लीग एनएसएल फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा त्रिपुरेश्वरको दशरथ रंगशालामा हुने खेल 4 महिनासम्म चल्नेछ।
2: सर्लाईमा मौरी पालनबाट किसान पलायन हुँदै
3: किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा। यो बजार पनि त्यस्तै छ है, शुद्ध महको पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
2: मौरी पालन पेसा नै संकटमा पर्ने डर। रिपोर्टसँगै संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
7: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
5: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अब चेस त मेरो धन रहेछ नि।
6: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चरीचरणको अभाव, वन विनाश र सरकारी उपेक्षाका कारण सर्लाईमा मौरी पालन व्यवसाय संकटमा पर्न थालेको छ। सर्लाईमा 2 दशक अघिसम्म 300 को हारिमा रहेका मौरी पालक किसानहरू बिस्तारै अन्य पेसामा लाग्न थालेका छन्।
9: मलाई गुलियो साथी मनपर्ने, अनि गाउँघरमा काठे मुढामा मह काट्दाखेरि थोरै थोरै मह देखेको हुनाले अब यो मौरी पाल्दा चाहिँ मह चाहिँ धेरै देखियो भनेपछि ओहो यत्रो धेरै मह आउने रहेछ, यसबाट त आय आर्जन त हुने रहेछ भन्ने हिसाबले त्यसमा लाग्यो।
10: सर्लाहीको बागमती नगरपालिका 11 कर्मैयाका कमल बडालले 2060 सालदेखि मौरी पालन गर्दै आउनु भएको छ। 10 वटा घरबाट व्यवसाय शुरू गर्नु भएको वहाँले एक समय 60 देखि 70 घरसम्म विस्तार गर्न सफल भए पनि अहिले फेरि 30 घरमै सीमित हुनुभएको छ। कारण बारे बताउनु हुँदै उहाँले भन्नुभयो,
9: पहिला जति हुन्थ्यो मौरी उत्पादन, मौरीबाट उत्पादन त्यसको आधी ठ्याक्कै आधी नै भएको छ। त्यही पनि हामीले अब यो मौरीले नै देशभरिको किसानहरू मौरी माझमा मौरी किसान माझमा चिनाएको छ यो फलानु भनेर, अब त्यो हुँदाहुँदै नयाँ छोडेर अरू पेसा गर्यो भने अरू नयाँ थाहा हुँदैन, चिन्दैन।

0: कसैले पुग्दैन है, यो अस्ति भर्खर आएको नयाँ फुर्ती लाग्यो भनेर त्यस्तो हेर्ने हेर्न हेपाई प्रवृत्ति पनि हुन्छ।
1: चराउने ठाउँको अभाव, खेतीमा बढ्दो विषादीको प्रयोग र सरकारी अनुदानमा बिचौलियाको पहुँच बढ्दा उहाँको उत्साह घट्दै गएको छ। अहिले यो पेसामा मेहनत अनुसारको प्रतिफल पाउन गाह्रो हुँदै गएको उहाँको भनाइ छ।
0: मौरीले तोरी खाइदियो, तोरीको फूलको रस चुसेर हाम्रो तोरी नाश भयो, तिम्रो दाना भयो भने कोही तेल कमायो भने कसैले विषादी पनि हालिदियो। अब यहाँ चाहिँ कसरी हुन्छ यो मौरी, केही बिचौलियाहरू भनौँ न मौरी चराउने थोरै मौरी राख्ने छन् त्यो एरियामा, अन्त अन्यत्रबाट मह आयात, मह पनि अब चै मह होइन, अब त्यो किनेर खानेलाई किसानहरूलाई थाहा छैन, खाँदा गुलियो भयो भइहाल्यो उनीहरूलाई।
1: मौरीका लागि सिसौ र रुदिलो जस्ता बिरुवा अत्यन्त महत्वपूर्ण मानिन्छन्। यिनै बिरुवाबाट मौरीले पर्याप्त रस संकलन गर्न पाउँदा मह उत्पादन राम्रो हुन्छ। तर पछिल्लो समय वन विनाशका कारण यस्ता बिरुवा हराउँदै गएका छन्, जसको सिधा असर मह उत्पादनमा परेको छ। लालबन्दी नगरपालिका एक नवलपुरका मौरी पालक रवि भण्डारी:
2: चरिचरण चाहिँ अलि अगाडि चाहिँ हामी प्युठानसम्म पुग्थ्यौं, पछिल्लो समय प्युठानमा चाहिँ स्थानीय तहको कारणले हामी विवाद परेर त्यहाँ जाने अवस्था छैन। अहिले चितवन, परासी, त्यसपछि गएर हामी लुम्बिनीसम्म पुग्छौँ, लुम्बिनी, सर्लाई, रौतहट, यिनै नै हो हाम्रो चरण।
1: ईश्वरपुर नगरपालिका चार सागरनाथका अनुभवी किसान हेमराज देवकोटाले 2058 सालमा दुई गोला मौरीबाट शुरू गरेर अहिले 400 घरसम्म पुर्याउनु भएको छ, तर उहाँ पनि चिन्तित हुनुहुन्छ।
3: सागरनाथ वन विकास परियोजनाले यो सिसौ हटाइदिएपछि रुदिलो पनि हट्यो, त्यसपछि चरण अलिकति खस्किएको हो जस्तो छ, तर मसला चाम्रेको हिसाबले चाहिँ नेपालमा सबभन्दा राम्रो जिल्लामै पर्छ यो। किसान चाहिँ घटेको अवस्था छ अहिले पहिलेको तुलनामा, यो बजार पनि त्यस्तै छ है, शुद्ध महको पहिचान गर्न सक्ने अवस्था अझै छैन उपभोक्ताहरूले।
1: नेपालमा मौरी पालनको सम्भावना पहिले नै देखिएको थियो। 2050 सालमा गरिएको सरकारी सर्वेक्षणले सर्लाही र चितवनलाई उपयुक्त क्षेत्र मानेपछि विदेशबाट मौरी ल्याएर अनुसन्धान समेत गरिएको थियो। अहिले मुख्य गरी मेलिफेरा र सेरेना जातका मौरी पालिन्छन्। सरकारले प्रत्येक वर्ष केही अनुदान दिने गरे पनि वास्तविक किसान भन्दा बिचौलियाले बढ़ी फाइदा लिएको गुनासो छ। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहा पनि अनुदान वितरणमा समस्या रहेको स्वीकार गर्नुहुन्छ। अहिले सर्लाहीमा मौरी पालनलाई मुख्य पेसा बनाएका करिब 68 घर परिवार मात्रै बाँकी छन्। यहाँ वार्षिक करिब 100 टन मह उत्पादन हुने गरेको छ, तर चिन्ताको विषय के छ भने पछिल्लो एक दशकमा मात्रै करिब 200 भन्दा बढी परिवार यो पेसाबाट पलायन भइसकेका छन्। जनार्दन खत्री, CIN रेडियो एकता, सर्लाही।
4: साझा खबरमा अब हेलो CIN सन्तोषी रावलबाट।
5: सैलेन्द्रगिरी, सिद्धिचरण नगरपालिका 12। यो बाँदरले हाम्रो अहिले नै यो बिरुवामै मकै छपाएर केही छैन, यसो कसरी चाहिँ यो क्षतिपूर्ति पाइन्छ पाइँदैन, नपाए हामीले के खानु, जम्मै खाइसक्यो मकै बाली जति, एउटा के जम्मै बारेर अब त घर घरमा पस्न लाग्यो हजुर। यसको क्षतिपूर्ति पाउनको लागि जिल्ला प्रशासन कार्यालयमा दिनु कि पुलिसको सिफारिस सहित जाने हो कि फेरि पुलिस ल्याएर यहाँ खेतबारीमा देखाएर अनि रिपोर्ट लेखाएर लगेर निवेदन गर्नु हो कि केही थाहा भएन हजुर।
6: तपाईको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ ओखलडुङ्गा सिद्धिचरण नगरपालिकाका शाखा अधिकृत भरिन्द्र कटुवाल।
7: जिल्ला वन कार्यालयले अथवा वन डिभिजन कार्यालय छ, त्यो कार्यालयले चाहिँ यो जंगली जनावरहरूबाट भएको क्षति यकिन भएपछि त्यो क्षतिका आधारमा केही क्षतिपूर्ति दिने व्यवस्था पनि डिभिजन वन कार्यालयसँग छ, र त्यो डिभिजन वन कार्यालयसँग सिद्धिचरण नगरपालिकाले पनि समन्वय गरेर उहाँको क्षतिपूर्तिका लागि उपलब्ध गराउने व्यवस्था गर्थ्यो, र उहाँले नगरपालिकामा आएर सम्बन्धित वडा कार्यालयमा नि उहाँले गुनासो राख्न सक्नुहुन्छ, र सिद्धिचरण नगरपालिकाको कार्यालयमै आएर उहाँले गुनासो राखिदिनु भयो भनेदेखि हामीले उहाँलाई सहजीकरण गर्थ्यौँ खेतीपूर्तिका लागि के गर्ने भनेर। CIN मार्फत चाहिँ उहाँले यो जानकारी पाउनु भयो र नगरपालिकामा आउनु भयो भने उहाँलाई क्षतिपूर्ति कसरी पाउने, कहाँ उजुरी गर्ने र कागजात के प्रमाण राखेर पेश गर्नुपर्छ भन्ने कुरा हामी उहाँलाई सहजीकरण सम्बन्ध गर्छौँ।
8: नमस्कार, म भरिलाल खड्का, रुकुम पूर्व सिस्ने गाउँपालिका 2। म एक्सकाभेटर चालक हो, अपरेटर, अनि मैले जनकपुरबाट लाइसेन्स बनाएको छु, 5 वर्ष पुग्यो। मैले रिनो गर्न सम्बन्धित बनाएकै ठाउँ जनकपुर जानुपर्छ कि अन्य ठाउँबाट हुन्छ यसको चाहिँ जानकारीको लागि।
6: तपाईँको जिज्ञासालाई मेटाउँदै हुनुहुन्छ यातायात व्यवस्था विभागका सहायक सूचना अधिकारी भानुभक्त जोशी। तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाफ लिनेछौ।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकालाई परेको प्रभाव
9: मा आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गयो भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो।
4: अधिकार कर्मीसँगको कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
13: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 300 खण्डमा छौं। विद्यालयको नयाँ शैक्षिक सत्र शुरू भएको 15 दिन बढ़ी भइसकेको छ, तर कतिपय स्थानमा सुकुम्बासी बस्तीका बालबालिकाले विद्यालय जान नपाएको गुनासो पनि सुनिएका छन्। विद्यालयको पहुँचभन्दा टाढा रहेका सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षाको अधिकार कसरी सुनिश्चित गर्ने बाल अधिकार कर्मी तिलोत्तम पौडेलसँग विशेष कुराकानी आजको हाम्रो पालोमा।
9: जो मान्छेहरू त्यहाँबाट स्थानान्तरण अहिले सरकारको भाषामा भन्दाखेरि स्थानान्तरण गर्ने भनिएको छ, स्थानान्तरण गर्नको पूर्व तयारीलाई ध्यानमा राखेर मात्र गरिनु पर्दथ्यो, त्यो हुन नसकेको परिणाम बालबालिकाले भोग्नु पर्यो र त्यो उपत्यका मात्र होइन उपत्यका बाहिर पनि भयो र त्यो सुकुम्बासीका बस्तीहरूमा डोजर लगाइराख्दा ती बालबालिकाहरूलाई जुन किसिमको हात हतियारसहित गएका प्रहरी प्रशासनको अगाडि बालबालिकाहरूलाई आफू बसिरहेको घर त्यो बालबालिकालाई थाहा नहुन सक्छ बुवा यो सुकुम्बासीका हिसाबले बसिरहेको कुरा बाबु आमाले कसरी राखिरहेको छ खास सुकुम्बासी हो कि होइन भन्ने पनि बालबालिकाले थाहा नहुन सक्छ। तर बाल मनोविज्ञानमा म आफू बसिरहेको घर भत्क्यो भत्काइयो र प्रहरीहरूले हामीलाई लिएर गए भन्दा त्यसको असर के पर्यो भन्ने कुरामा सबभन्दा बढी हामी संवेदनशील हुने हो। सँगसँगै विद्यालय बालबालिकाका घरहरू मात्रै होइनन्, अब अधिकांश देशभरि भएका अब अहिले त उपत्यकाको केही ठाउँको मात्र देशभरि भएका अधिकांश चाहिँ जहाँ जहाँ विद्यालयहरू भनेका सबै विद्यालयका पूर्दर्शन जस्तो मलाई लाग्दैन, सबै मठ मन्दिरहरू हाम्रा सांस्कृतिक सम्पदाहरूको सबैको पूर्दर्शन जस्तो लाग्दैन, हाम्रा बाटाका पनि सबै नक्साहरू काटिएका छन् जस्तो लाग्दैन, तर त्यो विद्यालय समेत भत्काइयो र त्यहाँ पढ्ने बालबालिकाहरूलाई राज्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ, मन्त्रीज्यूले सरकारका प्रधानमन्त्रीज्यूले हामीले व्यवस्थापन गर्छौं भन्नुभएको छ, उहाँहरूको भनाइमा को निम्ति हामी धन्यवाद दिन चाहन्छौं। तर त्यो गर्दै गर्दा पहिलो कुरो त वैकल्पिक कुरा तयारी भएर मात्र गर्नु पर्यो, दोस्रो कुरो चाहिँ त्यसो भनिए तापनि तिनीहरूबाट बालबालिकाहरूलाई परिवारलाई कहाँ लगियो भन्ने चाहिँ ठाउँहरू चेन्ज गरिएको छ, त्यो गर्भवती तथा सुत्केरी महिलाहरूले अप्ठ्यारो परेको बालबालिकाले राम्रोसँग बस्न खाना नपाएको चाहिँ खानाहरू पर्याप्त नभएको कतिपय चाहिँ दीर्घ रोगीहरू हुनुहुन्छ भने त उहाँहरूले राति खानुपर्ने होला अनि बालबालिकालाई पनि राति उठेर खुवाउनुपर्ने कुरा होला, तत्कालीन रूपमा त्यो बिहान दिउँसो क्यालेण्डर बनाएर खाना खुवाउनु भएको छ तर त्यो खानाले त्यो पर्याप्त हो कि होइन पहिलो कुरो. दोस्रो कुरो मानव अधिकारको दृष्टिकोणले पनि बाल अधिकारको दृष्टिकोणले पनि त्यो विधि पद्धति अप्नाएर अलिकति व्यवस्थित गरेर सम्बन्धित पक्षसँग राम्रोसँग छलफल गरेर गरेको भए त्यही कुरा चाहिँ यो सरकारले एकदम नयाँ राम्रो काम गर्यो. विगतकालले गर्न नसकेको व्यवस्थित अव्यवस्थितलाई व्यवस्थित बनाउन सुकुम्बासी र भूमिहीनलाई जग्गा दियो भने त्यही कुरो राम्रो हुन्थ्यो. यसले चाहिँ सबभन्दा पटक नकारात्मक छाप पनि पर्यो भन्ने मलाई.
4: हजुर, अहिले बाल बालिका चाहिँ जो होल्डिङ सेन्टरमा बसिरहनु भएको छ उहाँहरूको शिक्षाको अवस्था चाहिँ कस्तो छ?
9: केही यो होल्डिङ सेन्टरहरूको कुरा गर्दाखेरि त्यहाँ होल्डिङ सेन्टरमा सबै नागरिक संघ संस्थाहरू त्यहाँ गएर राम्रोसँग हेर्न घुम्न पाइरहेको स्थिति छैन. राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो हिसाबले अनुगमन गरेका छ र हामीले सामाजिक सञ्जालहरूमा प्राप्त सूचना र केही त्यहाँ गएका अभियन्ताहरूसँग बुझ्दा हामीले चाहिँ के पाछौँ भने चाहिँ जे व्यवस्था भएको छ त्यो पर्याप्त छैन. त्यहाँ जहाँ बसिरहेको छ गर्मीको पनि मौसम छ, अब त्यहाँ धेरै मान्छे एकै ठाउँमा राख्दाखेरि चाहिँ रोग व्याधिहरू बढ्न सक्छ, झाडा पखालाहरू फैलन सक्छ भोलि. र अर्को चाहिँ त्यहाँ के छ भने सबै परिवारका सदस्य एकै ठाउँमा बस्नुपर्ने स्थिति बाध्यता छ. त्यो बस्दाखेरि चाहिँ हिंसाका दुर्व्यवहारका कुराहरू छन्. हिंसा त जोबाट पनि हुन सक्छ नि त बालबालिकालाई. अनि यही बेलामा चाहिँ बालबालिकाहरू त्यहाँ त्योबाट निस्केर भोलि हामी सडक बालबालिका मुक्त भनिरहेका छौँ, ती बालबालिकाहरू सडकमा आउन सक्छन्, बाहिर निस्किसकेपछि कम उमेरमै विवाह हुन सक्छ, यसले बाल विवाहसँग जोडिएको छ. अर्को चाहिँ के छ भने त्यहाँ चाहिँ एउटा परिवारबाट त्यो ग्रुपमाबाट त्यहाँबाट बाहिर निस्कँदाखेरि अरू जोखिममा पर्न सक्ने कुराहरू छ. र उनीहरूको विद्यालय चाहिँ सबै बालबालिकाहरूलाई विभिन्न निजी विद्यालयहरूले पनि हामीले सहयोग गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ. महानगरपालिका काठमाडौँ महानगरपालिकाले पनि आफ्नो तर्फबाट पहल कदमी गरिरहेको छ तर त्यो पहल कदमी पर्याप्त छैन. सबै बालबालिकाहरू चाहिँ आफ्ना कपडाहरू आफ्ना किताबहरू राम्रोसँग चाहिँ सार्न सकेको स्थिति थिएन. अनि कतिपय सार्दाखेरि पनि पानी परिरहेको थियो, त्यो भिजेको स्थिति थियो. त्यसले गर्दाखेरि अब सन्तोषजनक छैन. त्यसमा धेरै काम गर्नुपर्छ, सुधार्नुपर्छ. सरकारले बाल मैत्री स्थानीय शासन, पोषण मैत्री स्थानीय शासन, युवा मैत्री स्थानीय शासन, लैंगिक मैत्री स्थानीय शासन, बाल विवाह मुक्त समाज, यो बाल श्रम मुक्त समाज, सडक बाल बालिका मुक्त समाजको विषयमा त अलिक धेरै लगानी गर्नु पर्यो. अनि हाम्रो संवैधानिक व्यवस्था भएको चाहिँ निशुल्क र अनिवार्य शिक्षा भनिरहेछौं तर पर्याप्त शिक्षकहरू हुनुहुन्न. त्यो भएका शिक्षकहरूमा पनि सबै किसिमको तालिमहरू समय सापेक्ष चाहिँ सरकारले उपलब्ध गर्न सकेको स्थिति छैन.
13: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईवीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला. आउने साता प्रश्नको उत्तर खोजौला. साझा खबरमा हाम्रो पालो आजलाई यति. अब तपाईँको पालो.
14: संघीय संसदका विपक्षी दलहरूले सरकारले गर्न खोजेको कुनै पनि कामको समर्थन नगर्ने बताएका छन्। कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका 751 घरटहरा हटाएको छ। राष्ट्रिय आर्थिक गणना शुरू भएको एक महिनामा करिब 8,00,000 व्यापारिक प्रतिष्ठानको गणना सकिएको छ। पछिल्लो समय सरकारले वस्तु तथा सेवाको गुणस्तर अनुगमनलाई तीव्रता दिएको छ। इबोला भाइरसको संक्रमण तीव्र भएपछि कंगोमा जनस्वास्थ्य आपतकाल घोषणा गरिएको छ। र चौथो संस्करणको नेपाल सुपर लीग फुटबल आउँदो भदौ 20 गतेदेखि शुरू हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि जेठ 4 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्रि.
15: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले. अब यही बेला यो मोबाइल पनि बिग्रेर.
16: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि. ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल.
17: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सीजी कम्पनीका टिभी, फ्रिज, घड़ी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ.
16: हजुर, यति मात्र कहाँ हो र? हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू
6: पाइन्छ।
17: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। सम्पर्क नम्बर 083-520-881, मोबाइल नम्बर 98584-50519।

0: नेपाल पेट्रीबार में आवत हुई क्लग आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोडी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-56।

0: 6.9 इंचको स्टैंडर्ड डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत GM कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही जेठ 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
11: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
12: उपलब्ध सेवाहरू मुटुको ECG, ECO, 24 घन्टे होल्टर, ABPM, TMT र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
10: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-5696।
13: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन। के गर्ने गर्ने मलाई बिस्तार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए गोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गएर के हो कसो।
1: लकिपिराग फोन नम्बर 9820293948 9820293948।
2: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
2: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सिएमा?
2: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-8465। लिमिटेड सिट्स, ढिला नगर्नुहोस्।
3: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
1: आत्महत्या समस्याको समाधान होइन। आत्महत्याका प्रमुख कारणहरू मानसिक तनाव, डिप्रेसन वा निराशा, पारिवारिक झगडा वा सम्बन्ध विच्छेद र प्रेममा असफलता, बेरोजगारी, आर्थिक संकट लाग्नु, हिंताबोध, आवेश र घुर्के देखाउनु, व्यक्तिगत र पारिवारिक इच्छा आकांक्षा पूर्ति हुन नसक्नु, सोचे अनुसार सफलता प्राप्त नहुनु, सामाजिक बहिष्कार वा दुर्व्यवहार हुनु।
4: रोकथामका उपाय, आफन्त, साथी वा विश्वासिलो व्यक्तिसँग समस्या साटासाट गरौं। तनाव वा समस्या परेमा मनोचिकित्सक वा परामर्शकर्ताको सहयोग लिऊ। आत्महत्याको सोच आएमा तत्काल परिवारका सदस्यलाई बताऊ वा सहायता केन्द्रमा सम्पर्क गरौं। तनाव र निराशामा रहेका व्यक्तिको समस्या सुनौ र सहयोग गरौं। एकअर्काको सहारा बनौ। आत्महत्या होइन।

0: 5320307 083-520-298
1: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
2: खुशीको खबर
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
3: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
2: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
2: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
3: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
2: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज सुर्खेत रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: the
1: extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083 5

0: डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचए का कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। हाम्रा अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट संचालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935, 98582339, 98584792 र 98448611175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: रेडियो भेरी एफएम 98.6 / 102.7 मेगाहर्ट्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 9 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

रोगको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स

0: बारह धान को बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धान को बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर, नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
4: रेडियो भेरी एफएम।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्क भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
1: नकिपिराग फोन नम्बर 9820293948, 9820293948।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
7: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
8: हामी कहाँ सामसङ, भिभो, ओप्पो, रेडमी, इन्फिनिक्स, कलर, लाभा कम्पनीका मोबाइल, एलजी, सामसङ, सिजी कम्पनीका टिभी, फ्रिज, घडी, रेडियो, ब्याट्री, इमर्जेन्सी लाइट तथा विभिन्न कम्पनीका इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा होलसेल तथा फुटकरमा बिक्री गरिनुका साथै मोबाइल मर्मत पनि गरिन्छ।
7: हजुर, यति मात्र कहाँ हो र? हामी कहाँ किस्तामा टिभी, फ्रिज, एसी, वासिङ मेसिन र सबै ब्रान्डका मोबाइलहरू पाइन्छ।
8: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। सम्पर्क नम्बर 083-520-881, मोबाइल नम्बर 9858-40519।
7: सूचना
8: कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
7: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
8: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
9: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
10: तै त। ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
9: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
10: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
11: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइस, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
12: साथै हामी कहाँ प्रत्येक दिन
1: निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
12: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748036175 र 9848039576।
13: रेडियो भेरी एफएम

0: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
3: भर्ना सम्बन्धी सूचना,
4: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक LLB प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
3: भर्ना कार्यक्रमहरू, आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि, प्रवेश परीक्षा शुल्क 1700, यी सेवा खल्ती कनेक्ट IPS को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
4: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.fol.edu.np वा www.entrance.fol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.fol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
3: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः LLB प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत सम्पर्क फोन नम्बर 083-520-307 083-520-298।
1: सर,
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसायोग्य गन्तव्य बनेको छ।
3: हाम्रा कार्यक्रमहरू PCL इन जनरल मेडिसिन, HA डिप्लोमा इन फार्मेसी, PCL इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, PCL इन अफ्थाल्मिक असिस्टेन्ट OA, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलाप।

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
2: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजे को था।
4: Extreme Energy Drink. Taste the difference. Feel the energy.
5: हवस् त आजका लागि रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको सम्पूर्ण कार्यक्रम यही सकिन्छ। भोलि बिहान 5 बजे विविध सूचनामूलक समाचारमूलक अनि मनोरञ्जनात्मक कार्यक्रमहरूको साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै बिदा हुन्छौ। शुभरात्री।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजे सम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
1: आप हाथ काटी सके अत्यंत साहसुक्त कठोर युक्त को साहसी वचन बोलो वृत्रासुर इंद्र महाराज ने आज्ञा करो पापी दुराचारी तैले गुरुबालाई मारिस गुरुमाता भोग विलास गरिस दाजू बहनी दाजूहरूलाई मारिस बुहारीहरू सारा सम्पूर्ण विधवा बनाइस त्यति मात्र होइन आमाको गर्व तिरिस अनि गर्भपतनकारी पनि तैले हो आतता ताई दिदी बहिनी बलात्कार गरिस सारा अन्य अत्याचार भ्रष्टाचार घुसखोर तस्कर गरी तैले के गरिनस अर्कालाई ज्वरोमा बोकेर गुरु भएर पनि तै हिँडेस पलाई बेको बदमास यज्ञ नष्ट भ्रष्ट गर्ने दुराचारीको नाइके तर पनि तेरो हातबाट मेरो मृत्यु हुने हो हे शंकर्षण भगवान यसको हातबाट मृत्यु भए पनि प्रभुको चरणको सेवा गर्न आइपुग्न पाम भनेर स्वाकार गरेर तानिएको थियो वृत्रासुरले हात्ती समेत महाराज इन्द्र स्वाटै निल्यो कमाण्डर इन चिफ पेटभित्र हात्ती पेटभित्र अरू सैनिक दौड़ा दौड़ी को बहनी सारा संपूर्ण कर अब यहां दुई मत अन्य पुराण का मत बाट भगवान बाट जब हाई कराने भो निद्रा देवी प्रवेश कराएर हाई को प्रभाव बाट प्रयोजन भो भाई बुझिश अनि यहाँ नारायण कवचको प्रभाव र योगबलको प्रभावले दाहिनेपट्टिको खोखोमा महाराज इन्द्रले वज्र प्रहार गरेर छेडेर त्यहाँबाट फट निस्किसकेपछि राजा इन्द्रपट्टि फर्केर वृत्रासुर भन्छ ए इन्द्र अहिलेसम्म त तैले आमा मारेको पाप भने दिदी बहिनीलाई बलात्कार गरेको र गुरूलाई मारेको पाप लागेको थियो अहिले मलाई मारेमा आमा मारे पाप लाग्ने भयो तँलाई अहिले भर्खर मेरो पेटबाट त जन्मियो हो कि होइन यसलो भन् कि म मलमूत्र हुँ भन्ने साबिती भयन्ते पेटबाट झर्ने वस्तुको नाम मलमूत्र हुन्छ कि छोरा छोरी नै हुन्छ है भन्यो चुप्प चाप्प कोही बोल्नै पो सक्दैन अनि वृत्रासुर बडा तारिफ गर्यो अनि वृत्रासुरले यस किसिमले बडा सम्मान साथ भगवानको ध्यान गर्दै थियो वृत्रासुरलाई मार्न ददिची नाम गरेको ऋषिको हाँडको यन्त्र हात्तीमा चढेर साँझको प्रहरमा प्रहार गरिदिएका थिए महाराज इन्द्रले च्वाट्ट शिर पनि गिडियो वृत्रासुरको तेज भगवानमा प्रवेशको वृत्रासुर परमधाम गयो आकाशबाट फूलमाला गुच्छ लाभा कुकुरको वृष्टि तर वृत्रासुर मरिसकेपछि पर्यो ठूलो संकट ब्रह्महत्याको दोषारोपण महाराज इन्द्र यस किसिमबाट ज्यादै समस्या पर्यो अब कहाँ जाने हाकार हुकार चितकार लुक्नका लागि मानस सरोवर नाम गरेको तलाउको कमलकोट डाँठभित्र पानीमा गएर मन्टो समेत लुकाएर बसे राजा इन्द्र अब आउने कसरी ब्रह्महत्याको दोषले ब्रह्महत्याले घेर्यो तर राजा इन्द्रलाई ब्रह्महत्या टुटाउनको निमित्त अब के गर्ने भन्ने विषयमा ठूलो गम्भीर छलफल भयो वृत्रासुर मर्यो वृत्रासुर त मर्यो नै तर त्यो वृत्रासुर मरिसकेपछि त्यसको तेज भगवानमा प्रवेश भएको छ वृत्रासुरलाई संकट प्राप्त भएको छ अनि राजा इन्द्रलाई संकट प्राप्त भएको छ त्यस बेलामा अराजकता फैलियो राजा नभएको मुलुक बनाउन नहुने राजा कलै बनाउने त भन्दाखेरिमा जसले अश्वमेधकै गरिया छ त्यो राजा हुन पाउँछ स्वर्गमा नत्र पाउँदैन अश्वमेध नाम गरेको यज्ञ एउटा गरिया रहेछन् राजा नहुसले चन्द्रवंशीका राजा नहुसले ल उनीलाई भनेर अतिरिक्त स्थान स्वर्गमा राजा बनाए फेरि छोटोलाई बडो बनाएपछि भैमान भाँडा बस्नखप नै हुँदैन फेरि जहाँ पनि छोटालाई बडो बनाएका छन् अहिले हाल तिमी जस्तो भन्यो ठोलाको बेजित गर्न पाएपछि खुब खुसी लाग्ने सबैलाई छोटाको बढेका ठाउँमा नबस्नु बडाको हुर्मत लिएको ठाउँमा नसुन्नु बुझ्दैनन् के गर्ने भनेर केही लाग्दैन र आखिरमा वृत्रासुर नाम गरिएको दानव राय यस किसिमबाट बडो संकटमा परेका राजा इन्द्र छन् त्यस बेलामा राजा इन्द्रलाई संकट पर्यो अवस्था बडो दयनीय भयो अनि महारानी इन्द्राणीबाट अश्वमेध नाम गरेको यज्ञको आयोजना गराएर अनि समस्याको समाधान हुनेछ नहोस् राजाको पतनको कारण चाहिँ महाराज म भोलि नवम स्कन्दको 17 अध्यायमा बताउनेछु भोलि आउनुहोस् भोलि नै सुनौला नहुसुपाख्यान वंशबालीको प्रकरणमा यता अर्को कुरो अब दधिची ऋषिको हाँडको इन्द्रबाट वृत्रासुर मर्यो अमरगति प्राप्त त भयो राजा इन्द्रलाई अश्वमेध यज्ञको प्रभावबाट ब्रह्महत्याको

दोस्रो जब अग्निमा घर र आगो बल्दाखेरिमा झ्याप्प केही नबसाउनु त्यहाँ ब्रह्महत्याको दोष हुन्छ। एक हुरको आगो बलेपछि मात्रै बसाउनु भनेको छ, अहिले आगा बिउने कसै कहाँ छैन, बसाएनु भयो नबसाएनु भयो क्या, आगा बिउ कसै कहाँ छँदै छैन, भात पकाउने बेला भयो ऊ उता लहरो ल्याएर जोड्ने गरे त्यस्तो छ अनि के कहिल्यै पनि निम्दैन क्या त्यो त्यो मुसुमा। र त्यसै कारणले अग्निमा गएर दोस्रो ब्रह्महत्या, तेस्रो ब्रह्महत्या कहाँ गएर बसेको छ भन्नुहोला भनेदेखि नदीमा, साउन महिना र भाद्र महिनामा नदी रजवती पुरूषले मलामी गएका दिनदेखि बाहेक अरू समय ननुहुनु। चारौं ब्रह्महत्या नारीलाई कपालमा थापे, कपालमा ब्रह्महत्या थापेको हुनाले अहिले पनि रजवती भएका नारीहरूलाई कपाल नहुने भयो मान्छेले भन्दैन, छोरा मान्छेले कहिले कपाल नहुन जानला भन्छ, मोबाइल भएर नहुनला जानला भन्छौँ हामी त सधैँ, त्यही पनि सधैँ नहुनलाई के पो मैल पर्छ, दसैँ टिका दिन नहुन्छन् धेरै जसका होइन त, हेर यी केटाहरू पनि हाँसे क्या हामी जस्तै रहेछ भनेर होइन। अब यसरी ब्रह्महत्याको दोष यस्तो छ, अनि ब्रह्महत्याको जब दोषका लागिमा अब पहिला दिन रजवती नारी चाण्डाल्ने, दोस्रो दिनमा ब्रह्मघातिनी, तेस्रो दिनमा धोबिनी, धोबिनी भन्नाले कपडा धुने धोबिनी, फेरि सरो उड्ने धोबिनी भन्नु होइन। यसकारणले चार दिनका दिनमा सचैल स्नान गरेपछि नारी शुद्ध, त्यतिन्जेलसम्मका लागि सूर्य मुख र छोरा मान्छे मुख नहेर्नु भनेको छैन, हेरे हेरौँ नहेरौँ हेरौँ, अहिले अहिले यो गोठाला जाने र खेताला जाने बुढीले छ भने बारे, अहिले हल्का क्याम्पस जाने र स्कुल जाने कुनले बारतेर रजस्व लाग्यो, कहिले भयो भन्ने भन्दैन, हुँदैन हुँदा रहन्छ नि ग्याएको नि त्यस्तो छ नि, अनि के कहिल्यै अह भन्दा त्यसुकै गरौँ। राजा परीक्षित त्यस कारणले गर्दाखेरिमा भरे सके कुरा बार्न, शास्त्रोक्त पद्धतिलाई मान्ने कुरा अर्को छ, रोग नलागोस् भन्ने कुरा मेन छ पूर्ण छ, रोग लाग्दो रहेछ नि त रजवती नबार्दाखेरिमा, अहिले कत्रा कत्रा रोगहरू प्राप्त भएका छन्, त्यस कारणले गर्दाखेरिमा हाम्रो ऋषि महर्षिहरूले हेर बाबु हो त्यो बेला पाप लाग्छ भन्यो, अहिले जब रोग लाग्छ भनेर छुट्टै बस, अलग्ग बस, छुन हुँदैन, सम्पर्कमा नआऊ, पाप लाग्छ, त्यो बेला पाप भनेपछि डराउँथे, अहिले पापभन्दा कोही डराउँदैन, रोग लाग्छ भनेपछि डराउँछन् कि भनेर भन्यो, त्यही पनि टेर्दैन, नटेर नटेरिरहनु त हामीलाई। ऋषेश्वर सौनकादि अबाकी आउँछ तपाईँ के सुन्न चाहनुहुन्छ भनेर ब्रह्महत्यादिको दोषबाट पनि अहिले महाराजेन्द्रलाई अवकाशमै जीवन प्राप्ति भयो। अब त्यसदेखि पछाडि मर्ने बेलामा दधिची नाम गरिएको ऋषिको हाँडबाट मर्ने बेलामा अत्यन्त सार गर्वितको प्रेम पूर्वक विन्ती गर्नेवाला त्यो राजा जब को मेरो भगवान आज्ञा गरी वौष वृत्रासुरको अघिल्लो जन्म भनेर सोद्धै हुनुहुन्छ परीक्षितलाई, परीक्षित देशुकदेव स्वामीलाई भन्ने सम्बन्धको कथा यस अध्यायबाट। महाराज परीक्षित षष्ठ स्कन्दको चौध अध्याय। वृत्रासुरले मर्ने बेलामा अटिलो र ठटिलो कुरा गर्यो यो को हो भनेर सोधिएका प्रश्नका बारेमा उत्तर दिनको निमित्त महाराज परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ, सुन्नुहोस् महाराज, अघि एउटा चित्रकेतु नाम गरेका राजा थिए, चित्रकेतु राजाका धेरै रानी थिए, सहस्राणी दशा भवन भन्छ, सहस्राणी दशा भवनको एक करोड हुन्छ, यस कारणबाट उनका रानीहरू यस्तो प्रभावबाट संसार सारा सम्पूर्ण रानीहरू भए, तर सन्तान पैदा हुँदैन, खानदिन र लाउँदिनको भइरहन, छोरो पाउन्न एउटैले, दिक्क भए मर्न पाएन उनी बरू, बहनका पनि नहुने भयो, अब मरिदिन्छु भनेर प्राणाहुति नै दिन भनेर जान लागेको, अङ्गिराले फेला पार्नु, म चाँडै जानुहुन्छ कि महाराज भन्दा भगवान म त मर्नु पर्ने भयो, मेरो सन्तान नहुने भयो, छोरा नभएको के गति हो, अपुत्र सेगत्र नास्ते स्वर्ग नै बच नै बच, अब म कहाँ जाम भन्दाखेरि महाराजन छोरा नहुँदैमा सबै मर्ने हो र भन्दा खै मेरो त अराजा कता फैलिने भयो भन्नुभयो, आशा नगर छोरैको आशा गर्दै नगर भन्नुभएको थियो, होइन छोरो पाम प्रभु, होइन मलाई त
आश्चर्य लाग्यो किन छोरा छैन भन्दा छोरो नभई नहुने भएको कारणले अराजकता नफैलियोस् भन्नका लागि ल।

त्यही छौ सबै एक एक गरेर छोरो चाहिँ हुन्छ तर हर्ष र शोक दिलाउने छोरो हुन्छ लिन्छौ भन्नुभयो अंगिराले हाँस्न पाएपछि रुनी भने कुरा रोधे गरौं पहिला हाँस्न त पा ठिक छ ल एक एक गरे एक एक गरिसकेपछि त्यस्तै के पछाडिबाट महाराज एक एकको प्रभावबाट आइपुग्यो तब चरु र पाएस अब कुनलाई दिने हो एउटा छोरो पाउने भने त करोड रानी छन् कुनलाई दिने एउटीलाई दिए अर्को रिसाउने कसै कि नभए कि उयो लिने कि हामी त हावा छेल्न हिँड्नु मात्रै त हो नि भन्ने भन्नु अर्कोले अर्कोलाई रिसाउने अर्को अर्को छ रिसाउने के गर्ने कुन चाहिँलाई दिने महाराज तपाईँले सक्नुहुन्छ भन्दा सक्दिनँ भनेको हुनाले ऋषिहरूले विचार गर्नुभयो तपाईँको मन परे कि त महारानी कान्छे नै होलिन् तर धर्मपत्नी जेठी उनले पाउनु पर्छ भनेर जेठीलाई लिएर पायस दिएका थिए जेठी दङ्ग परेर खाए पर्खिरहेपछि दिन आउँदो रहेछ बाबु हो भनेछ अहिले हाल हाम्रा दिन आयो भने छ जेठी अहिले भनका पनि छैन अरू पाखा लाए सारा अनि त्यसपछिबाट जेठी महारानीको नाम थियो कृत्यधुती उनले गर्भवती भइसकेपछि दस महिना पूर्ण जब बच्चा प्राप्त कुमार जन्मियो गर्भाधानादि संस्कारबाट श्रीमन्तु नयन जातकर्म नामाकरण त्यस्तै प्रकारबाट विरूपका उद्यापन र जन्मोत्सव इत्यादि गर्दै ल छोरो बढ्दै गयो पाष्टी कर्म इत्यादि गर्दै जाँदा छोरो जन्मिएको राजालाई बहुतै खुसी एक एक गर्नुभयो दान गर्नुभयो जप गर्नुभयो भजन गर्नुभयो कीर्तन गर्नुभयो भुल्नु भएन नारायण हरि यही किसिमले रहँदै रहँदै रहँदै जाँदाखेरिमा जब त्यो छोरो पाएका थिए राजा बहुत खुसी हुनुभयो हाम्रो छोरो जन्मिएछ भनेका छन् हिँड्दा खाँदा डुल्दा बस्दा छोरो हाँस्छ बोल्छ कस्तो छ टाठो भन्दैन कसका छोरा खाँदैनन् कसका छोरा हिँड्दैनन् कसका छोरा बस्दैनन् मत्याएको आखिरमा त्यही छोरो महाराज जन्मिसकेपछि राजाका सारा रानीहरूलाई साह्रै नरमाइलो लाग्यो हाम्रो राजाले छोरो पाएको कसैको नभएको भएको हे भगवान् कुकुरका नि हुन्छन् सुँगुरका नि हुन्छन् भने छन् सौता जति देख्न खुवाउन नसकेर हो कसैका नभएका भन्दै थिए आर अब त्यहाँदेखि उपरान्त लौ त ठिक छ भनेर सारा सम्पूर्ण कन विचार गरेर अहिले भगवान परब्रह्म परमात्मा परमेश्वर जगतका मालिकको प्रार्थना मनन भजन कीर्तन केही नगरिकन केवल त्यही पुत्रको निमित्त आशावादी भएर ध्यान मनन कीर्तन गर्दै थिए तर त्यो राजकुमार आज जब घर गृहमा जब नभएको मौकामा बाबा घर गृहमा नभएका मौकामा आमा गृह कार्य माहौल बनिएको बेलामा सौता जतिले निश्चय निर्णय गरेर यो बच्चालाई मारौं हामी सबै बराबर हुन्छौं भन्ने निर्णय गरेछन् हेर्नुहोस् त त्यो सौताको छोरोलाई बिचरा केही बेलामा राजकुमार आमा र बाबा नभएका मौकामा रात्रिका टाइममा ठिक भन्छौ बहिनी भनेर एउटीले प्रस्ताव राखिदिएर स्वाट्टै जगेर खुवाएर मारिदिए निस्पाएर मारिहाले सौताने आमाहरूले छोरो मारे रुन लाग्यो धुरो धुरो सारा समाज तर आखिरमा त्यस बेलासम्म राजाले जब छोरो मरेको भन्ने थाहा पाएका थिएन आए घरमा मेरो बाबु टुँडी खेलमा पन्छीहरू बोलाइरहेका छन् तिमीलाई बिहान भयो आमाले बोलाइरहेकी छन् तिमी किन सुतेको मेरो बाबु उठ उठ उठ भन्दै राजाले बोलाउँदै जाँदा छोरो उठ्न सकेन शुष्क काष्ठ समाङ्गको सुकिया काठ जस्तो छोरो भएको रहेछ राजा गर्लमै ढले सारा रानी पनि ढले सारा हाकार हुकार चितकार गरेर बोलाउन लागे मेरो बाबु चाँडो आऊ भनेर यस किसिमबाट बनाउन लागे ती सौतानी आमाका डङ्किनी पनि आफै मार्छन् आफै डाँगो छोडेर रुवाछन् हे मेरो बाबु हे मेरो राजा तिमी जहाँ गएको छौ हामीलाई हुँ लैजाऊ हो पो भने उनीहरूको अहिले कालको फलक पो त के को आफै मार्ने त्रिया चरित्रम पुरुषस्य भाग्यम देवो नजानान्ति कुत मनुष्य त्रिगो चरित्र पुरुषको भाग्य दैवले जान्दैन अरू कसले जान्ने आफै मार्ने आफै डाँको छोड्ने रोए डाँको छोडेर रोए अनि राजाले आफ्नो मरेको छोरालाई काखमा राखेर भन्न लाग्नुभयो हरे हुर्काय बनाय आर्जन खान लाए यो होइन रहेछ बुढे

0: ती यही प्रभावबाट आज्ञा गरिबस्यो बाँकी अवसरको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सौनकादिक परमा पौराणी सूत्रले नै मिसारण्य क्षेत्रमा आज्ञा गरिबस्यो लौ त सरकार अब तपाईँ के सुन्नुहुन्छ भनेर भन्दाखेरिमा सारा सम्पूर्ण जनहरू बढो आतंकित भए बढो संकट पर्यो बढो समस्या पर्यो र लो मेरो प्रभु अब कसैले बताउन सकेन तर त्यस बेलामा राजाको शोक सन्तप्त आत्मालाई सहानुभूतिको लागि सारा ऋषिहरू जम्मा हुनुभएको थियो छोरो मरेको छ राजाको सौतानी आमाले विष खुवाएर मारेका छन् तर पनि उनको समस्याको समाधान गरिदिउँ भन्नका लागि को को आउनुभयो भनेदेखि सनक सनन्दन सनातन सनत कुमार चार नारद रिभु अंगिरा देवल असिता पन्तरात्म व्यास मार्कण्डे गौतम वशिष्ठ राम कपिल बादरायणी दूर्वास याज्ञ बल्के जातुकर्ण अरुणी रोमस चेवन दत्तात्रेय आसुरी पतंजलि वेद्यश्री बोद्धश्री पञ्चश्री हिरण्य नाम कौशल्य स्मृतदेवरित ध्वज सारा ऋषिहरू जम्मा हुनुभएको थियो महाराज शोक नगर भन्नुभएको थियो तर चित्त बुझेन साराको अगाडि मरेको छोरो लतार्दै राजाले शोक सन्तप्त सागरमा डुबेको बेलामा अंगिरा र नारदको सल्लाहले छोरोलाई हामीले चित्त बुझाउन सकेनौं भनेर छुवाट पानी छरिदिएका थिए मरेको छोरो जुरुकै उठ्यो उठिसकेपछि मेरो बाबु भनेर अँगालो हाल्न गएका थिए राजा चित्रकेतु त्यस बेलामा छोराले के भन्यो भनेदेखि जीवौ बाचा कठिनै जन्म मै मयम पितरो मातरो भवन कर्मवीरी भरि वाणम स देव त्रिङ्गन राण्डो मेरो महाराज कति जन्म तपाईँको छोरा म कति जन्म मेरो छोरा तपाईँ तपाईँको छोरा म होइन तपाईँको पूर्व शत्रु भनेको म हुँ तपाईँले इन्द्रसँग लड़ाई गर्नका लागि मलाई घुस दिनुभएको त्यो घुस मैले खाएको ऋण तिर्न नसकेको छोरो जन्मेर आएर तिर्दिएको बाटो लागेको किनहरू हुन्छौ आमा किनहरू आयो कि तिम्रो छोरो कहिले म मेरो छोरी कहिले तिमी संसार यस्तै हो माताश्री तिम्रो छोरा म होइन सौतने आमाका डाङ्की नै तिनीहरू आएका यिनैले हो मलाई विष खुवाएर मारेको भनेको थियो बाबै मार्यो तेरो बाजेले भन्न थालिहाल्यो नि भनेको थियो आखिरमा यसलाई पनि नमार म ब्राह्मणको कुमार थिएँ खानेकुरा खाएर पिच्छ थुक्दाखेरिमा एक करोडमा एक घटी कमिला मैले थुकेको कमिला मरेका थिए ती कमिला नै आज सौतानी आमा भएर पूर्व शत्रु मलाई साधन गरे प्राणीको मृत्यु कालेको हातबाट हुन्छ यहाँ कसैलाई शोक गर्न हुँदैन मेरो महाराज लो बसिरो भन्नासाथ छोरो गर्लमै ढाल्यो छोरो मर्यो राजा चित्रकेतुको चित्त बुझ्यो यो मेरो छोरो छोरो होइन रहेछ यसै कारणबाट महाराज परीक्षित संसार यस्तै हो तपाईँ हाम्रा छोरा पनि कोही छोरा शत्रु कोही छोरा जब पूर्व जन्मका साहु कोही छोरा असमी असमी भए विदेशमा गएर ल्याएर खानिदिन्छन् साहुले चाहिँ भए प्रकार टाउटाउँछन् त्यही धेरै जसको अहिले साहु बज्य जन्मिएर छन् महाराज परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो अब त्यहाँदेखि प्रान्त राजा चित्रकेतुको चित्त बुझ्यो यो मेरो छोरो होइन रहेछ भनेर अनि भगवानको भजन गरी कीर्तन गरिकन अम्बर गतिको प्राप्तिको लक्षण यहाँलाई मैले प्रस्तुत गरे हस्त सरकार भनेर चित्रकेतु राजाको अम्बर गति प्राप्त चित्रकेतु राजा अघिल्लो जब यस किसिमबाट आफ्नो प्रकारको नीतिगत सिद्धान्तले अहिले वृत्रासुर नामको दानव को रूपमा परिणत भइकन उनको उत्तम गतिको प्रयत्नतिर सोच राख्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट
1: जय बलसिंह झावलमा प्राणको

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगोजन्य वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू। जन्मजात खुट्टाको पैताला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56।
0: भर्ना सम्बन्धी सूचना।
3: यस सुर्खेत बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2082-83 का लागि स्नातक एलएलबी प्रथम वर्षका लागि भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरूमा जानकारी गराउँदछौ।
0: भर्ना कार्यक्रमहरू। आवेदन फारम भर्ने अवधि यही चैत 30 गतेदेखि 2083 जेठ 7 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन 2083 जेठ 29 गते शुक्रबार दिउँसो 12 बजेदेखि। प्रवेश परीक्षा शुल्क 1700। यी सेवा खल्ती कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा आवेदक स्वयंको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ।
3: आवेदन फारम उपलब्ध हुने अनलाइन आवेदन फारम त्रिभुवन विश्वविद्यालयको कानून संकायको वेबसाइट www.yafol.edu.np वा www.entrance.yafol.edu.np मा उपलब्ध हुनेछन्। प्रवेश पत्र प्राप्त गर्ने तरिका 2083 साल जेठ 25 गते www.yafol.edu.np मार्फत चेक योर स्टेटसबाट डाउनलोड गर्न सकिनेछ। प्रवेश परीक्षा सञ्चालन हुने केन्द्र पछि प्रकाशित गरिनेछ।
0: साथै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक संस्थाहरूबाट भर्नाका लागि आवेदन फारम भर्ने अन्तिम मिति सम्ममा कुनै पनि अध्ययन संस्थान संकायका विषयमा स्नातक तह वा स्वसरह उत्तीर्ण भएकाहरूले मात्र प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फारम भर्न योग्य हुनेछन्। कानूनमा पहिले नै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले पुनः एलएलबी प्रवेश परीक्षामा आवेदन दिन पाउने छैनन्। थप जानकारीको लागि सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307, 083-520-298।
4: गु गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
6: ओहो रामुदाई कता हिँड्नु भयो?
7: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
6: कुन धान लगाउने विचार गर्नु भयो र?
7: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
6: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
7: यो धान कस्तो छ नि बहिनी?
6: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
7: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
6: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
5: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
8: पारस्परिक साथ सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
6: के तपाईँ एसएई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
9: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
6: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
9: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
6: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज सुर्खेत रोड नेपालगंज बाँकी, सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: खुसीको खबर।
7: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
7: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
7: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
7: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अधीर मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
7: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
1: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
7: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके। सम्पर्क नम्बर 01